दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई। नागरिकता भए पुग्छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिटी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। बजारमा उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्न पाइने भएको छ। दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्ने व्यवस्था गर्ने तयारी गरिएको हो। कटस्थापनादेखि फूलपातीसम्म उपत्यकाका विभिन्न 6 स्थानबाट उपभोक्ताले ग्यास सिलिण्डर साट्न सक्ने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
3: सरकारले 8 देखि 11 असोजसम्म विभिन्न जिल्लामा आएको बाढी पहिरोबाट प्रभावित स्थानीय तहलाई विपत्त संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोर्खा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद संकटग्रस्त घोषणा गरेको हो।
2: नेपाल सरकारले नागरिकलाई चाडपर्वको समयमा सहज, सुरक्षित र भयमुक्त वातावरण सिर्जना गर्नु तथा प्रशासनिक सेवालाई थप पारदर्शी र प्रविधि मैत्री बनाउन सबै निकायलाई क्रियाशील गराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले शुक्रबारको साप्ताहिक प्रेस ब्रिफिङमा आसन्न चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन र शान्ति सुरक्षालाई प्रभावकारी बनाउने विषय प्राथमिकतामा रहेको जानकारी दिएको छ। चाडपर्वमा अत्याधिक चाप हुने क्षेत्रमा शान्ति सुरक्षा, सवारी साधनको प्राविधिक परीक्षण, भाडादर अनुगमन, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको कडाईका साथ पालना गराउने व्यवस्था समेत मिलाइएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे गृह कार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लुकबहादुर पौडेल छेत्रीले गृह कार्य भइरहेको जानकारी दिनुभयो। नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता छेत्रीको भनाइ छ।
2: पार्टीबाट कार्यवाहीमा परेका नेताहरूसँग मिलेर छुट्टै समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेका वरिष्ठ नेता झलनाथ खनालमाथि नेपाली कम्युनिष्ट पार्टी नेकपाले तत्काल कार्यवाही नगर्ने भएको छ। खनालको धारणा सुनेपछि मात्रै आवश्यक निर्णय लिने निष्कर्षमा पार्टी पुगेको छ। शुक्रबार पेरिस टाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकमा खनालको अनुपस्थितिबारे छलफल भएको थियो। अस्वस्थका कारण बैठकमा सहभागी हुन नसकेको जानकारी खनालले गराएको बैठकमा बताइएको छ। उनको विषयमा अर्को बैठकबाट निर्णय गरिने समेत बताइएको छ।
3: मलेसिया सरकारले श्रमिकको न्यूनतम तलब 2,000 रिङ्गिट बनाउने भएको छ। जुन 2027 श्रमिकले न्यूनतम तलब 2,000 रिङ्गिट पाउने प्रधानमन्त्री दत्तुक सिरी अनवर इब्राहिमले बताएका छन्। मलेसियामा यसअघि न्यूनतम तलब 1,700 रिङ्गिट थियो। तलब बढाउने निर्णयबाट 40 लाख भन्दा बढी श्रमिक लाभान्वित हुने मलेसिया सरकारले जनाएको छ।
2: कास्कीको पोखरा महानगरपालिका 28 ओखले स्थित भीरमा हिजो बिहान स्कूल बस दुर्घटना हुँदा 4 विद्यार्थी र 1 स्थानीयवासीको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति समेत गठन गरेको छ। करिब 6:30 बजेतिर माछ थानाबाट कालिका इङ्ग्लिस बोर्डिङ स्कूलका विद्यार्थी लिएर जाँदै गरेको G2X417 नम्बरको बस ओखलेको भीरमा दुर्घटनामा परेको थियो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। साउदी अरबको रियाद विमानस्थलमा हुथी समूहले आक्रमण गर्दा तीनजनाको मृत्यु भएको छ। साउदी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार आक्रमणमा केही व्यक्ति घाइते भएका छन्।
3: अब खेल खबर। सरकारले जापानको आइची नागायोमा भएको विश्व संस्करणको एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। मन्त्री परिषद बैठकले खेलाड़ी प्रशिक्षक र व्यवस्थापनलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको हो। एसियाडमा नेपालका लागि महिला कबड्डी टोली र कराते खेलाड़ी तेन्जिङ शेर्पाले काँस्य पदक जितेका थिए। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो।

0: एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय चितवनको आयोजनामा स्त्री तथा प्रसूति, छाला रोग, बाल रोग, नाक कान घाँटी, आँखा मन रोग, हाडजोर्नी सम्बन्धी लगायतका रोगहरूको परामर्श र उपचार सहितको वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेकाले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौ। मिति यही असोज 24 गते शनिबार, समय बिहान 8 बजेदेखि र स्थान माडी नगरपालिका 7 बाल कल्याण आधारभूत विद्यालय जगन्नाथपुरी। पुनश शिविरमा निशुल्क प्रेसर सुगर जाँच गरिनुका साथै औषधि समेत वितरण गरिनेछ।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 59 69 53 98 5577061 र 98 5577 53।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 93 440 493 580 र 98 5577 26 440।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 24 गते शनिबार, सन 2026 अक्टोबर 10 तारिक असोज कृष्ण पक्षको औँसी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाली काङ्ग्रेसको सभापतिमा गगन थापा निर्वाचित, अरू पदको मतगणना आज दिउँसोदेखि मात्रै सुरु हुने।
0: धादिङको गलौदीमा सडक भाँचिएपछि पृथ्वी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास चल्दै। बस पार्कमा यात्रुको चहल पहल, महँगो भाडा र डिजिटल भुक्तानी नहुँदा शास्ति।
4: 2022-2025 समथिङ थियो, अब त 3475, अब क्यास मात्रै कारोबार हुने रे, प्रोत्साहनभन्दा बाहिरको कुरा गर्नुभयो, यो चाहिँ अब नराम्रो कुरा हो।
1: खाद्यान्न तथा तरकारीको भाव बढ्दा निम्न र मध्यम वर्गीय परिवार मर्कामा सरकारी नियमन प्रभावकारी बन्न सकेन।
0: भारतमा सिजेपीको आह्वानमा प्रदर्शन हुँदै नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, पूर्व न्यायाधीश नाभीलाई नोबेल पुरस्कार दिने निर्णय लगत्तै आइसिसीमाथि अमेरिकी प्रतिबन्ध।
1: र नेपाली क्रिकेट टोली लिग टूको शीर्ष चारमा नपर्ने पक्का, प्लेअफ खेल्ने।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: नेपाली टुर युरो पेन्ट्स घरमा रहिन रंगाउनुहोस् सपना पनि।
1: सुन त मेरो कपडा प्याकिङ गर्दियो त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। नेपाली काङ्ग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। अघि बिहान सकिएको मतगणनामा थापाले 6584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्कीले 375 मत ल्याउनु भएको छ। 54 मत बदर भएको काङ्ग्रेसको निर्वाचन समितिले जनाएको छ। अरू पदाधिकारीको मतगणना बाँकी छ। सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेदवारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य निर्विरोध भइसक्नु भएको छ। अब काङ्ग्रेसको लगाम गगन थापा र विश्वप्रकाश शर्माको हातमा पुगेको छ। थापा र शर्मा कुनै समय नेभी सङ्घको नेतृत्वमा सँगसँगै हुनुहुन्थ्यो। 14 महाधिवेशनमा फरक फरक प्यानलबाट एउटै पद महामन्त्रीका प्रतिस्पर्धी पनि हुनुहुन्थ्यो। दुवै विजय हुनुभयो। नवे युवा आन्दोलन पछि यो जोडी कसिलो बन्यो। विशेष महाधिवेशन गराउँदै नेतृत्वमा स्थापित भयो। 15 महाधिवेशनले पनि काङ्ग्रेस हाक्ने जिम्मेवारी उनीहरूलाई नै दिएको छ।
2: काङ्ग्रेस पछि एमालेको खबर। महाधिवेशनमा पराजित भएका र पार्टीमा लामो समय योगदान नगरेका व्यक्ति समेत केन्द्रीय सचिवालय तथा केन्द्रीय समितिमा मनोनित भएपछि एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको निर्णयमाथि पुनः प्रश्न उठ्न थालेको छ। मनोनयनमा योग्यता, अनुभव र योगदानको मापदण्ड पालना नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्। यही विषयमा शुक्रबार हिजो बसेको स्थायी समिति बैठकमा चर्को बहसमा रूपान्तरण भएको छ। नेताहरूले मनोनयनको श्रृङ्खलामा लगाम लगाउन मापदण्ड तय गर्नुपर्ने माग गरेपछि बैठकको एजेन्डा भन्दा मनोनयनकै विषयमा छलफल केन्द्रित भयो। केन्द्रीय कमिटी बैठकपछि ओली एमालेमा थप शक्तिशाली हुनुभएको छ। परामर्श र गृह कार्य विनय अध्यक्ष ओलीको प्रस्तावमा पार्टी बैठकहरूबाट मनोनयनको श्रृङ्खला अघि बढाएको भन्दै नेताहरूले आपत्ति जनाएका हुन्। हिजोदेखि सुरु भएको स्थायी समिति बैठकमा नेताहरूले मनोनयनका लागि स्पष्ट मापदण्ड बनाउनु पर्ने विषयलाई प्राथमिकताका साथ उठाएका छन्। बैठकमा स्थायी समिति र पोलिट ब्युरो गठन बाहेक बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन, केन्द्रीय सल्लाहकार परिषद गठन र कार्य विभाजन लगायत विषय एजेन्डा छन्। तर एजेन्डामा प्रवेश गर्नु अघि नै स्थायी समितिमा नेताहरूले मापदण्ड बनाएर मात्रै प्रस्ताव अघि बढाउनु पर्ने धारणा राखेका छन्। केन्द्रीय समितिले एकमतका साथ पार्टीलाई रूपान्तरण गर्दै अघि बढाउने उद्देश्यले गरेका निर्णय मापदण्ड बिनाको मनोनयनले अर्थहीन बनाउने उनीहरूको तर्क छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
1: सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआइजी वंशीराज दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। पदीय आचरण विपरीत कार्य गरेको र अनुशासनहीनता प्रदर्शन गरेको अभियोगमा गृह मन्त्रालयले उनलाई सेवाबाट हटाउने निर्णय गरेको हो। तर उच्च पदस्थ सुरक्षा अधिकारीलाई बर्खास्त गर्दा अप्नाउनु पर्ने कानुनी प्रक्रिया र पारदर्शितामाथि पूर्व प्रहरी अधिकारी तथा सुरक्षा विज्ञहरूले प्रश्न उठाएका खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: नुवाकोट र रसुवा जिल्लाका भोटेकोसी बाढी प्रभावित बालबालिका मध्ये कम्तीमा 269 जनाले अभिभावक गुमाएको एक अध्ययनले देखाएको छ। राष्ट्रिय बाल अधिकार परिषदले काठमाडौँ, नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा रहेका 584 बालबालिकामाथि अध्ययन गरेको थियो। तीमध्ये 46% अर्थात् 269 जना बालबालिका आमा बुवा मध्ये एक र आमा बुवा दुवै सम्पर्कमा नभएर अभिभावकविहीन भएका हुन्। परिषदको प्रारम्भिक प्रतिवेदन अनुसार 40 बाल बालिकाले बुवा आमा दुवै गुमाएका छन्। भदौ 10 बाढीबाट अभिभावक विहीन बन्ने बाल बालिकाको यो संख्या अन्तिम भने होइन। यसैबीच भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा सञ्चालन गर्ने भनिएको दादुरा खोप अभियान अनिश्चितकालका लागि रोकिएको छ। बाढीका कारण विस्थापित 6 महिनादेखि 15 वर्ष मुनिका 35,000 भन्दा बढी बाल बालिका कहाँ छन् भन्ने पत्ता लगाउन नसक्दा खोप अभियान रोकिएको स्वास्थ्यका अधिकारीहरूले बताएका छन्। ती बच्चाहरू अहिले प्रभावित ठाउँमा छैनन्। स्वास्थ्य सेवा विभागका एक कर्मचारीले भनेका छन् उनीहरू यो ठाउँमा पुगे भन्ने पनि केही जानकारी भएन, त्यसैले खोप कार्यक्रम गर्न सुरु गरिएन। सरकारले समयमै बाढीबाट विस्थापितलाई पुनर्स्थापना गर्न ढिलाइ गर्नाले बाढी पीडित तितरबितर भएका हुन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
1: भदौ 10 गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले बगाएको रसुवा र नुवाकोटको सीमानामा रहेको बेत्रावतीमा बेलीब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको छ। बाढीको करिब 45 दिनपछि नेपाली सेनाको प्राविधिक टोलीले तीव्र नेतृत्व हिजो पुललाई वारपार अर्थात् नुवाकोट र रसुवा दुवैतर्फ टेकाउने सफलता मिलेको छ। भोटेको श्री त्रिशुली नदीको बाढीले पुल बगाएपछि रसुवा जिल्ला सडक सञ्जालबाट करिब करिब अलग्गिएको थियो, जसका कारण दैनिक उपभोग्य सामग्रीको आपूर्ति, स्वास्थ्य उपचार र रसुवागढी नाका हुँदै हुने चीन नेपाल व्यापार ठप्प प्राय बनेको थियो। दशैंकै मुखमा बेली ब्रिज सञ्चालनमा आउने खबरले चाडबाडका लागि घर फर्कने यात्रु र स्थानीय बासिन्दामा ठूलो उत्साह जगाएको खबर गोर्खा पत्रले लेखेको छ। काया कैरनमा दशैंको सडक र टिकटको अवस्थाबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: स्मार्टफोन व टैबलेट किन्न होस् दैनिक आकर्षक उपहार जित्न होस् र बम्परमा थाइल्यान्ड।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाई सराई नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
3: सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन हुने बारे जरुरी सूचना।
4: यस सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन कार्यक्रम यही असोज 25 गते आइतबार बिहान ठिक 11 बजे पुष्प मदन स्मृति वाटिकाको सभा हल माडी नगरपालिका छ लक्ष्मी निवास चितवनमा आयोजना गरिएकोले समस्त शेयर सदस्य र सरकारवालाहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानि कार्यक्रम उपस्थितिका निम्ति सादर अनुरोध गर्दछौ।
3: हर्क बहादुर चापागाई अध्यक्ष, सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेड, माडी नगरपालिका छ लक्ष्मी निवास।
2: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7038, मोबाइल 98550-88002।
7: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
8: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
9: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
10: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
10: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
10: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
10: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क।
11: बाँकी खबर, धादिङको गजुरी नजिकै गलौदीमा सडक भाँसिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकादेखि अवरुद्ध छ। सडक भाँसिएको ठाउँमा भित्ता काटेर आजदेखि सडक खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि दशैंमा घर हिँडेका यात्रु अल्पत्र परेका छन्। सन् दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोरदोहोर गर्ने मुख्य सडक अवरुद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाडी ओहोरदोहोर गर्छन्। दशैंका बेला भने यो भन्दा पनि तेब्बर संख्यामा गाडी ओहोरदोहोर गर्ने गरेका प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटेकोशीको बाढीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भाँसिएको थियो। भाँसिएको सडक 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढी पहिरोको कारण पनि झन्डै 5 दिन सडक अवरुद्ध भएको थियो।
12: अहिले बागमती र मधेस प्रदेशका केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्ला तथा मधेस प्रदेशका धेरैजसो जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराति काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो। गैरातीको तुलनामा अहिले बिहान पानी पर्ने क्रम केही घटेको छ। मौसमविदहरूका अनुसार आजदेखि पानी पर्ने क्रम क्रमशः घट्ने र मौसममा सुधार हुँदै जाने अनुमान छ।
11: दशैंको अग्रिम टिकट बुकिङ हिजोदेखि खुलेको छ। काठमाडौँको नयाँ बस पार्कमा घर फर्कन चाहनेहरूको भिड छ। यसपालि टिकट काट्ने व्यवस्था अघिल्ला वर्षभन्दा धेरै व्यवस्थित देखिन्छ। पहिले घन्टौँ लाइन लाग्ने काउन्टरमा यसपालि यात्रुले अघिल्ला वर्षको जस्तो लाइन लाग्नु पर्दैन। व्यवस्था सहज भए पनि भाडा भने धेरै महँगो भएको यात्रुको गुनासो छ। महेश गेवालीको रिपोर्ट।
13: कैलाली लम्की चुहाका सन्तोष विष्ट यसपालि पनि दशैंमा घर जानको लागि अग्रिम टिकट लिन नयाँ बस पार्क पुग्नुभयो। अग्रिम टिकटका लागि 26 गतेसम्म अलग काउन्टर राखिएको छ। टिकट पाउन सहज भए पनि भाडा एकजनाको 3,475 रुपियाँ तोकिएको छ। अघिल्लो वर्ष बढीमा 2,500 रुपियाँ थियो। त्यसैमाथि बस पार्कमा डिजिटल भुक्तानीको व्यवस्था नहुँदा उहाँलाई समस्या भयो।
14: पहिलाको भन्दा अलिक सुविधा चाहिँ राम्रो लाग्यो अग्रिमको लागि चाहिँ। पुलार त अब लगभगै 2,225 समथिङ थियो, अब त 3,475। अब अहिलेको अब क्यास मात्रै कारोबार हुने रे, प्रोत्साहनभन्दा बाहिरको कुरा गर्नुभयो, यो चाहिँ अब नराम्रो कुरा हो। मान्छेले अब क्यास लेस भइसकेको जमानामा डिजिटललाई चाहिँ प्रोत्साहन गर्नुपर्ने हो।
13: अर्घा खाँचीकी अनिता भट्टराईको अनुभव भने ठिक उल्टो छ। उहाँ ललितपुर बस्नुहुन्छ। छोराछोरी पहिले नै गइसकेका छन् र अब श्रीमान श्रीमती मात्र फुलपातीको अघिल्लो दिन 30 गते जाने योजना छ। उहाँ दिउँसो 12:30 बस पार्क पुग्नुभयो र झन्डै 1 घन्टाको लाइन बसेपछि टिकट हातमा पर्यो। लुम्बिनी प्रदेशका पहाडे जिल्लामा जान अरू ठाउँ भन्दा केही बढी लाइन बस्नुपर्छ। तर अघिल्लो वर्षको भन्दा यसपालि यो पनि धेरै कम हो। घर जाने टिकट हात परेपछि उहाँ खुसी हुनुहुन्छ।
15: सजिलो भयो, धेरै लाइन बस्नु परेन, धेरै गाह्रो त भएन, अब पहिला जस्तो छैन, भनेकै सिट पायो। पहिरो जाँदा पानी आउँदा जान पाइन्न कि भन्ने भएको थियो, खुल्ला मौसम छ, टिकट पाइयो, भनेकै रमाइलो भइरहेछ।
13: जुम्लाको हिमा गाउँपालिका सिङ्जाका अङ्गराज भण्डारीलाई पनि टिकट लिन त्यति सजिलो भएन। पैसाको हिसाब गर्दा अलि नराम्रो लागे पनि दसैँको बेला घर जाँदा मनमा रमाइलो लागेको उहाँ बताउनुहुन्छ।
16: एकजना दाई चाहिँ अब कर्णालीकै रहेछ भनौँ, मैले थाहा भएर उसले चाहिँ अलिक सजिलो तरिका सिकाएर काटेको। भाषा अब चित्त बुझ्छ के भन्नु, अब अलिक महँगै रहेछ, 150 यस्तै सब। अरू त चाडपर्वमा चाहिँ अब खुसी होइन, मेन कुरा भनेको अब आमा बुवालाई भेट्नु नै ठुलो कुरा हो। अब 1 वर्ष पछि गइन्छ, अब त्यही नै हामीसँग यात्रा चाहिँ अलिक राम्रो हुनु पऱ्यो। अब त्यही बाटो पनि अलिक मौसमले गर्दा पनि अलिक खराब नै जस्तो देखिन्छ। जस मनमा चाहिँ रमाइलो लाग्छ, अब पैसा भाडा त्यताउति हेर्दा चाहिँ अलिक जस नराम्रै लाग्छ भनौँ।
13: कर्णालीको कालीकोट तिला गुफा नगरपालिकाका दुर्गा विश्वकर्मा यसपालि आफू जान नपाउने भएकाले दुखी हुनुहुन्छ। उहाँ लोकसेवाको तयारी गरिरहनु भएको छ र परीक्षा नजिक भएकाले यति बेला घर जान मिल्ने अवस्था छैन। त्यसैले आफू जान नपाए पनि भाइका लागि टिकट लिन बस पार्क पुग्नु भएको छ।
16: महँगो पनि अब महँगो नै हो, 3100 रुपियाँ 6 सुर्खेतको यहाँबाट। अब धेरै अब अन्य ठाउँहरू पनि महँगो छ। अब भने जस्तो टिकट पाइन्न, भाइलाई जा बाउमालाई भेटेर भन्ने भयो, अलिक कामसाम गर्नु पर्यो, कामको सिजन छ नि त, अब घाँस धानहरू पनि काट्नु छ, त्यो भएर आमालाई अलिकति खानेकुराहरू दसैँ खर्च लुगासुका पठाएर दिनु पर्यो, दुःख लाग्छ दसैँ तिहारको मालमा पनि जान नपाउँदा।
13: काठमाडौँको वसुन्धरा बस्ने अर्घा खाँचीको खाँचीकोटका किरण खड्का 30-31 गतेको टिकट लिने योजनामा नयाँ बस पार्क पुग्नु भएको छ। गएको वर्ष टिकट नपाएर उभिएरै घर पुगेको तितो अनुभवले गर्दा यसपालि अग्रिम टिकट लिन आएको उहाँ बताउनुहुन्छ।
17: मान्छेहरू बिचमा आउँदै टाटोबाटले चाहिँ यसो बिचबिचमा टिकट गर्दाखेरि अलि अरूलाई पनि कष्ट गर्छ। पिछल्लो वर्ष मैले चाहिँ त्यो डाइरेक्ट गएको हो, टिकट नपाएरै उभिएर गएको थिएँ, त्यही भएर त्यो समस्याले गर्दा अहिले टिकट बनाएर पो अग्रिम टिकट बुकिङ गरेर जाऊँ भन्ने मेरो इच्छाले पहिले आएको।
12: आया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख दिफेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ
1: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
3: उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ
4: अब बाँकी खबर चाडपर्व नजिकिएसँगै खाद्यान्न तथा तरकारीको भाउ बढेको छ सरकारले बजार अनुगमनलाई तीव्रता दिएको भने पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखैमा बजार भाउ बढेको व्यवसायी तथा उपभोक्ता कर्मीको भनाइ छ कृष्णवीरमा सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट सामान ल्याउनु परेको र त्यसले ढुवानी लागत बढाएको व्यवसायीले बताउँदै आएका छन् केही आपूर्तिकर्ता तथा उत्पादकले नै मूल्य बढाए पनि नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य नियन्त्रणका लागि प्रभावकारी हस्तक्षेप गर्न सकिरहेको छैन पछिल्लो समय विपदका कारण सडक बिग्रिएर रूट परिवर्तन गर्नुपर्दा ढुवानी भाडा बढेको र त्यसको असर बजार मूल्यमा परेको देखिन्छ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत समयमै खाद्यान्न आपूर्ति गरेर बजारमा हस्तक्षेप गर्नुपर्ने भए पनि त्यो प्रभावकारी हुन नसकेको उपभोक्ता कर्मीहरूको भनाइ छ विज्ञका अनुसार निम्न र मध्यमवर्गीय परिवारले वर्षभरि गर्ने खर्च मध्ये झन्डै 3 महिनाको बराबर खर्च चाडपर्वको बेला गर्छन् दशैंलाई लक्षित गरेर वस्तुको उत्पादन र आपूर्ति बढ्ने भए पनि नेपालमा यही समयमा बजार मूल्य समेत बढ्ने गरेको छ यसको प्रत्यक्ष असर निम्न र मध्यमवर्गीय परिवारमा पर्ने गरेको अर्थविद चन्द्रमणि अधिकारी बताउनुहुन्छ उहाँका अनुसार निम्न तथा मध्यमवर्गीय परिवारले आफ्नो आमदानीको झन्डै 60% उपभोगमा खर्च गर्छन् त्यसैले आमदानी नबढ्ने तर चाडपर्वको बेला महँगी बढ्ने अवस्थाले उनीहरूको पारिवारिक बजेट प्रभावित हुने गरेको छ चाडपर्वसँगै बढ्यो महँगी फितलो सरकारी नियमन शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ
3: अब विदेशका खबर भारतमा कक्रो जनता पार्टी सिजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज वृहत प्रदर्शन हुँदैछ यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ विदेशकै अर्को खबरमा अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीमाथि प्रतिबन्ध लगाएको छ अदालतका पूर्व न्यायाधीश नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार दिइएको केही घण्टापछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई दोषी अदालतको संज्ञासहित सञ्चालनमा प्रतिबन्ध लगाउने बताएको समाचार संस्था एएफपीले जनाएको छ यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हेगमा रहेको अदालत विरुद्ध लामो समयदेखि चलाइरहेको अभियानलाई थप तीव्र बनाउने कदमका रूपमा विश्लेषण गरिएको छ
4: अब खेल खबर नेपाली क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग टूको शीर्ष चारमा नपर्ने पक्का भएको छ हिजो भएको लिग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष चारमा चारमा पर्ने सम्भावना सकिएको हो नेपालले अब सिधै विश्वकप छनौट खेल्न पाउने छैन नेपाली टोलीले अब प्लेअफ खेल्नेछ क्यानाडालाई हराएपछि ओमानको 29 खेलबाट 33 अङ्क भएको छ नेपालको 32 खेलबाट 24 अङ्क मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा पनि 32 अङ्कसम्म मात्र पुग्न सक्छ नेपालले यो श्रृङ्खला अन्तर्गत भोलि क्यानाडासँग खेल्नेछ
3: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारले ई बिडिङ क्यान्सल गरेर हार्ड कपी मार्फत ठेक्का आह्वान गरी सम्झौता गर्ने प्रक्रिया सुरु गरेपछि निर्माण क्षेत्रमा फेरि दादागिरी प्रवृत्ति बढेको छ। ठेक्का आह्वान भएका विकास कार्यालयका गेट चुल्ठे मुन्द्रेहरूले कब्जा गरेर ठेक्का प्रतिस्पर्धा विहीन बनाउन थालेका खबर आजको कान्तिपुरले लेखेको छ।
4: कृषि वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई दशैं अगाडि 1,50,50,000 रुपियाँ अनुदान रकम वितरण गर्ने भएको छ। उखु उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि कृषि मन्त्री गीता चौधरीले कार्यविधि समेत स्वीकृत गरिसक्नु भएको छ।
3: देशभर 5,00,000 भन्दा बढी विद्यार्थी पढ्ने त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट प्रश्न पत्र पठाउने र परीक्षा सकिएको 60 दिनभित्र नतिजा प्रकाशित गर्ने घोषणा गरेको छ।
4: मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक प्रति महिना 1,700 रिङ्गिटबाट बढाएर 2,000 अर्थात् झण्डै 76,000 रुपियाँ पुर्याउने घोषणा गरेको छ। प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमका अनुसार बढेको तलब आउँदो जुनदेखि लागू हुनेछ। मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: नेपाली काङ्ग्रेसले अर्को महाधिवेशनदेखि पार्टी सभापति सहित कार्य समिति चयनमा वडा तहबाटै मतदान गर्ने व्यवस्था प्रस्ताव गरेको छ।
4: भोलि आइतबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न 6 ठाउँमा एकीकृत बिक्री केन्द्र मार्फत जुनसुकै कम्पनीको खाली सिलिन्डर लगेर ग्यास पाइने भएको छ। दशैं अगाडि ग्यास आपूर्ति सहज गर्न सरकार र उद्योगीले उपभोक्तासँग भएका खाली सिलिन्डर साट्ने व्यवस्था मिलाएका हुन्।
3: काया कैरनमा अब पालो उखानको।
4: लिँदा जस्तो तिर्दा हुँदैन।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
4: नेपाली काङ्ग्रेसको सभापतिमा गगन थापा निर्वाचित, अरू पदको मतगणना आज दिउँसोदेखि मात्रै सुरु हुने।
3: दादिङको गलौदीमा सडक भाँसिएपछि पृथ्वी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास चल्दै। बस पार्कमा यात्रुको चहल पहल, महँगो भाडा र डिजिटल भुक्तानी नहुँदा शास्ति।
4: खाद्यान्न तथा तरकारीको भाव बढ्दा निम्न तथा मध्यम वर्गीय परिवार मर्कामा, सरकारी नियमन प्रभावकारी बन्न सकेन।
3: भारतमा सीजेपीको आह्वानमा प्रदर्शन हुँदै नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, पूर्व न्यायाधीश नाभीलाई नोबेल पुरस्कार दिने निर्णय लगत्तै आइसिसीमाथि अमेरिकी प्रतिबन्ध।
4: र नेपाली क्रिकेट टोली लिग टूको शीर्ष चारमा नपर्ने पक्का, प्लेअफ खेल्ने।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। पूर्व राष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ भण्डारी जस्तै देखिने मान्छे ओली जस्तै देखिने मान्छेबाट शपथ लिँदै गरेको देखाइएको छ। ओली जस्तै देखिने मान्छे शपथ गराउँदै भन्दैछन्, लाज नमानी, धक नमानी, लत्तो छोडेर। अनि भण्डारी जस्तै देखिने मान्छेको जवाब छ, त्यो पर्दैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
6: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-53, 98550-77061 र 98550-77053।
8: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
9: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
8: कहाँ गएर के सिप सिकौ भन त अब।
9: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
6: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374 98510-61-356
8: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ।
10: गरी खाने शिक्षा हामी सबैको इच्छा। बृहत निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय चितवनको आयोजनामा स्त्री तथा प्रसूति, छाला रोग, बाल रोग, नाक कान घाँटी, आँखा मन रोग, हाड जोड्नी सम्बन्धी लगायतका रोगहरूको परामर्श र उपचार सहितको बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेकाले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौ। मिति यही असोज 24 गते शनिबार, समय बिहान 8 बजेदेखि, र स्थान माडी नगरपालिका 7 बाल कल्याण आधारभूत विद्यालय जगन्नाथपुरी। पुनश शिविरमा निशुल्क प्रेसर सुगर जाँच गरिनुका साथै औषधि समेत वितरण गरिनेछ।
11: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
12: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
11: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550 6359 र 98550 6359।

श्रोता नमस्कार, आजको नेपाली बसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बस यतिखेर तपाईँ 350 भन्दा बढी रेडियो मार्फत सुनिराख्नु भएको छ भने डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट पनि सुनिराख्नु भएको छ। आदरणीय श्रोता, यतिखेर फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइरहेका छौँ भने युट्युब च्यानलमा नेपाली नेटवर्क टिभी मार्फत पनि तपाईँ सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि यतिखेर सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ। आदरणीय श्रोता, सभापति निर्वाचित भएका गगन कुमार थापाले यतिखेर नेपाली कंग्रेसको सभापतिमा निर्वाचित भइसके पछाडि 6,584 मत प्राप्त गरेका छन्। त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्कीले भने 375 मत प्राप्त गरेका छन्। आदरणीय श्रोता, यो अवस्थामा सभापतिले 93% मत प्राप्त गर्दै गर्दाखेरि 375 मत, यो पनि धेरै ठूलो मत उनले पाएका छन्। श्यामकृष्ण खड्कीले गगन कुमार थापा सर्वशक्तिशाली हुँदै गर्दाखेरि श्याम कुमार खड्कीले समेत प्रतिस्पर्धा गर्दा 375 मत पाउनु भनेको अहिलेको अवस्थामा निकै धेरै मत मान्न सकिन्छ, यसलाई पनि आकलन गर्न सकिन्छ। गगन थापालाई पनि उनले चुनौती दिन खोजिरहेका थिए आदरणीय श्रोता। तर गगन कुमार थापा नेपाली कंग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनु भएको छ। अन्य पदाधिकारीको मतगणना भने बाँकी रहेको छ। सभापति बाहेकका पदाधिकारीको मतपेटिका भने पार्टी कार्यालय सानिपामा लगिएको छ। उक्त मतगणना आज दिउँसो मात्र गर्ने तयारी भएको बताइएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले यस विषयमा पनि जानकारी गराउनु भएको छ। हामी एकछिनमा कुराकानी पनि गर्नेछौँ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: लागि खुसीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9842211343 र 9814429230।
4: लोकडाउन चाहिँ घरको अधिकार नै पछाडि परेको सन्दर्भ, अब प्रतिगमनतर्फ यो मुलुक गइरहेको छ र त्यसलाई प्रतिगमन सच्याउनुपर्छ, लोकतान्त्रिक घरको अधिकारलाई कायम राख्नुपर्छ, जनताको आँटेको छ त्यसलाई चाहिँ कायम राख्नुपर्छ र अब त जनता समृद्ध नेपाल सुखी नेपाली भनेर हिजो विकास निर्माण आदि इत्यादिका चाहना, रोजगारीका चाहना, औद्योगिकका चाहना बोकेर हिँडेका जनताहरू चाहिँ अहिले चाहिँ नि सरकारको ज्यादा दिनुहोस्, महँगी बढ्यो त्यो घटोस्, भ्रष्टाचार बढ्यो त्यो घटोस्, हामीलाई चाहिँ नि सिङ्गल मुलुक चाहिँ अराजकताबाट ग्रस्त भयो त्यो अराजकता चाहिँ कन्ट्रोल होस् भन्ने अवस्थामा पुगेको छन् र उल्टो दिशामा गइरहेको र प्रतिगमनतर्फ गइरहेको मुलुक र त्यसको नेतृत्व गरिरहेको बालन सरकारलाई जति सक्दो छिटो बिदा दिनुपर्छ, जति सक्दो छिटो हटाउनुपर्छ भन्ने मानसिकता सरकारको छ। त्यसो भएको हुनाले हामी चाहिँ यो मुलुकलाई चाहिँ एउटा आन्दोलनको माहौल बनाउने दिशातर्फ चाहिँ अगाडि बढिरहेका
5: छौँ। महेश बस्ने जी, एउटा कुरा क्या, बालेन सरकारले र बालेन सरकारसँग रहेका वा बालेनसँग रहेका मन्त्रीहरू वा चाहिँ त्यो किताले चाहिँ जतिसुकै गतिविधिहरू गरे तापनि, यहाँले लगाएका आरोपहरू केन्द्रित भए तापनि, त्यहाँ त सभापति रवि लामिछाने पनि त छन् नि, उनी त अलिकति राजनैतिक संस्कारबाट केही समय प्र्याक्टिस गरेर पनि आएका छन्, त्यसो भए उनको भूमिका के हो त्यसो अहिलेको अवस्थामा?
4: रवि लामिछाने त निर्णय भएका छन् नि, हिजो रवि लामिछानेले जेएनजी आन्दोलनको आडमा आफू दर्जनौ सहकारीका प्रकरणमा जुन संलग्न भनेर जेलभित्र उनी पूर्व पक्षमा थिए र त्यसबाट उनले तोडेर निस्केर पछि राष्ट्रपाको एउटा जुन जनमत जबरजस्त प्रकट गरेर त्यसलाई उनले चाहिँ म्याक्सिमम् दुरुपयोग गर्दै कानुनी अडचनहरू हटाएर अहिले उनी चाहिँ केही समय जेलमुक्त भएका छन् र हिजो उनले यो सबै प्रक्रियामा आफ्नो लाभ र आफ्नो पार्टीको हितको गर्नुपर्छ भनेर उनले बालेनसँग जबरजस्त न सैद्धान्तिक न वैचारिक न उहाँहरूको बिचको कुनै मन मिल्ने खालको परिस्थिति उहाँहरू मिल्नुभयो र जनताले पनि ठुला दलहरूप्रति ठुलो भ्रम पालेर एउटा मास इन्जाइटीको शिकार भएर दुई केही दिन एउटा परिस्थिति बन्यो। अहिले चाहिँ नि उहाँहरूको अवस्थामा के देख्छु भने जोगीदेखि भैँसी डराउने, भैँसीदेखि जोगी डराउने खालको एउटा स्थिति देख्छु र रवि लामिछानेजीले आफ्नो पार्टीको विधानमा नै संसदीय दलको नेतालाई पार्टीले जुनसुकै बेला पनि हटाउन सक्ने र फिर्ता गराउन सक्ने भन्ने खालको प्रावधान राखिसके पछाडि बालनजीहरू एकातिर रविजीलाई पुरानो केस लगाएर गिरफ्तार गर्ने तसम्मको तयारी र भोलि आफू पार्टीबाट र जनताबाट आन्दोलनबाट असुरक्षित निस्किने हुँदा संसद विघटन लगायतका सबै खालका चाहिँ नि गतिविधि र हरकतहरू गर्न बालनजीहरू तयार गरेको जस्तो देखिन्छ। अब रविजीहरू पनि जुनसुकै बेला पनि जस्तो नेपाली कङ्ग्रेसको महाधिवेशनमा गगनजीलाई सुझाव दिएको जस्तो गरेर उनले पार्टीभित्र असहयोग गर्ने, पार्टी कमजोर हुन, पार्टी ध्वस्त बनाउनेहरूलाई चाहिँ कारवाही गर्ने कुरामा तपाईँलाई म दोस्रो सुझाव दिन्छु भनेर जुन कुरा बोल्यो त्यो चाहिँ नि गगनहरूतिर भन्दा पनि बालनहरूतिर लक्षित गरेर बोलेका भन्ने कुरा बालनजीहरूको बुझाइ र रविजीहरू पनि अमृतजी लगायतका रविजीहरूका सांसदहरूले पार्लियामेन्टमा जुन ढङ्गले अभिव्यक्तिहरू दिन थाल्नु भएको छ जुनसुकै बेला पनि बालनलाई संसद दलको नेताबाट हराउने ढङ्गले रविजीहरूको पनि तयारी छ र रविजीले बाढी पहिरो लगायतका सन्दर्भमा जुन खालको सर्वदलीय बैठकहरू डाकेर सर्वदलीय संयन्त्र निर्माण गरेर सरकारलाई चाहिँ सल्लाह सुझाव दिन खोजे, त्यो कुरालाई त बालनजीले धोती लगाइदिएर चाहिँ नि इग्नोर हालिदिएको अवस्था छ। त्यसो हुँदाखेरि रविजी चाहिँ नि अहिले एउटा निर्जीव मुखदर्शक भएर बालनजीका सबै हरकत ज्यादतीहरू चाहिँ नि हेर्ने बाहेक अरू केही पनि गर्न सक्ने भूमिकामा उहाँ हुनुहुन्न। त्यसो हुँदाखेरि उहाँहरूको यो अन्तर्विरोध चाहिँ कुण्डित ज्वालामुखी भोटिया चाहिँ प्रकट हुन्छ र त्यो चाहिँ धेरै लामो समय कुर्न पर्ला जस्तो लाग्दैन मलाई।
5: अब जेन्जी विद्रोहको एउटा माग थियो, जेन्जी को चाहिँ एउटा भावना थियो, तर नेकपा एमाले चाहिँ आफूलाई रिफर्म गर्न किन सकेन, उल्टै पूर्व राष्ट्रपति अथवा राष्ट्रपति जस्तो दुई दुई कार्यकाल खाइसकेको गरिमामय पदमा बसेको व्यक्तिलाई ल्याएर पूर्व प्रधानमन्त्रीको अन्डरमा पूर्व राष्ट्रपतिलाई राख्न बाहेक अरू के परिवर्तन गर्नुभयो तपाईँहरूले, कसरी रिफर्म भयो एमाले त्यसो भए?
4: अब रिफर्मको आवश्यकता के हो, रिफर्मको बुझाइ के हो, रिफर्मको माग के हो भन्ने कुरा स्पष्टसँग बुझ्नुपर्छ। अब सङ्कटको बेलामा नेतृत्वलाई गल हत्याएर जसरी शेरबहादुर देउवाजीलाई जेन्जी आन्दोलनको बेलामा हातपात गर्ने समग्र गतिविधि भएर हुन त काङ्ग्रेसभित्र आन्तरिक कुरा हामीले धेरै बोल्नु राम्रो होइन र शेरबहादुर देउवाजीले सङ्कटको बेलामा जुन ढङ्गले विस्थापित गर्ने प्रक्रिया काङ्ग्रेसले अवलम्बन गर्यो त्यो कुरा हामीले चाहिँ पछ्याएनौँ र हामीले सङ्कटको बेलामा नेतृत्वलाई अझै स्थापित गर्नुपर्छ र विशेष गरेर केपी शर्मा ओलीज्यूलाई चाहिँ राष्ट्रियता लोकतन्त्र र समृद्धिको लागि उहाँले खेल्नुभएको भूमिका कारणले र नेपालमा हिजो चाहिँ नि सूच्य नक्सा जारी गरे बापत हिजो चाहिँ नाकाबन्दी सामना गरेर चाइनासँग गएर व्यापार र पारवन सन्धि गरे बापत मुलुकले चाहिँ ल्यान्ड लक कन्ट्रीबाट ल्यान्ड लिङ्क कन्ट्री बनाए बापत उत्तर दक्षिणका सीमाहरूलाई केन्द्रित गरेर सडक निर्माण भौतिक पूर्वाधारका ठुल्ठुला फड्को मारे बापत जुन खालको आक्रमण चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूबाट गरेर बालनजी रविजी सुरनजी लगायतका व्यक्तिहरूलाई 4 अर्ब रुपियाँ चाहिँ नि लगानी गरेर अमेरिकी सरकारले जुन ढङ्गले गर्यो भन्ने कुरा त अमेरिकाको ग्रे जोनको लिक भएको रिपोर्ट र इन्फर्मेसनको आधारमा यी तमाम कुरा आइसकेको सन्दर्भमा अब यतिखेर हाम्रो पार्टी र हाम्रो नेताहरूलाई जुन ढङ्गले घेराबन्दी गरिएको छ त्यसको विरुद्ध चाहिँ सशस्त्र प्रतिवाद गर्नुपर्छ, नेतृत्वलाई स्थापित गर्नुपर्छ र रिफर्म भनेको कुरा चाहिँ नि पार्टीलाई सङ्गठित रूपमा बलियो बनाउने, रिफर्म भनेको हिजोको जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउने, अझ सुमधुर बनाउने, अझ जनताका सरकारका मुद्दा र सामाजिक न्यायका कामलाई अझ विस्तृत गर्ने, पुस्ता हस्तान्तरणको कुरा चाहिँ नि अघिल्लो पुस्ताका योगदान इतिहास र क्षमतालाई सम्मान गर्दै पछिल्लो पुस्तालाई क्रमशः विकसित र प्रशिक्षित गर्दै क्षमतावान बनाउँदै उनीहरूलाई भूमिका दिने र नेतृत्व हस्तान्तरणको कुरा भनेको चाहिँ नि मूलभूत रूपमा हाम्रो जस्तो पुरानो पार्टीमा 3 पुस्ता जुन ढङ्गले विद्यमान छ, अघिल्लो पुस्ता, दोस्रो पुस्ता र तेस्रो पुस्ता, त्यो 3 पुस्ताको संयोजन गरेर नेतृत्वमा पार्टी अगाडि बढाउने र पछिल्लो पुस्तालाई वैचारिक र राजनीतिक मजबुत बनाउने, पछिल्लो पुस्ता राष्ट्रिय तर्फ त्यति धेरै चाहिँ सचेत छैन, देशभक्ति उसँग त्यति धेरै देखिँदैन र पछिल्लो पुस्ता चाहिँ नि सामाजिक भन्दा पनि असामाजिक र अराजनीतिक र अराजक गतिविधिमा ऊ अगाडि हिँड्न खोजेको छ, अर्थात् हुन ढङ्गले हिँड्न खोजेको छ भन्ने आम बुझाइ भएको सन्दर्भमा पछिल्लो पुस्तालाई अझ राष्ट्रप्रति जिम्मेवार बनाउँदै अर्थात् बनाउँदै उनीहरूलाई नेतृत्व सम्पन्न ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने हाम्रो परिभाषा हो। जहाँसम्म पूर्व राष्ट्रपतिज्यूको आगमनको कुरा छ, पूर्व राष्ट्रपतिज्यू चाहिँ हिजो एउटा संविधानको संरक्षक, मुलुकको चाहिँ नि अभिभावक र एउटा गणतन्त्रको प्रतीकको रूपमा काम गरिसकेको व्यक्ति कम उमेरमा नै पार्टीको जिम्मेवारी दियो र उहाँ चाहिँ लामो समय चाहिँ त्यतिकै बस्नु पर्ने परिस्थितिमा चाहिँ म मेरो पार्टी जीवनलाई चाहिँ कुनै स्वार्थ नबोकिकनै कुनै पदको आकाङ्क्षा नगरिकन म चाहिँ पुनः आफ्नै मातृपार्टी जहाँ ठुलो समय मैले काम गरेँ त्यही बसेर चाहिँ मैले आफ्नो जीवन बाँकी जीवन चाहिँ राष्ट्र र जनतालाई समर्पित गर्छु भनेर आइसके पछाडि हामीले उहाँलाई चाहिँ एउटा वरिष्ठ नेताको रूपमा चाहिँ नि सत्सम्मान पार्टीमा चाहिँ उहाँलाई हामीले निमन्त्रणा गरेका छौँ र यसपालिको स्टेकहोल्डरको बैठक पछाडि उहाँ चाहिँ पार्टीको नियमित काममा हुनुहुन्छ। यो कुरा नेपालको राजनीतिक सन्दर्भमा त अलि चाहिँ अभ्यासै हो तर विदेशतिर चाहिँ नि रिटायरमेन्ट पछाडि पनि राष्ट्रपति प्रधानमन्त्री भइसकेका व्यक्तिहरू चाहिँ कलेजका प्रोफेसर हुने अथवा चाहिँ वकालत गर्न जाने होइन नेपाली सन्दर्भ पनि त्यस्तो देखेँ। हिजो त हाम्रो अघि खरेल दाजु चाहिँ हिजो मात्रै भेटेको थिएँ मैले, म चाहिँ वकालत दिशामा फर्केँ मैत्री भन्दै हुनुहुन्थ्यो। नेपालमा पनि त्यो खालको अभ्यासहरू सुरु भएको छ। त्यसो हुँदाखेरि पूर्व राष्ट्रपतिज्यूले राजनीतिक यात्रालाई निरन्तरता दिने कुराहरू चाहिँ अभ्यास नभए भए पनि धेरै असहयोग रूपमा यसलाई व्याख्या गर्नुपर्छ भन्ने चाहिँ लाग्दैन।
5: अब जाँदा जाँदै मङ्सिरबाट जुन ढङ्गले एमालेलाई सशक्त तुल्याउने भन्ने खालको योजनाहरू तपाईँहरू तयार गर्दै हुनुहुन्छ, अब एमालेलाई चाहिँ सरकारका विरुद्धमा वा चाहिँ सरकारलाई सतर्क गराउने खालका कुन कुन मूलभूत एजेन्डाहरूलाई लिएर तपाईँहरू सडक र सदनमा आन्दोलित हुँदै हुनुहुन्छ त्यसो भए?
4: अब अहिले चाडबाडको बेला त यति धेरै महँगी बढेको छ कि हिजो चाहिँ नि 2021 पर्ने चामल हिजो मात्रै मेरो श्रीमतीजीले भन्दा थिइन् 3600 पर्यो चामलको भन्दा थिइन्
5: 2100 पर्ने चामल 3600
4: पर्यो भनेपछि हरेक महँगीले यति ठुलो धेरै चाहिँ मार जनतालाई बढाएको छ।
5: विरोध कतै छैन, सरकारको समर्थनै छ, ताली पिटिरहेकै छन् जनताहरू।
4: अहिले पनि ग्यासको मूल्य अब कुरै भएन र ग्यास नपाएर हिजो सबै अनलाइन भन्नुहुन्थ्यो उहाँहरू, चाहे तपाईँ मालपोतमा जानुहोस्, चाहे तपाईँ पासपोर्ट बनाउने कार्यालयमा जानुहोस्, चाहे तपाईँ यातायातमा जानुहोस्, हरेक ठाउँमा नेपाली जनताको यति ठुलो लाइन छ र सबभन्दा धेरै डिजिटल नेपालको वकालत गर्ने पालन सरकार चाहिँ सबभन्दा धेरै त्यहाँ चुक्या छ, सबभन्दा धेरै महँगी बढाएको छ, जनताका दैनिक जनजीवन अस्त व्यस्त भएको छ, वैदेशिक रोजगारी रोकेर नेपालको रोजगारीको अवस्था सिर्जना गर्छु र 100 दिनभित्र चाहिँ नेपालमा असङ्ख्य रोजगारी सिर्जना गर्छु भन्ने साथीहरूले वैदेशिक रोजगारीको अवस्थामा तर्फ युवाहरूको आकर्षण झन् धेरै चाहिँ बाध्यताले जानुपर्ने एउटा स्थिति बनेको छ। र हिजो तपाईँले भनेको कुरा चाहिँ के हो भने उहाँहरू हिजो भावनामा बकेर घन्टीमा भोट हालिहाल्नुभयो। बुढापाकाको एउटा भने के छ भने भोक लागेर कुम्लोमा चाहिँ दहीतिर मुसिहाल्यो, नखाउँ भोक लागेको छ खाउँ भने हातोरी रौँ आउँछ भने जस्तो राष्ट्रपतिलाई हिजो जनताले कुम्लोमा दहीतिर मुसिहाल्छ भोट हाले। अब विरोध गरौँ हिजो आफूले भोट हाले पार्टी 6 महिना पनि भएको थिएन, विरोध नगरौँ हात धरिरहँ आयो भने जस्तो जनजीवन बाँच्न नसक्ने अवस्था पुऱ्याइसकेर महँगी भ्रष्टाचार अनियमित यो ढङ्गले बढेको छ नि टुल्टुलो हेर्न सक्ने स्थिति पनि छैन। केवल जनताको सहनशीलताको पनि एउटा सीमा हुन्छ, अब 6 महिनासम्म सहने कुरा स्वाभाविकै हो, 6 महिना पछाडि चाहिँ नि मैले अहिले पनि भने महँगी भ्रष्टाचारका विषयवस्तुहरू र जनताको सरकारका मुद्दाहरू उठाएर र यो सरकारले गराउनु विकास अहिले जिरो छ, विकास निर्माणको कुनै पनि गति विधि भएको छैन, पुँजीगत खर्च कुनै पनि गर्दै गर्न सकेका छैन।
5: अब रत्न पार्कबाट तपाईँ बस्ने ठाउँ भक्तपुर सङ्गमसम्म त मेट्रो रेलै कुद्दैछ अरे।
4: अब कुरामा त उही ऊ बेला मदन भण्डारीले भाषणले एउटा प्रसङ्ग भन्नुहुन्थ्यो, कुराले चिउरो भिज्दैन सम्झी, चिउरो भिजाउनको चाहिँ के दही चाहिन्छ के दुध चाहिन्छ के रेमा पनि पानी चाहिन्छ भने जस्तो अब कुराले त उहाँहरूले धेरै कुरा भिजाउनुहुन्छ। एआईले त अब बालेले गएर विकास हेर्ने हो भने त्यसमा त एआईले त हाम्रो देशलाई चाहिँ अमेरिका युरोप जापानभन्दा पनि अगाडि बढाइसकेको छ। बालेनका पेड सोसियल मिडियाका चाहिँ नि भोलिन्टियरहरू मलाई लाग्छ 10,000 छन् र उनीहरूलाई यिनीहरूले डिजिटल माध्यमबाट पैसा दिएर पहिचान गरेका छन् र एआईबाट त नेपाल बनिसक्यो नि, एआईबाट त नेपाल अब अमेरिका जापान चाइनालाई सकिसक्यो जस्तो लाग्छ। वास्तविक जनताको जीवनमा चाहिँ कुनै परिवर्तन भएको छैन र अब बालेन सरकारले मेट्रो रेल ल्याउला भन्दा चाहिँ सुनाउँछ जनताले पत्याएका हुन्, अहिले चाहिँ अब उडाउन थालेका हुन् र यो चाहिँ एउटा कार्टुन जस्तो चाहिँ यो सरकारलाई हेर थालेका छन् र अहिले कुनै भिजन दृष्टिकोण विकासको कुरा यसले गर्यो भने त जनताले यसले उडाउन थाला छैन, यसको कुरा चाहिँ कोही पत्याउनेवाला चाहिँ छैन।
5: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। महेश बस्नेतजी नमस्कार।
4: हस्, मैले जुन अवसर दिनुभयो यो विचार राख्ने तपाईँलाई धेरै धेरै धन्यवाद।
5: हुन्छ, नेकपा एमालेका महासचिव एवं पूर्व मन्त्री महेश बस्नेत, आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुने।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासी पसिलो कुन ठाउँ होला र
8: बदम हार्डवेयर बसन्तपुर बजार माडी
2: हामी कहाँ निर्माण जन्य कामहरुमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
1: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550 63938 र 98550 65542
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाइ भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा
5: वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ श्रेष्ठजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ अब श्रेष्ठ सर गैडाको नारायणगढ जोड्ने नारायणी पुल किनारको सार्वजनिक जग्गा भूमाफियाहरूले दर्ता गरे विरुद्ध अख्तियारमा उजुरी दर्ता गरेको पत्ता लाग्यो थाहा भयो यो विषयमा त पहिले मुद्दा चली अदालतबाटै सार्वजनिक जग्गा होइन व्यक्तिको हो भनिसकेको थियो तर चाहिँ फेरि कसरी मुद्दा दर्ता हो
9: त्यो अदालतबाट सामान्यतया मुद्दा टुङ्गो लागेपछि मुद्दा त्यसै विरुद्ध फेरि मुद्दा आउने सामान्य कुरो होइन तर जब देश भेचिन्छ देशका सम्पदा सार्वजनिक जग्गा जमिनहरू अदालतले भन्दा पनि अदालतलाई मूर्त रूप दिने न्यायमूर्तिहरूले आफ्नो कानुनको व्यवस्था र न्यायिक धर्म मिचेर आफ्नो आदेश फैसलाको तहत त्यस्तो सरकार लाई असर पर्ने काम गर्छ भने त्यसका उपरमा मुद्दा पर्छ यो मुद्दा के भएको थियो भने पहिला सरकारी नै जग्गा भएको हुनाले यो सरकारी जग्गालाई कसरी मालपुत कार्यालयले यो केशवराज सापकोटा भन्नेलाई दर्ता गरेको भन्ने विषयमा भ्रष्टाचारको मुद्दा अख्तियारले नै चलाएको हो अनि त्यो मुद्दा चल्दाखेरि विशेष अदालतमा चल्यो विशेष अदालतमा चलिसकेपछि यिनीहरूले कस्तो किसिमबाट प्रतिवाद गरे भने यो सर्वजित बोटे बोट भन्ने मान्छेले बोटेले 2500 समथिङमा मलाई कागज गरेर दिएको कागज हो भन्ने कुरालाई प्रमाणको रूपमा राख्यो अनि त्यही कागजलाई प्रमाणलाई मानेर त्यो कागज कतैबाट खण्डित भएको छैन भन्ने जस्तो कुराहरू लिएर तत्कालीन विशेष अदालतले विशेष अदालतका न्यायाधीश गौरीबहादुर कार्की हुनुहुन्छ अध्यक्ष सदस्य भोलाप्रसाद खरेल अर्का सदस्य ओम प्रकाश मिश्र त प्रधान न्यायाधीश हुनुभएर जानुभयो ले यो फैसला गर्नुभयो यो फैसला उपर फेरि अख्तियार सर्वोच्चमा आउँदाखेरि सर्वोच्चले पनि त्यसैलाई सदर गर्यो यो भयानक आपत्तिजनक फैसला छ र त्यो आपत्तिजनक फैसला भइसकेपछि यो देश
5: न्यायाधीशले नै फैसला गरेपछि मुद्दा चल्छ र लाग्छ र फेरि
9: मुद्दा चल्छ तपाईँहरूलाई सर्दु जलाधारको मुद्दा हामीले प्रत्यक्ष प्रमाणको रूपमा दिन्छौँ सर्दु जलाधार यसभन्दा अगाडि पनि हामीले छलफल गरेका थियौँ कल्याण र सुशीलाहरू समेत संलग्न भएर भूमाफियाहरूको पक्षमा सर्दु जलाधारको जग्गा गइसके पछाडि त्यसको टुङ्गो नलाग्दै मुद्दा उठेर टुङ्गो नलाग्दै हामीले अख्तियारमा मुद्दा पनि गरिसकेको अवस्था थियो अनि त्यो मुद्दा लड्दा लड्दै अस्ति 82 साल चैत्र 12 गते सर्वोच्च अदालतको पूर्ण इजलासले नै कल्याण र सुशीलाले गरेको फैसला गलत छ भनेर फैसला गरेको छ त्यसकारण अदालतको निर्णय फैसलालाई मुद्दा लाग्दैन भन्ने होइन लाग्छ यदि नलाग्ने लाग्न नमिल्ने जस्तो कानुन देखाइन्छ र त्यस्तो कानुनी अडचन छ भने त्यस्तो कानुनलाई संशोधन गरेर भए पनि यस्तो मुद्दा लाग्ने उपायलाई सहज बनाइनु पर्दछ होइन भनेदेखि त यहाँ त अदालतको फैसला आदेशले त हामीले यो आदेशमा अभियानमा लागिसकेपछि त यहाँ त देशै बेचिने हिमाल बेचिने नदी बेचिने धेरै खराब कामहरू भएका छन् जसका विरुद्ध हामी लडी नै राखेका छौँ यस्तो भएको हो र अहिले यो
5: एउटै मात्र उजुरी हो कि अन्य विषयको पनि उजुरी दर्ता गरिएको हो त्यहाँ चाहिँ
9: अन्य विषयमा हामीले यो ललिता निवास प्रकरणसँग जोडिएको मुद्दालाई उठाएका छौँ यो सायद तपाईँहरूलाई पनि थाहा हुनुपर्छ सबै नेपालीहरूले सुनिसकेको हुनुपर्छ यो कथा अब बालुवाटारमा प्रधानमन्त्रीको क्वार्टर भएको त्यो परिसरलाई नै बेचिएको अवस्था हो गलत तरिकाले त्यति बेला के भएको थियो भने 300 झन्डै रोपनी 200 समथिङ करिब 300 रोपनी जग्गा त्यति बेलाको सरकारले अधिग्रहण गरेको थियो अधिग्रहण भनेको कानुनी हो त्यसमा जग्गावालाले पैसा पाउँछ अनि त्यो अधिग्रहण गर्दाको समयमा काङ्ग्रेसका नेताहरू मलाई लाग्छ सुगम शमशेर को जग्गा 14 रोपनी 11 आना जग्गा सरकारले कब्जा गर्यो, त्यो अधिग्रहण होइन, गैर कानुनी कब्जा हो, तपाईँको घर मैले खोजेर ल्याए जस्तो हो। अनि त्यो सम्पत्तिलाई काङ्ग्रेसको सरकार बनेपछि कृष्ण प्रसाद भट्टराईको प्रधानमन्त्रीत्वको सरकार थियो, त्यो क्याबिनेटले निर्णय गर्यो कि त्यति बेला सरकारले जे जति जग्गा अधिग्रहण गरेको थियो, अधिग्रहण गर्दाको समयमा केही जग्गा 14 रोपनी 11 आना जग्गा कब्जा समेत गरेको छ, र कब्जा गरेर सरकारले अधीनमा राखे जति जग्गा सबै फुकुवा गर्ने भन्ने क्याबिनेटले निर्णय गर्यो। त्यो निर्णय कार्यार्थ तत्कालीन काठमाडौँ मालपोत कार्यालयमा पठाउँदाखेरि मालपोत कार्यालयका प्रमुख अधिकृत जो पद्मनिधि श्रोती थिए त्यति बेला, उहाँबाट के कस्तो किसिमको बदमासी भयो भने त्यो मान्छेबाट त्यो सरकारले गरेको निर्णयलाई नै अन्यथा हुने गरिकन सरकारले 14 रोपनी 11 आना जग्गा फुकुवा गर्ने भनेको हो, उसले 14 रोपनी 11 आना कब्जा गरेको जग्गा जो सरकारको अधीनमा छ त्यो अधीनमा रहे जति सबै जग्गा फुकुवा गर्ने भनेकोमा त्योभन्दा अगाडिको चरणमा 300 झन्डै रोपनी जग्गा जुन सरकारले अधिग्रहण गरेको थियो कानुन बमोजिम, त्यो अधिग्रहणलाई त्यो अधीनमा रहेको भन्ने शब्दलाई अधिग्रहण सरकारको अधिग्रहणमा रहेको जग्गा जति सबै फुकुवा गर्ने भन्ने पत्र बनाएर त्यो पत्र अनुसार
5: कसले बनायो त्यो
9: जग्गा फुकुवा भइसकेपछि अहिलेको ललिता निवासको यो यो यो यो काण्ड यसरी मचिएको हो, यो अनौठोको कुरो छ। र त्यही मान्छेलाई अहिले किन हो मलाई लाग्छ यो झुकिएर हो कि वा सरकारले थाहा नपाएर हो, यो मान्छेलाई अहिले भूमि व्यवस्थापन समितिमा ल्याइएको छ।
5: ए, ललिता निवास जग्गा प्रकरण अधिकरणका लागि चाहिँ सहयोग गर्ने व्यक्तिलाई,
9: सहयोग गर्ने व्यक्ति होइन, अधिग्रहण सरकारले गर्यो, अधिग्रहण बाहेकको 14 रोपनी 11 आना जग्गा जो कब्जा गरेको छ, कब्जा गरेको जग्गा पनि सरकारकै अधीनमा छ, त्यो अधीनमा रहेको 14 रोपनी 11 आना जग्गा फुकुवा गर्ने भनेकोमा त्यो अधीन शब्दलाई त्योभन्दा अगाडि अधिग्रहण गरिएको 300 झन्डै रोपनी जग्गालाई पनि अधिग्रहण भन्ने शब्दमा परिणत गरेर सबै जग्गा 300 झन्डै 300 रोपनीको एउटा अनि फेरि 14 रोपनी 11 आना जग्गा सबै फुकुवा गरेपछि यो ललिता निवासको काण्ड अहिलेसम्म बल्झिएको हो।

0: हामीलाई 3 महिना लाग्यो मिसिल पत्ता लगाउन, सर्वोच्च खोज्यौँ, विशेष खोज्यौँ, नपाएपछि त्यहाँ हामीले अभियानले खोजेको कुरा हो, तपाईँहरू जवाब दिए को हुने हामी छोड्दैनौँ भनेपछि त्यसको 3-4 दिनपछि हामीले मिसिल प्राप्त गरेका छौँ। सबै जत्र तत्र प्रमाणले भन्छ, त्यो त्यसको सूत्रधारको रूपमा पदमनिधि सोटी देखिनुहुन्छ। यो कुरा अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूले सुन्न जरुरी छ, उहाँले झुक्याइएको हो, झुकिएर आउनु ल्याउनु भएको त्यस्तो मान्छेलाई के भएको। अर्को मान्छे जो अदालतको न्यायाधीश ल्याइएको छ, उहाँ पनि विवादितै मान्छे हो, न्याय परिषदले नसिहत गरेको मान्छे हो।
1: को मान्छे?
0: के बास्तोला भन्ने मान्छे। के भएको छ यो मैले बुझेको छैन, किन यस्तो भइराखेको छ।
1: अनि अर्को कुरा, अब यो चोलेन्द्र शमशेर जबरा पनि राति नै उठाइनु भयो अस्ति, त्यस पछाडि उहाँ चुपचाप लाग्नुभयो, होइन मलाई सुरक्षा नै चाहिएको हो पनि भन्नुभयो, होइन यो के भइरहेको छ अहिले? यो तर्साउन खोजिया हो कि वा चाहिँ साँच्चै कि तथ्य प्रमाणले नै चोलेन्द्र चाहिँ उठाइएका हुन् कि के हो खास?
0: यस्तो कुरा छ भने दुईटा चरणको कुरा आयो चोलेन्द्रजीको हकमा। पहिला उहाँलाई त्यो जुन एक रात हिरासतमा राखियो भन्ने कुरा हो, त्यो हिरासतमा राखिएको कुरो खालि हिरासतमा राख्ने विषयवस्तु जसरी उठान भएको थियो र कानुन बमोजिमको प्रक्रिया जति सानो प्रक्रिया पुर्याइदिएको भए त्यति बेला नै सायद त्यो हिरासतबाट नै मुद्दा उठ्थ्यो होला, होइन? र त्यो हिरासतमा राखिएको कुरा अलिकति विवादित भयो, मान्छे विवादित, निर्विवाद मान्छेलाई समातियो भन्ने कुरा होइन मेरो पनि, तर निर्विवादै भए पनि समात्दाखेरि समय कानुनको प्रक्रिया मिलाएर समाउनुपर्छ। त्यो नमिलेको हुनाले र वा अहिलेसम्म पनि फेरि त्यो कुरामा चोलेन्द्र शमशेर आफैले पनि यसो भएको हो वा होइन नभनेको हुनाले त्यो संदिग्ध कुराहरू आफ्नो ठाउँमा छ। त्यस पछाडिको कुराहरू अहिले जसरी ठुल्ठुला कुराहरू आएका छन्, होइन, ठुल्ठुलो 10 अरबको भ्रष्टाचारको कुराहरू त यो छापाहरूमा प्रकाशन भएको छ, र अहिले फेरि काङ्ग्रेसको को यो नेत्रीहरू पनि पक्राउ परेको त्यसै सन्दर्भमा भन्ने कुराहरू पनि आएको छ। उनीलाई पनि पक्राउ गरेको भन्ने छ। यसबाट म के देख्दछु खेमजी भने हिजोकै समयमा पनि न्यायाधीश, प्रधान न्यायाधीश वा जुनसुकै पनि राष्ट्रपति लगायतका संवैधानिक निकायका प्रमुखहरूलाई पनि मुद्दा चल्नु चलाइनुपर्छ यदि राष्ट्रद्रोहको काम, भ्रष्टाचारको काम भएको छ भने भनेर हामीले दायर गरेको मुद्दाहरू चाहिँ जिउँदै छ त अख्तियारमा। अख्तियारले के कारणले, के दबावले वा के कमजोरीका कारणले मुद्दा चलाउनु सकेका छैन सबैमा त्यो हामीलाई थाहा छैन। सर्दुको त केही जग्गा उसले फिर्ता ल्यायो हामीले निवेदन हालिसकेपछिको अवस्थामा, र अहिले भनेको सरकारले जे जस्तो कदम, त्यति बेला त हामीले मुद्दा हाल्दा त हामीलाई त पागल भन्थ्यो नि, प्रधान न्यायाधीश राष्ट्रपतिहरूलाई मुद्दा हाल्ने यो को हो भन्ने यो वकिलहरूको समूह, न्यायाधीशहरूको समूहले त्यस्तो कुराहरू गर्थे। हो अहिले त सरकारले नै यसको अनुसन्धान गर्यो नि, यो अनुसन्धानले के देखायो भने यो संविधानको धारा 101 को 8 व्यवधान छ क्या संविधानमा, यी उनीहरूलाई महाभियोग नलाइकन मुद्दा चलाउनु पाइँदैन भन्छ। अब महाभियोग उनीहरूले ल्याउँदै ल्याउँदैनन् फेरि त्यो संसद प्रतिनिधि सभाको पनि त्यस्तै किसिमको कमजोरी छ, किन हो? अब त्यो महाभियोग नल्याएकै बेलामा हामीले मुद्दा चल्दाखेरि यसले के गरे हो भन्ने कुरा उठ्या हो, तर हामीले के भनेको थियौँ भने दिप बस्नेतलाई पनि महाभियोग नलाइकन अख्तियारले नै मुद्दा चलाएको थियो, अदालतले मुद्दै स्वीकारेको हो, त्यो मुद्दा अझै पनि चलिरहेको होला। अनि त्यही दफा त्यही धारा अन्तर्गत एउटा दिप बस्नेतलाई चल्ने, न्यायाधीशहरूले देशै बेच्दाखेरि सार्वजनिक जग्गाहरू हिनामिना गर्दाखेरि देश नचल्ने, मुद्दा नचल्ने भन्ने कुरा आउँछ भनेर हामीले त्यति बेलै मुद्दा दायर गरेको कुरालाई अहिलेको सरकारको एक्सनले पुष्टि गरेको छ। किनभने सरकारले अहिले चोलेन्द्रमाथि अनुसन्धान गर्दाखेरि चोलेन्द्रलाई महाभियोग त लागेको छैन नि, त्यसो भएदेखि त्यो अनुसन्धानै गर्न नपाउने हो त, त्यो त होइन नि, मुद्दा पनि उठ्छ नि त, उठ्छ नि, त्यो कानुनको त्रुटि नै भए पनि अदालतले मुद्दा ल्याउन सक्नुपर्छ र त्यो कानुनलाई परिवर्तन गरेर हुन्छ वा त्यो कानुन अनुसारको प्रक्रिया उठाएर हुन्छ, यस्ता बदमासहरूलाई मुद्दा त चलाउनै पर्छ यदि कोही बदमासहरू हुन् भन्ने कुरा प्रमाणित हुन्छ भने। त्यो अनुसार गर्दाखेरि अहिले चोलेन्द्रलाई समातियो जस्तै, या त अहिले त चोलेन्द्रमाथि भ्रष्टाचारी हो भने अनुसन्धान भएको छ, सर्वोच्च अदालतले नै सर्दु प्रकरणमा त कल्याण र सुशीलालाई र अरू न्यायाधीशहरूलाई पनि भ्रष्टाचारी हो भनेर त प्रमाणित गर्यो नि, उनीहरूलाई पनि तदारुकताको साथ सरकारले एक्सनमा लिनुपर्छ। होइन भने यो प्रतिशोध, हिजो गठबन्धन सरकारले जसरी रवि लामिछानेलाई मुद्दा चलायो र अरू त्योभन्दा ठुला ठुला बिहुमा फसेका के आरोप लागेका काङ्ग्रेसका, एमालेका, माओवादीका, भराप्रुपाका नेताहरूलाई कारवाही गरेन, खोजेन, पक्राउ गरेन, त्यो मानेमा मात्रै प्रतिशोध है, फेरि मैले भनेको त्यो प्रतिशोध गरेर मुद्दा चलायो हो, त्यसरी नै प्रतिशोध गरेको जस्तो हुन्छ अहिले किनभने यो मान्छे गलतै भए पनि गलत मान्छेलाई प्रतिशोध गरेको किन देखाउने? कानुन मौजु नै निचोरेर ल्याए हुन्छ नि, त्यो प्रक्रिया पुर्याउनु पर्यो. त्यो कानुन मौजु निचोरेर ल्याउनुको लागि उसकै हैसियतमा बसेको

0: मानहानी के अरे महाभियोग नलागेका अरू न्यायाधीश प्रधान न्यायाधीशहरूलाई वा अरू संवैधानिक नियोगका प्रमुखहरूलाई पनि मुद्दा चलाउन सक्नुपर्छ। समानुपातिक ढङ्गले सरकारले यो ल्यायो भने सरकारले राम्रो काम गरेको हो, यो परिणाममुखी काम गरेको भन्नुपर्छ। नत्र भने उता चलाएको जस्तो गर्ने, पपुलिस्ट काम कुराहरू गर्ने, जनतालाई भ्रममा पारेको जस्तो कुराहरू नहोस् भन्ने मेरो चाहना छ। जस्तै यहाँभन्दा अगाडि त केपी ओलीलाई मुद्दा चलायो के पौडेल भन्ने, के अरे यो पौडेल हो एमालेको नेता थिएन र
1: विष्णु पौडेल चाहिँ
0: महासचिव के गर्नुहुन्छ, देवराज पौडेल,
1: विष्णु पौडेल,
0: देवेन्द्र पौडेल,
1: देवेन्द्र पौडेल,
0: देवेन्द्र पौडेल, उनीलाई मुद्दा त चल्यो नि, त्यो मुद्दा किन त्यसरी फितलो पाराले चलाइयो, मुद्दा चल्ने नहुने मान्छे थिएन नि। त्यसकारण त्यस्तो किसिमको देखावी काम कुराहरू मात्रै भएको हो भने सरकारको कामलाई पनि राम्रो मान्न सकिँदैन। होइन, परिणाममुखी काम गरेको हो भने सरकारको महाधिवक्ता कार्यालय छ, महाधिवक्ता कार्यालय हुनु त धेरै विवादित छ, महाधिवक्ता कार्यालयको चालचलन, यिनीहरूको निर्णय गर्ने ढङ्ग, मुद्दा चलाउने, मुद्दा फिर्ता लिने आदि इत्यादि काम कुराहरू त महा न्यायाधिवक्तालाई नै मुद्दा चलाउनु पर्ने अवस्थाहरू धेरै अवस्थामा छ है। यो के अरे मोहम्मद अफ्ताफ आलमका पालादेखि महाधिवक्ता कार्यालयमा भयानक बदमासीहरू भएको छ, त्यसको अध्ययन हामीले गरिराखेकै छौँ, त्यसको वास्तवमा विवाद उठ्छ उठाइन्छ हो। त्यस्तो अवस्थामा महाधिवक्ता कार्यालयले सही सल्लाह दिनै सक्दैन भने पनि हामी स्वतन्त्र रूपमा अभियानै चलाएर भ्रष्टाचारको विरुद्धमा लडिरहेका छौँ त। हामीले चलाएकै मुद्दाहरू कैयौँ छन्, त्यसमा त्यसलाई करवाड गर्यो भने पनि देशले काँचुली नै फेर्छ, भ्रष्टाचारको वास्तवमा स्थितिलाई परिवर्तन ल्याउन सक्छ, हामीले सरकारलाई सहयोग गर्छौँ त्यस मानेमा, त्यसरी सल्लाह लिँदाखेरि हुन्छ, त्यो गर्न सकिन्छ। तर त्यो नगरिकन अब यसलाई अलि तमासा 10 अरब वा 20 अरबको नाममा अनुसन्धान भएको छ आदि इत्यादि भनेर देखाउने, अनि मुद्दा चल्दाखेरि फितलो चलाउने वा मुद्दै नचल्ने भयो भने त्यसले त परिणाम ल्याएन नि, जनताबाट झुक्याउनेसम्म काम हुन्छ। त्यस कारण यस्तो काम नहोस् सरकारबाट, यो सरकारको कानुनी मान्यता के हो, कस्तो हो, वैधता के हो भन्ने कुरामा हाम्रो अडान छुट्टै छ। हामीहरू अन्तरिम सरकारको पालादेखि नै सरकार वैध तरिकामा चलेन देशको राजनीति भन्ने मान्छेहरू हौँ। यो मेरो अभियान सत्तरी न्यायको खोजी अभियान हामीहरूको एउटा समूह छ। अब त्यो नै भए पनि अहिलेको भ्रष्टाचार विरोधी काम कुरा भनेको त यो सडकमा पल्टेको ढुङ्गा जस्तो हो नि, बाटो आवागमन छेकेको जस्तो, त्यो ढुङ्गालाई पन्छाउने काममा जो पनि आउँछ भने त्यसलाई हामी समर्थन गर्छौँ, जसले पनि समर्थन गर्नुपर्छ, आवागमन त गर्नु पऱ्यो नि। हो त्यस्तै जस्तो हो, यो सरकारले भ्रष्टाचारको विरुद्धमा यदि प्रतिबद्ध भएर शून्य सहनशीलताको नीति अपनाएर काम गरेको हो भने यो राम्रो कामको थालनी गरेको छ र प्रमाणित भइसकेको यस्तै हैसियतका मान्छेहरूलाई पनि तुरुन्तै पक्रेर कानुनमा चाहिँ मुद्दा चलाउनुपर्छ भन्ने हाम्रो मान्यता छ। हेरौँ सरकारले के गर्छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। श्रेष्ठजी नमस्कार। वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: नम्बर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। पार्टीको सर्वाधिक सुनिने तथा विश्वभर करोड़ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइव र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। धादिङको गजुरी गाउँपालिका पास गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन काठमाडौँ सड़क खण्डमा दुईतर्फी सवारी आवागमन बन्द भएको छ। सड़कको बीचभागमा चिरा परेर भाँसिने क्रम जारी रहेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो। सड़क अवरुद्ध हुँदा उक्त खण्डमा सवारी साधन रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक श्याम कुमार बस्नेतका अनुसार सड़क भाँसिँदा दुवैतर्फको आवागमन बन्द भएको हो। सड़कको बीचभागमा चिरा परेर भाँसिने क्रम जारी रहेकाले यातायात सञ्चालनमा अनिश्चितता देखिएको छ। सड़क खुलाउने प्रयास भइरहे पनि आवागमन पुनः कहिलेदेखि सञ्चालन हुन्छ भने निश्चित भएको छैन। यात्रु तथा सवारी चालकलाई सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ। नेपाली कांग्रेसको देउवा पक्षले नियमित 15 महाधिवेशन अन्तर्गत चितवन कुमारी नगरपालिका सभापतिमा सामाजिक व्यक्तित्व तिलक भूषाललाई चयन गरेको छ। पार्टीको नियमित महाधिवेशन प्रक्रिया अघि बढाउने क्रममा भूषाललाई माणिनगर सभापतिको जिम्मेवारी दिएको हो। सामाजिक क्षेत्रमा सक्रिय भूषालको चयनसँगै माणिमा देउवा पक्षले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्रता दिएको छ। यसैबीच चितवनमा कांग्रेसेतर पक्षले पनि नियमित महाधिवेशन प्रक्रिया तीव्र बनाएको छ। बिहिबार भद्र महानगरपालिकाको अधिवेशनबाट प्रमेश राईको सभापतित्वमा नयाँ महानगर समिति चयन गरिएको छ। राई यसअघि महानगरमा अधिवेशन गराउन संयोजक तोकिनु भएको थियो। महानगर समितिको उपसभापतिमा रिसल श्रेष्ठ तथा सचिवमा सफल अधिकारी राजन बखेल चयन हुनुभएको छ। अन्य पदाधिकारी तथा सदस्यलाई पछि पूर्णता दिने जनाइएको छ। महानगर अधिवेशनको जिल्ला संयोजक मिलन बाबु श्रेष्ठले उद्घाटन गर्नुभएको थियो। उहाँले पार्टीको आधिकारिकता सम्बन्धी विषय अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै अदालतबाट आफूहरूले नै मान्यता पाउने विश्वास व्यक्त गरी उनका अनुसार चितवनमा 85% भन्दा बढी अधिवेशन सम्पन्न भइसकेका छन्। केही दिनमै क्षेत्रीय अधिवेशन समेत गरिनेछ। कार्यक्रममा बागमती प्रदेशकी प्रदेश सांसद माया श्रेष्ठ, संविधान सभा सदस्य विष्णुमाया परियार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। सोमेश्वर मध्यवर्ती सामुदायिक वनोपभोक्ता समूहको निर्वाचनमा बाढी पासबाट सन्तोष सापागाई विजय हुनुभएको छ। उहाँले आफ्ना प्रतिद्वन्दी अर्जुन काफ्लेलाई 88 मतको अन्तरले पराजित गर्नुभएको हो। महिलातर्फ भने लक्ष्मी सुनार निर्विरोध निर्वाचित हुनुभएको छ। निर्वाचनमा 251 मत खसेको थियो। सापागाईले 167 मत ल्याउँदा काफ्लेले 69 मत प्राप्त गर्नुभयो। 5 मत भने बदर भएको थियो। सापागाईलाई नेपाली काँग्रेस, नेकपा एमाले र नेकपाको संयुक्त समर्थन थियो भने काफ्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको समर्थन रहेको थियो। सामाजिक तथा स्वतन्त्र व्यक्तित्वहरूको सहयोगमा निर्वाचनमा सहभागी भएका चापागाईको विजयलाई स्थानीय स्तरमा चासोका साथ हेरिएको छ। स्थानीय उपभोक्ताहरूले निर्वाचन परिणामपछि सामुदायिक वनको व्यवस्थापन संरक्षण उपभोक्ताको हितमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरेका छन्। चितवनमा जुम्बा डान्स र एगवा कार्यक्रमको आयोजना गरिएको छ। विश्व अण्डा दिवसको अवसर पारी नेपाल लेयर्स कुखुरा पालक संघ केन्द्रीय समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो। उद्योग संघ चितवनको परिसरमा जुम्बा डान्स गरेर दिवसको शुभारम्भ गरिएको थियो। सो अवसरमा डिजे म्युजिकमा सहभागीले नृत्य प्रस्तुत गरेका थिए भने एगवाको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गर्नुभएको थियो। क्रमशः संगीतको तालमा नाच्दै सहभागीले एगवा गरेका थिए। भोटेकोसीको बाढीमा परेर ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकको आत्माको चिरशान्ति र मोक्ष प्राप्ति यस्तै गरी स्वर्गवासको कामना गर्दै देवघाटमा महायज्ञ तथा विशेष पूजा आराधना आयोजना गरिने भएको छ। भरतपुर चार निवासी समाजसेवी ईश्वर रेग्मीका अनुसार असामयिक रूपमा दिवंगत भएका आत्माको शान्तिको कामना सहित शनिबार बिहान 8 बजेदेखि दिनभर धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ। शुक्रबार बसेको मन्त्री परिषद बैठकका चार निर्णय सार्वजनिक गरिएको छ। बैठकले विश्व बैंकसँग अर्थक्विक क्याटास्ट्रोफी फण्डमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै बिटौरी जग्गामा बसोबास गरिआएका व्यक्तिहरूका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश 2083 स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ। यसै गरी जापानको आइसी नागोयामा भएको विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी प्रशिक्षक तथा व्यवस्थापकहरूलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको बैठकपछि सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। यस्तै नेपाल न्याय सेवा सरकारी वकिल समूहका सह न्यायाधीश वक्ता अच्युत मणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गर्ने निर्णय सरकारले गरेको छ। नेउपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आएको सचिव पदमा व्यवस्थापन गरेको छ।
काठमाडौँ उपत्यकामा आगामी आइतबारदेखि उपभोक्ताले जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटफेर गरेर खाना पकाउने एलपी ग्यास लिन पाउने भएका छन्। चाडपर्वको समयमा एकअर्का ब्रान्डका सिलिन्डर सट्टापट्टा गर्न नपाएर उपभोक्ताहरूले शास्ति खेप्नु परेको गुनासो आएपछि नेपाल एलपी ग्यास उद्योग संघले यस्तो व्यवस्था गरेको हो। नेकपा एमालेको स्थायी कमिटी बैठक लम्बिएको छ। बिहिबार शुरू भएको बैठकमा शुक्रबार विभिन्न पार्टी कमिटी र संगठनलाई पूर्णता दिने एजेण्डामा छलफल भएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो। उहाँको अनुसार बैठक शनिबार दिउँसो 1 बजे बस्नेछ। नेपाली कम्युनिस्ट पार्टी नेकपाले 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय पेरिस टाढामा शुक्रबार बसेको केन्द्रीय संयोजन समिति बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। पार्टीले 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। उहाँका अनुसार जागरण अभियानको कार्यविधि बैठकले पारित गरेको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी पुस 11 गतेदेखि स्थानीय तहका वडा र पालिका स्तरीय अधिवेशन गर्ने निर्णय गरेको छ। शुक्रबार केन्द्रीय कार्यालय पेरिस टाढामा बसेको केन्द्रीय संयोजन समिति बैठकले स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको हो। प्रवक्ता प्रकाशवालाका अनुसार जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र महाधिवेशन स्थानीय तहको निर्वाचन लगत्तै आयोजना गर्ने निर्णय भएको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक सदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 074 46 142

0: अलमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौं जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: 93.2 स्वदेश एफएम।
2: नमस्कार, हार्दिक स्वागत छ दर्शकवृन्द। म सन्तोष विके थापा। फुलेन्द्र शमशेर जबराको पक्राउ पछि के भयो? अझ शक्तिशाली पात्र कानुनी दायरामा आउँदैछन्। एपिया पुलिसको दोस्रो ठुलो पदमा आसिन एआइजीकै पद गयो। हामीले भन्दै थियौँ नि, फुलेन्द्र शमशेर सेटिङ यति भयङ्कर छ जसले जति सुकै बेला जति सुकै शक्तिशालीहरूको पनि पद खान सक्छ, किनकि यो शक्तिशालीहरूकै सरकार ढाल्ने योजना छ। सुरु भएको खेल थियो। पक्राउ परेका व्यक्तिले प्रहरी अनुसन्धानमा दिएको बयान झनै गम्भीर र कठोर संकेत सहितको छ। बालेन सरकार नै तहस नहस बनाएर संकटमा पार्ने योजना सहित अघि बढेका चुरेन्द्रकै साम्राज्य अब तहस नहस हुँदैछ। यसमा को पात्र अनुसन्धानमा आउने हुन् टुङ्गो छैन, किनकि बर्खास्तीको सिफारिसमा परेका एआइजीको छानबिन प्रतिवेदन र बिचौलिया इनम साह कोटाको मोबाइलबाट ब्राह्मण तथ्यहरू फ्रेन्डसिपमा जाँदा अन्य तथ्यहरू समेत फेला पर्ने आशंका छ। त्यसपछि सरकारले निगरानी गरिरहेका पात्रहरूको अवस्था के होला? मुख्य प्रश्न यस्तै छ। यही बेला 21 किलो सुन तस्करीको अर्को डर लाग्दो खेल सार्वजनिक भएको छ। बालिन सरकारकै पालामा समय ठेक्का प्रक्रिया नै ह्याक गरी छलछाम गर्न खोज्ने 8 शक्तिशाली व्यक्ति एकै साथ सरकारी फन्दामा परेका छन्। यी सबैको उजागर अब प्रस्तुत रिपोर्टमा हुनेछ। बाँकी विस्तृत रिपोर्ट।
3: फुलेन्द्रकै कारण हुँदा खाँदाको एआइजी पद गयो। यही बेला 21 किलो सुन बरामद भयो। सिटिङको धन्दा चलाएका 8 ठेकेदार एकैपटक पक्राउ परे। देशमा उथल पुथलको सम्भावना व्यापक छ। अब सुरु गरौं फुलेन्द्र शमशेर प्रकरणबाट। फुलेन्द्र शमशेर जबराको सेटिङको सारथी बनेका सशस्त्र प्रहरीका एआइजी वंशीरा दाहाल प्रकाशतीका लागि सिफारिस भएका छन्। यसअघि निलम्बित मात्रै गरिएको थियो र 3 दिनको समय पाएको छानबिन समितिले ब्लन्डर गरेको निष्कर्ष सहित बर्खास्त गर्न सिफारिस गरेको छ। यो फुलेन्द्रको साम्राज्यका लागि निकै ठुलो क्षति हो। अब उनले बयानमा के भने त्यो हेरौँ। सरकारले एआइजी वंशीराज दाहालबारले छानबिन गर्न सशस्त्र प्रहरीकै अर्का एआइजी अञ्जनी पोखरेललाई जिम्मा दिएको थियो, किनकि यसअघि नै उनले गम्भीर सूचना लिक गर्ने काम गरेको र प्रधानमन्त्रीको रेकी गर्दै उनी कहाँ पुग्छन्, कति बजे कसलाई भेट्छन् लगायतका अत्यन्तै महत्वपूर्ण सूचना पूर्व प्रधान न्यायाधीश सुलेन्द्र शमशेरसम्म पुर्याउने काम गरेको भन्दै गृह मन्त्रीले निलम्बित गरेका थिए। त्यसपछि बनेको छानबिन समितिले बिहिबार साँझ प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा वंशीराजले आचरण विपरीत काम गरेको, गम्भीर सूचना चुहाएको र बिचौलिया हुँदै स्वार्थ समूहसँग नेक्सस बनाएको निष्कर्ष सहित बर्खास्तीको सिफारिस गरेपछि सरकारले उनलाई पदमुक्त गर्दैछ। छानबिन समितिसँग उनले बयानमा भनेका छन्, फुलेन्द्रसँग मेरो पारिवारिक सम्बन्ध हो, इनमसँग मेरो व्यक्तिगत सम्पर्क भएको हो, हामी दुवै झापाको भएकाले सम्पर्क भएको हो। असोज 11 पक्राउ परेका फुलेन्द्रलाई भेट्न प्रहरी चौकीमै पुगेपछि एआइजी दाहाल विवादमा परेका थिए। यता चुलेन्द्र लगत्तै पक्राउ परेका बिचौलिया इनम सापकोटाले समेत बयान दिएका छन्। उनले चुलेन्द्र वंशीराज र दीपक भट्ट बीच पुलको काम गर्दै आएका थिए र बयानमा उनले आफूलाई प्रयोग मात्रै गरेको बताएका छन्। प्रहरी स्रोतले दिएको जानकारी अनुसार बयानमा उनले भनेका छन्, दीपक भट्टलाई छुटाउनेसम्मको योजना देखिन्थ्यो, न्यायालयसम्मै सिटिङ मिलाएर ठुलै राजनैतिक धक्का दिने तयारी पनि थियो। यिनै 30 इनम सापकोटा चुलेन्द्र पक्राउसँगै उनको नेक्सेसबारे प्रहरीले पुतल्न थालेपछि भागेर भारत बस्ने तयारीमा थिए। सो 14 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले उनलाई पक्राउ गर्यो। शुक्रबार सर्वोच्चले समेत उनलाई रिहा गर्न माग गरिएको निवेदनमा पक्राउ कानून सम्मत भएको भन्दै हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने बताएको छ। फुलेन्द्रको मोबाइल चेक गर्दा उनको नेक्सस फेला परेको थियो। उनको मोबाइल चेक गर्दा एआइजी वंशीराज दाहाल र दीपक भट्टको नेक्सस बाहिर आएको हो। वंशीराजले एआइजी बनाउन भन्दै फुलेन्द्रलाई दबाव बढाएको र दीपक भट्टले जेलबाट रिहा हुनकै लागि फुलेन्द्रलाई प्रभावमा पारेको इनामसँग बरामद प्रमाणले समेत प्रश्न पारेका छन्। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा पूर्वपक्षका लागि कारागारमा रहेका बिचौलिया भट्टसँग एआइजी दाहालको सम्पर्क देखिएको प्रतिवेदनमा उल्लेख छ। कारागारमा रहेका भट्टले दाहाललाई फोन गरेको विवरण समेत प्रहरीले फेला पारेको छ। सम्बन्धित मुद्दामा चुलेन्द्रले चलखेल गरेको पाइएपछि भट्टलाई नक्कु कारागारबाट सिन्धुपाल्चोक कारागार सरुवा गरिएको छ। दाहाल र सापकोटाको मोबाइल डिजिटल प्रेक्षणका लागि प्रयोगशालामा पठाइएको छ। त्यसमा रहेका फोन सम्पर्क, सन्देश, कुराकानी र अन्य विद्युतीय प्रमाणको अध्ययन भइरहेको छ। विशेष गरी व्हाट्सएप मार्फत भएका सम्पर्क र कुराकानीको विवरण प्रहरीले अध्ययन गरिरहेको छ। प्रयोगशालाबाट थप विवरण आएपछि यस प्रकरणको ठुलो पर्दाक्षेप हुन सक्नेमा प्रहरी आशावादी छ। शुरूआती अनुसन्धानमा सापकोटा र जबराबीच रकम नै उल्लेख गरेर कुराकानी भएको भेटिएको थियो। सापकोटासँग नेपाल प्रहरीका केही उच्च अधिकारीको सम्पर्क समेत फेला परेको छ। करिब छ महिना अघि मात्रै एक उच्च अधिकारीलाई बडुवाको आश्वासन दिएका थिए। सुलेन्द्रकै सेटिङमा जेलमुक्त हुने प्रखाइमा रहेका बिचौलिया दीपक भट्टको सपना पनि यस बीचमा चकनाचुर भएको छ र खेल सकिएको छैन। उनका बुबा चतुर्भुज भट्टले मानव अधिकार आयोगमा पुगेर अधिकार रक्षाका लागि निवेदन दिएका छन्। सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको दुई ढालेका छन्।
4: अहिले चाहिँ मिडिया ट्रायल गराएर बिना कारण असम्बन्धित व्यक्तिहरू पूर्व प्रधान न्यायाधीशसँग पनि जोडेर र अन्य मान्छेहरू पनि जोडेर जहाँ पनि उसलाई मात्रै जोडेर प्रताडना दिने र दुःख दिने बदनाम गर्ने हिसाबले मिडिया ट्रायल गराइएको छ। यसको लागि आज म मानव अधिकार आयोगमा आएर मैले निवेदन दिएको छु र आशा छ यसमा चाहिँ मानव अधिकार आयोगबाट यथोचित कारवाही होला, सुनवाई होला र सम्बन्धित ठाउँमा निर्देशन होला।
3: यही बेला अर्को गम्भीर अनुसन्धानको विषय पनि सार्वजनिक भएको छ। बिहिबार मात्रै प्रहरीले काठमाडौँको पुरानीकण्ठबाट झन्डै 22 किलो सुन सहित तस्करको गिरोह नै पक्राउ गरेको छ। अमेरिका बस्ने घरधनीको घर भाडामा लिएर चिनिया सहितको गिरोहले सुनको धन्दा नै चलाएको थियो, जहाँ सुन प्रशोधन र तस्करी हुन्थ्यो। यो सूचना गृह मन्त्री समय पुगेपछि बिहिबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा हानी 21 किलो 75 ग्राम सुन र 3 चिनिया नागरिक पक्राउ गरेको हो, जसमा 27 वर्षका हान थेइ, 37 वर्षका वाङ जियान झेन र 47 वर्षीय झोङ लङकिङ छन्। यिनीहरूबाट बरामद सुन यस्तो छ। प्रहरीले उनीहरूबाट सुनका टुक्रा, बिस्कुट आकारका डिक्का र लेसिलो धुलाका पोकाहरू बरामद गरेको छ। चिनिया नागरिक सुकानले मासिक 3,30,000 रुपियाँ तिर्ने गरी 4 महिनाको अग्रिम भाडा 13,20,000 रुपियाँ दिएर उक्त घर बुक गरेका थिए। यो तस्करीको मुख्य कमान चिनको वङझाउमा बस्ने जिन जियाले विच्याट मार्फत गर्थे। चिनबाट आएको लेसिलो र अर्ध प्रशोधित सुनलाई डायर र मेल्टिङ मेसिनको प्रयोग गरी बिस्कुटको आकार दिइन्थ्यो र झेनको निर्देशन अनुसार तोकिएको स्थानमा सप्लाई गरिन्थ्यो। सबैभन्दा महत्त्वपूर्ण कुरा यसमा नेपालको शक्तिशाली गिरोह समेत सामेल रहेको हुन सक्ने आशंका छ, तर अहिलेसम्म यसको खास खुलासा भएको छैन। तहले यो कनेक्सनबारे अनुसन्धान सुरु गरेको छ।
5: नेपालमा पहिलो पटक यसरी चाहिँ व्यवस्थित हिसाबले एक खालको प्रशोधित सुन चाहिँ ल्याएर एउटा कारखाना नै स्थापना गरेर प्रशोधन गरेर मार्केटमा लिँदै गरेको अवस्थाको जुन एउटा चेन्ज छ त्यसलाई चाहिँ हामीले पहिलोचोटि चाहिँ सार्वजनिक गर्न सक्षम भएका छौँ। निसन्देह यसको अरू चाहिँ अघि बुवा सरहरूले भने जस्तै यसको चाहिँ कुन ठाउँबाट चाहिँ कुन चाहिँ लुपहोलहरू प्रयोग गरेर यिनीहरूले चाहिँ भित्राइरहेका छन् त्यसमा पनि आगामी दिनमा हामी सार्वजनिक गर्छौँ। त्यसलाई चाहिँ कडाई गर्नको लागि अरू संस्थाहरूलाई पनि सहयोगी हुन्छ भन्ने विश्वास लिएका छौँ।
3: विगतमा सुन तस्करीमा एकछत्र राज गरेका गोरे अर्थात् चुडामणि उप्रेति अहिले कैद सजाय भुक्तान गरिरहेका छन्। 33 किलो सुन तस्करी तथा सनम साक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरेलाई उच्च अदालत विराटनगरले 2 वर्ष अघि मात्रै थप 10 वर्षको कैद सजाय सुनाएपछि उनले कुल 30 वर्ष जेल सजाय भुक्दैछन्। 60 किलो सुन तस्करीमा समेत दावा सिंह सहितका केही व्यक्ति पक्राउ परे, तर मुख्य व्यक्तिबारे अझै सार्वजनिक भएको छैन। पछिल्लो पटक अनुसन्धानमा तानिएको अर्को गम्भीर मुद्दा हो ई बिडिङ ह्याकिङ, जसमा थप 8 जना पक्राउ परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट golpatra.com.np ह्याक गरी विवरण हेरफेर गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा भक्त बहादुर लामा, विष्णुमान लामा, किरण भल्ल, ध्रुव खनाल, नारायण प्रसाद सितिखु, ऋतु बहादुर कार्की, देश पोखरेल र गङ्गा बहादुर सिलवाल छन्। उनीहरू नाम चलेका ठेकेदार हुन्। यसअघि गत वैशाखमा यस्तै कसुरमा प्रहरीले पूर्व मन्त्री विक्रम पाण्डे सहित 22 जना विरुद्ध मुद्दा चलाएको थियो। यस मुद्दाको किनार लाग्दासम्म झन्डै 3 दर्जन व्यवसायीहरूको जेलको पास हुन सक्ने अनुसन्धान अधिकारीहरू बताउँछन्। देशमा सुशासन कायम गर्न प्रधानमन्त्री बालन शाहले थालेको अभियानले बिस्तारै परिणाम दिन थालेको छ।
2: विगतमा जो जो जोगिए अब सम्भावना कम छ। खुङखारहरूको सेटिङ तासको महल बन्दैछ। पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबरा पक्का उपनिषदै उनको बहुआयामिक सेटिङ र शक्ति दुरुपयोगको लहरो तन्किँदै सुरक्षा निकायका उच्च अधिकारीसम्म पुग्यो। काठमाडौँबाटै झन्डै 22 किलो सुन बरामद हुँदा त्यसको नेक्सस चिनिया गृहसम्म पुग्यो। नेपालीहरूको कनेक्सन त अझ आउन बाँकी नै छ। यी ब्रिडिङको जालोमा कहलिएकी 8 व्यवसायी पक्राउ परे। त्यसमा पनि चोलेन्द्र शमशेर सेटिङको कहानी यतिमै सकिने अवस्था छैन। यसले सरकार बाहेक सबै संयन्त्रलाई हान्ने पक्का बन्दैछ। यही कारण अदालतमा पनि अहिले बवन्डर मचिएको छ। न्यायाधीशहरूले प्रधान न्यायाधीशमाथि प्रश्न उठाउँदै बेन्च बहिष्कार गरिरहेका छन्। विगतमा अदालतको आडमा कसरी सेटिङ र अर्बौंको खेल हुन्थ्यो अहिले छताछुल लाउँदैछ। सुधारको पहिलो सुरुवात न्याय मूर्तिहरूबाटै गर्नुपर्ने आवश्यकता फेरि पनि कटगारो रूपमा अघि आएको छ। माफियाका पनि माफिया, बिचौलियाका पनि बिचौलिया। एकैपटक पूर्व न्यायमूर्तिको हैसियतबाट चोलेन्द्र शमशेर जबरा बिचौलियामा कन्भर्ट भएका छन्। सरकार ढाल्नेदेखि बिचौलिया दीपक भट्टलाई छुटाउनेसम्मका सिटिङ सार्वजनिक भएका बेला अर्को विषय सतहमा आएको छ। अर्थात् चोलेन्द्र शमशेर र उनका भाइ प्रभु शमशेर जबराको प्रयोग मार्फत सेटिङ मिलाएर राज्यलाई नोक्सानीमा पुर्याउने अर्का पात्र सार्वजनिक भएका छन्, जसलाई विगतमा प्रधानमन्त्री भालेन शाहले काठमाडौँ महानगरको मेयर रहेका बेला कारवाही सिफारिस गरेका थिए। यी शक्तिशाली पात्र हुन् अच्युत प्रसाद खरेल, जो निर्माण व्यवसायको क्षेत्रमा माफिया ठेकेदारको रूपमा समेत परिचित छन्। विगतमा शक्तिकै आडमा विभिन्न सेटिङमा उन्मुक्ति पाए। चोलेन्द्र सँग सेटिङ मिलाएर सर्वोच्च अदालतको भवनदेखि भक्तपुर जिल्ला अदालत भवनसम्म राज्यलाई झन्डै 2 अर्ब बढी नोक्सानी पुर्याएको विषय सार्वजनिक भयो। अहिले पनि चोलेन्द्रका मुख्य लगानीकर्ता यिनै रहेको खुल्न आएको छ। नाकि विस्तृत रिपोर्ट। चोलेन्द्र शमशेर जबरा र उनका भाइ प्रभु शमशेर जबराको मुख्य लगानीकर्ता नै अच्युत प्रसाद खरेल थिए भन्ने विषय सार्वजनिक भएको छ। अर्थात् सुटिङका मुख्य लगानीकर्ता नै यिनै हुन्। मूलत चोलेन्द्र शमशेर नै त्यो पात्र हुन् जसले जागिर प्रवेश गरेदेखि सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुँदासम्म भाइ प्रभु शमशेर मार्फत मुद्दामा सेटिङ मिलाएर अकुत आर्जन गरेको आरोप खेपिरहेका छन्। मूलत बुधबार मात्र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले भाइ प्रभु शमशेर जबरा सहित एकै पटक 6 जनाको घरमा छापा हानेको छ। र अर्को तथ्य समेत सार्वजनिक भएको छ, जसले अर्का ठुला पात्र अनुसन्धानमा तान्नुपर्ने देखिएका छन्। अर्थात् यी पात्र हुन् अच्युत प्रसाद खरेल, जो देशका नामुद ठेकेदार हुन्, जसले समानान्तर निर्माण सेवा प्रणाली नामक कम्पनी चलाइरहेका छन्। सेटिङकै आधारमा ठुल्ठुला ठेक्का हत्याएर काम गर्दै आएको चर्चा पनि छ। त्यति मात्रै होइन, अहिले प्रभु शमशेरसँग यिनी पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको राडरमा परेको विषय सार्वजनिक भएको छ। उनीमाथि के सम्पत्ति शुद्धिकरण होइन भने सिआइबीले छानबिन गर्नै पर्ने अवस्था छ। अब चोलेन्द्रको शक्तिको आडमा भाइ प्रभु शमशेर र समानान्तरका अच्युत बीच कसरी कहाँ सेटिङ भयो सार्वजनिक विषयलाई केलाएर हेरौँ। भक्तपुर जिल्ला अदालतको भवन निर्माणमा सेटिङ गरेको देखियो। काठमाडौँ महानगरको भवन निर्माणमा सेटिङ गरेको देखियो, जहाँ 22 करोडको ठेक्का प्रतिस्पर्धा नै सीमित गरी समानान्तरले पाएको थियो। सर्वोच्च अदालतको भवन निर्माणमा झन् अर्बौंको सेटिङ गरेको विषय सार्वजनिक भएपछि अहिले सम्पत्ति शुद्धिकरणले खोज्न थालेको हो। ठेकेदार अच्युत प्रसाद खरेलले सार्वजनिक खरिद अनुगमन कार्यालयको भोलपत्र प्रणालीमा अनधिकृत पहुँच राखी ठेक्का कब्जा गरेको विषय पनि छानबिनमै छ। यसअघि यस्तै काम गरेको कसुरमा कालिका कन्स्ट्रक्सनका मालिक समेत रहेका पूर्व मन्त्री विक्रम पाण्डे, हाई हिमालयनका किरण मल्ल सहित दर्जन व्यक्ति पक्राउ परेका थिए। तर बालिन शाह नेतृत्वको सरकारमा समेत समानान्तरका खरेलले कसरी उन्मुक्ति पाए अनौठो विषय छ। हुन त चोलेन्द्र शमशेर प्रधान न्यायाधीश रहेकै बेला अच्युत प्रसाद खरेलले सर्वोच्च अदालतको भवन निर्माण ठेक्का पाएका थिए। त्यति बेला अपारदर्शी प्रक्रियाबाट उनलाई ठेक्का दिएको विषय सार्वजनिक पनि भएको थियो। यहाँ अनियमितता भएको विषय महालेखा परीक्षकको कार्यालयले समेत औँल्याएको छ। एउटा कम्पनीले मात्रै पाउने गरी प्रावधान राखिएको उल्लेख छ। 2077 चैतमा 5,87,06,00,000 रुपियाँको ठेक्का समानान्तर बिना पुरी कालिका जेबीले पाएको थियो। सुरुमै सेटिङ हुँदा लागत अनुमानकै रकममा ठेक्का स्वीकृत भएको थियो। यस बापत चोलेन्द्र समूहले अर्ब हाराहारीकै कमिसन पाएको आरोप लाग्यो, तर सबैले छुट पाए।
3: महालयका प्रेक्षकको 59 प्रतिवेदन 2079 उल्लेख भए अनुसार 3 अर्बदेखि 3.5 अर्ब रुपियाँमै निर्माण हुने भवन 5.87 अर्ब ठेक्का दिएर झन्डै 2 अर्ब नै चलखेल गरिएको विषय उल्लेख छ। सम्भवत यो रकम यानी अच्युत प्रसाद खरेलको सेटिङमा सुलेन्द्र र प्रभु शमशेरको समूहले हजम गरेको बुझ्न सकिन्छ, किनकि बोलपत्र स्वीकृत गर्ने प्रधान न्यायाधीश सुलेन्द्र शमशेर जबरा नै थिए। फलत यो ठेक्का प्रक्रिया नै नित्यै नभएको महालयकाले स्पष्ट पारेको छ। झन्डै 2 अर्ब राज्यलाई नोक्सानी पुर्याउने गरी सेटिङ गरिएको कसुरमा सम्पत्ति शुद्धिकरणले अच्युत प्रसाद खरेलमाथि अनुसन्धान गर्न सक्ने बाटो छ। त्यति मात्रै होइन, उनले आयकर समेत छली गरेको देखिन्छ। मुनाफाको आयकर समानान्तरले तिरेको छैन भन्ने चर्चा छ। फलत यसमा पनि छानबिन हुनुपर्ने देखिन्छ, किनकि राज्यलाई झन्डै 2 अर्ब हाराहारी नै नोक्सानीमा पुर्याउनेहरूलाई छोड्न मिल्दैन। भक्तपुर जिल्ला अदालतको भवन निर्माणमा समेत सेटिङ गरेको देखिन्छ। महालयका प्रेक्षकै यो प्रतिवेदनले 1,21,28,00,000 रुपियाँको 0.19% मात्रै न्यून रकमको भोलपत्र राखी 1,21,05,00,000 ठेक्का हत्याएको उल्लेख छ। यो पनि 2077 सालमै स्वीकृत भएको थियो। यो पनि प्रतिस्पर्धात्मक र बेग्दै नभएको महालयकाले औल्याएको छ। यसमा मात्रै 40 करोड भ्रष्टाचार गरिएको आरोप छ। यो दुवै ठेक्का समानान्तरका अच्युत प्रसाद खरेलले पाएका थिए। यी त भए हामीले फेला पारेका तथ्य प्रमाण। यो विषयमा उति बेलै अख्तियारले समेत अनुसन्धान सुरु गर्ेको थियो। तर चुलेन्द्रका ज्वाइँ पर्ने नवीन बस्नेत नामक बिचौलिया मार्फत चुलेन्द्रका भाइ प्रभु शमशेरसँग सेटिङ मिलाएर अच्युत प्रसाद खरेलले अख्तियारबाट सकल फाइल सर्वोच्चमा माग्न लगाई छानबिन नै ढिसपिस पार्न लगाएको विषय समेत चर्चामा छ। यसमा अख्तियारका तत्कालीन प्रमुख नवीन कुमार घिमिरेको समेत मिलेमतो रहेको देखिन्छ। नेपाल सरकारले निर्माण गर्ने सबै भवन सहरी विकास विभाग मार्फत हुन्छ, तर सर्वोच्च अदालत र जिल्ला अदालत भक्तपुरको निर्माण अदालत आफैले गरे यसको नियत प्रथम दृष्टिमै मोटो कमिसन र भ्रष्टाचार गर्ने देखिन्छ। जुन गराउने काम यानी अच्युत प्रसाद खरेलले गरेका थिए, किनकि यी खरेल यस्ता ठेकेदार हुन् जसले विगतदेखि नै शक्तिको आडमा सबै ठेक्का आफै लिने र अरूले पाएको समेत क्यान्सल गराएर आफै हत्याउने काम गर्दै आएका छन्। एमालेका महेश बस्नेत र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरका समेत पार्टनर रहेको खुलेको छ। विगतमा एमालेको शक्तिमा राई दाई गर्दै आएका थिए। अख्तियार प्रमुख नवीन घिमिरे हुँदा अधिकांश ठेक्का धाकधम्की देखाएर यिनैले हात पारे। नेपाल आयल निगमको प्रमुख भोपाल खड्गा हुँदा समेत सटलाहीको जग्गा सेटिङमा मिलाएर सस्तोमा किने र 25 करोड भन्दा बढीमा नेपाल आयल निगमलाई बेचेका थिए। फलत निर्माण व्यवसायको क्षेत्रमा यिनलाई माफियाकै रूपमा हेरिन्छ। यिनले नेता र कर्मचारीको पैसा व्यवस्थापन गर्ने आरोप समेत लाग्दै आएको छ। अख्तियारमा नवीन घिमिरेको पालादेखि झेन्जी आन्दोलन अघिसम्म आइपुग्दा यिनको राइन्दै नै थियो। यिनको बानेश्वर स्थित समानन्तर टावरको टपमा 5 स्टार बार रेस्टुरेन्ट र 5 स्टार लेभलकै स्विट रुमहरू नेतालाई बसाउने खुवाउने र सेटिङ मिलाउनका लागि प्रयोग भइरहेको समेत स्रोतले हामीलाई जानकारी दिएको छ। यहाँ हुने नहुने नैतिक अनैतिक कामहरू समेत भइरहेको आरोप छ। यही टावरमा 2078 पुष 2 गते राजस्व अनुसन्धान विभागले छापा हानेको थियो, तर तत्कालीन सत्ताको आडमा वर्षौंसम्म अनुसन्धान रोकियो, जुन अहिले पनि अल्पत्र छ। नक्कली फिल बिजकको प्रयोग र आयकर छलीमा अनुसन्धान सुरु भएको थियो। प्रधानमन्त्री बालेन शाह काठमाडौँ महानगरको मेयर भएकै बेला 2080 फागुनमा समानान्तर निर्माण सेवालाई कालो सूचीमा राख्न सिफारिस गरेका थिए। महानगरभित्रका ठेक्कामा गलत विवरण पेश गरी ठेक्का हत्याउन खोजेको आरोप थियो। अब बालेन सरकारले कस्तो एक्सन लिन्छ हेर्न बाँकी छ। जबसम्म शक्तिको आडमा यस्ता ठेक्काहरू हत्याउने र जिम्मेवार पदमै बसेका व्यक्तिहरूलाई किन्ने ठेकेदारहरू कारवाही गर्न सकिँदैन, तबसम्म यिनीहरूको व्यतिथिबाट देशले मुक्ति पाउने छैन। किनकि यिनीहरू ठेक्का हत्याउने ठेकेदार मात्रै होइनन्, व्यतिथि हिनामिना कमिसनखोर र भ्रष्ट तन्त्रका ठेकेदार पनि हुन्। देश असफल बन्नुको असली ठेकेदार यिनीहरू पनि हुन्। तर यस्ता ठेकेदारहरू विगतमा कहिल्यै कारवाहीको दायरामा आएनन्, अब आउनुपर्छ भन्ने विश्वास छ। ठेकेदारहरू मात्रै होइन, कारवाही पदमा बसेर कमिसन र पैसाका लागि सेटिङ मिलाउने चुलेन्द्रहरू समेत चुलेन्द्रहरूलाई समेत हुनुपर्छ भन्ने आम माग भइरहेको छ। अनुमति एउटा लिएर काम अर्को गर्दै धार्मिक संस्थाको आवरणमा कसरी मच्चिँदैछ लुट र रोग सन्चो पार्ने भ्रममा कसरी फस्दैछन् हजारौं सर्वसाधारण। प्रसङ्ग गरेछौ एकैछिनको ब्रेक पछि। सरकारसँग अनुमति एउटा, काम अर्को,
2: यसमा पनि सोझा सिधा नागरिकहरूलाई उनीहरूको बाध्यतामा खेलेर फसाउने खेल, रोगले थलिएर कतिपय मानिसहरू उपचार गर्न सक्ने अवस्थामा समेत हुँदैनन्। यस्तै पात्रहरूलाई टार्गेट गरी केही धार्मिक आवरणका अधर्मीहरूले यो भगवान्ले ठिक पार्नुहुन्छ, परमेश्वरले ठिक पार्नुहुन्छ भन्ने धन्दा चलाउन थाल्छन्। त्यसबाट उनीहरूले अकुत आर्जन गर्छन्, किनकि यो धन्दा नै अन्धभक्तिको हो। यसै गरी पोखराको सच्चाई केन्द्रले समेत हजारौंलाई फसाउँदै गएको र आफू मालामाल भएको भन्दै केही व्यक्तिहरू हाम्रो सम्पर्कमा आएका छन्। हामीले जिल्ला प्रशासन कार्यालयसँग बुझ्दा यो धार्मिक अड्डालाई यसअघि नै कारवाही गरेको र अब फेरि पनि कारवाहीको तयारी भएको जानकारी प्राप्त भएको छ। तर सबैभन्दा गम्भीर विषय यहाँबाट कसरी अकुत आर्जन र सम्पत्ति शुद्धिकरण जस्ता कामहरू हुँदैछन् त्यसको केही विषय पहिलो चरणमा आज सार्वजनिक गर्दैछु। बाँकी विस्तृत रिपोर्ट।
3: अब एउटा यस्तो विशेष सार्वजनिक गर्दैछौ जसले झुटको साम्राज्य खडा गरी सच्चाईको धन्दा चलाएका छन्। नाम प्रकाश दीप गैरे, काम धर्मलाई धन्दा बनाउने, अकुत कमाउने, मान्छेलाई भ्रम छर्ने नक्तु खैरे। नाम सुशीला कट्टेल गैरे, काम धर्मकै नाममा नक्कली भगवानको रूप धारण, मान्छे साधारण तर देखाउटी ढोङ र भ्रम असाधारण। यो गैरे दम्पतिले आफूलाई भगवानकै रूपमा देखाएर भजन मण्डली र धर्मकै आवरणमा हजारौंलाई बेवकुफ बनाउँदै कतिसम्म गैर कानुनी सम्पत्ति आर्जन गरेका छन् र त्यो कहाँ र कसरी थुप्र्याएका छन् र पोखरामा कसरी बन्दैछ करोडौंको बङ्गलो अनि त्यसका लागि कस्ता कस्ता भ्रम छर्छन् अनि यो बाध्य सम्पत्ति शुद्धिकरण सहित राज्यका नेताहरू के भन्छन्। अनुमति एउटा लिएर काम अर्को गरिरहेको संस्था बन्द गराउने बारे प्रशासन के भन्छ। अब भ्रमको पर्दा च्यातिने गरी सत्य देखाउँदैछ। अब एकपटक यिनीहरूलाई हेर्नुहोस् त, मानौ राजा रानीकै सवारी हुँदैछ। टक्क दुई पाङ्गे रथमा सवारी भरेका छन्। वरिपरि भक्ति गान गर्नेहरूको लाइन तैनात छ, फुल माला बर्सिरहेका छन्। मान्छेलाई भगवान बनाएर पुज्ने काम हुँदैछ। राजा नभएको देशमा धर्मकै आवरणमा असुली धन्दा चलाएर रानीको जस्तो जीवन बाँचेकी यी सौभाग्यशाली महिला हुन्। यिनको ल्याभिस लाइफ स्टाइल, धर्मका नाममा यिनीहरूले खडा गरेको करोडौंको साम्राज्य र कर गहनाको सो अफ हेर्दा लाग्छ मानौ लङ्काकै रानी हुन्, सुन खानेकी मालिक हुन्। तर यो सब यिनका असली राजा अर्थात् श्रीमान प्रकाश दीप गइरहेको पाखण्डी धर्मको व्यापार र सोझा सिधा सर्वसाधारणको विश्वासमाथि खेलवाड गरी आर्जित साम्राज्य हो भन्ने केही गम्भीर तथ्य फेला पारेका छौँ। राज्यका निकायसँग एउटा सामान्य भजन मण्डल र सत्सङ्ग गर्ने अनुमति लिएर कसरी धर्म परिवर्तन गराउने काम गर्दैछन् त्यो झन् रोचक छ। त्यसमा पनि धर्मप्रतिको आस्थालाई जटिल किसिमका रोग सन्चो पार्ने भन्दै कसरी बेवकुफ बनाइरहेका छन् पहिला त्यो हेरौँ। गत शुक्रबार केही व्यक्तिहरू हाम्रो कार्यालयसम्म आइपुगे। उनीहरूको उद्देश्य थियो यहाँ भइरहेको व्यतिथिबारे पर्दाफाश गर्नु र आफू जस्तै भ्रममा परेका र ठगिएका सोझा सिधालाई बचाउनु। तर उनीहरू पहिचान सार्वजनिक भए ज्यानकै खतरा हुने डरमा थिए। दाम्पत्य प्रकाश दीप गैरे र सुशीला कट्टेलले पोखरामा सच्चाई केन्द्र नामको एउटा संस्था खोलेका छन्। ईश्वरीय मार्ग भजन मण्डल, तल सानो अक्षरमा लेखिएको छ सच्चाई केन्द्र। यसको उद्देश्य मुख्यत भगवानका नाममा भजन सत्सङ्ग गर्नु हो, तर धर्मान्तरण भइरहेको छ। यो सच्चाई केन्द्र मूलत क्रिश्चियन धर्मसँग सम्बद्ध छ। पिता परमेश्वर र यीशु मसीहको नाम लिएर प्रवचन दिन्छन् र आफूलाई क्रिश्चियन स्वीकार गरेको पनि देखिन्न, जबकि बाइबलको प्रचार गर्छन्। त्यसमा पनि दुनियाँलाई उल्लु पार्ने अर्को कायदा के छ भने क्रिश्चियनहरूले रातो टिका लगाउँदैनन्, नेपाली र हिन्दूका कुनै पर्व मान्दैनन्, तर यिनले रातो टिका जमरा लगाएर प्रवचन दिन्छन्।
6: परमेश्वरले भन्नुभएको छ यदि तिमीले यीशुलाई प्रभु हो भने र परमेश्वरले यीशु मसीहलाई मरेकाहरूबाट तीन दिनमा जीवित पार्नुभयो भनेर मुखबाट स्वीकार गर्यो।
3: सुशीला कट्टेल यहाँ प्रकाश दीप पछिको प्रमुख प्रवचनकर्ता हुन्। उनी आफ्नो प्रवचनमा भनिरहेकी छिन्, क्यान्सर भयो केही बिग्रेको छैन, यो त ईश्वरका लागि मच्छर मारे भन्दा पनि कम हो।
6: क्यान्सर भयो केही बिग्रेको छैन, त्यो त ईश्वरको लागि मच्छर मारेको भन्दा पनि अझै तल्लो लेभलको केही होइन। ऋण लाग्यो परमेश्वरको लागि अझै पनि केही होइन। जीवनमा सङ्कष्ट आयो अझै केही बिग्रेको छैन, विश्वास गर्नु त्यो सङ्कष्टबाट सजिलै उद्धार ईश्वरले गर्नुहुन्छ।
3: क्यान्सर पनि मच्छर मारे जस्तो र ऋण पनि केही होइन भन्दै सब प्रभुको नाम लिए चैत हुने भाषण दिइरहेकी छिन्। यदि प्रभुकै नाम लिएर क्यान्सर सन्चो हुने भए यति धेरै अस्पतालहरू खुल्ने थिएनन्, खुलेका पनि बन्द हुने थिए। अनि फेरि भन्छिन् यीशु मसीहको नाममा सबै बिरामी हट भनेपछि सबै चट ईश्वरले बनाइसक्नु भयो। आँखामा समस्या छ, नसामा समस्या छ, हड्डीमा समस्या छ, जा छोट भनेपछि भागिहाल्छ। यो सुनु,
6: यीशु मसीहको नाममा सबै बिरामी हट भनेपछि चट ईश्वरले बनाइसक्नु भयो। कहीँ बिरामी भएको छ तपाईँ स्वयं स्वर्गको करेन्ट प्रवाह भएको छ, केही समस्या आएको छ त बिरामी हट भन्दा पनि चट हुन्छ। यीशुको नाउँमै पनि भनिराख्नु नै पर्दैन किनकि हामी स्वयं यीशु मसीह हौ। आँखामा समस्या छ, नसामा समस्या छ, हड्डीमा समस्या छ, त यो समस्या निकाल्ने जो पनि खराबी छ जा छोड भनेपछि भागे।
3: अर्को प्रवचनमा यिनी भन्छन्, मलाई सर हजुरले गवाही पठाइरहनुहुन्छ इन्डियाबाट, पूजा नाम गरेको महिमा गर्ने व्यक्तिलाई आफू होचो भएका कारण अग्लो हुन मन लागेछ, परमेश्वरसँग माग्नु भएको छ, त्यसको आधा घन्टामै मागे जति हाइट बढेछ,
6: मलाई हाइट पनि बढाइदिनु भनेर माग्नु भएछ। जति बेला माग्नु भयो वचन खाँदा खाँदै आधी घन्टाकै बिचमा उहाँलाई हाइट परमेश्वरले बढाउनु भएको गवाही बताउनु भयो, होइन आधी घन्टाकै बिचमा।
3: यो भ्रमको मुहान नै प्रकाश दीप गइरहे हुन्। उनी भन्छन् राति सुतेको बेला मानिसहरू ब्लड प्रेसरले हाने भन्छन्, हार्ट अट्याक भएछ, बिचरा सिद्धियो, तर यो शैतानी आत्माको करामत हो। पिता परमेश्वरको नाम लिँदा हार्ट अट्याक वा प्रेसर हुँदैन किनकि उनीहरूले चारैतिरबाट बार हालेका हुन्छन्।
7: आज अहिले पनि मानिसहरू राति सुतेको ठाउँमा ब्लड प्रेसर के अरे हार्ट अट्याक भएछ, बिचरा सिद्धिएछ, बिचरा प्रेसरले हानिदिएछ, बिचरा यस्तो भएछ, बिचरा यस्तो भएछ, होइन नि, यो सैतानिक आत्माको करामत हो। र त्यो सैतानिक आत्माको करामतलाई हामीले पार हालिसकेका छौँ पहिले।
3: यसले आफूलाई भगवान् देखाएर हिन्दू धर्मको आस्थामाथि भेषभमन गर्ने काम गर्दै आएको पनि अभिव्यक्तिमा पुष्टि हुन्छ।
8: म धर्मको नाउँमा गाईको गहुँ खाएर पवित्र हुन्छ भन्ने मान्यतालाई म मान्दिनँ, मान्दिनँ। अब गौतको रूपमा खानुहुन्छ भने त त्यो हाम्रो चेतना कहाँको, ईश्वर कहाँ छ भन्ने कुरा।
7: माला लाउँदैमा, भोकै बस्दैमा, नुहाउँदैमा, बिहान चार बजी उठ्दैमा, नुहाउँदैमा, होइन चन्दन सबै चन्दन धस्दैमा मान्छे कोही पनि पवित्रता ल्याउँदैन, कोही पनि पवित्र हुँदैन।
3: अब यिनीहरूले यही भ्रम फैलाउँदा समाज कति दुर्गन्धित बन्दै गएको छ, यसको असर यो हेर्दा प्रष्टै थाहा हुन्छ। यिनीहरूले भ्रमलाई यसरी फैलाएका छन् कि एक महिला मञ्चमा उभिएका छन्, उनी रुदै भन्न थाल्छिन्, मलाई मेरा आफन्तले बाँसको चुरपटले टाउकोमा प्रहार गर्दा म घाइते भएकी थिएँ, तर यीशु परमेश्वरले मलाई ठिक बनाउनु भयो।
9: आफ्नै अग्रजहरूले मलाई बाँसको गरालाले हान्नु भएको थियो, घाउ देखेको थिएन, पछि दुई तिन दिन पछि मेरो नाकबाट रगत बगेको थियो, त्यहाँदेखिबाट मलाई टाउको समस्या भएको थियो, त्यहाँ पछि मैले परमेश्वर पाएको थिएँ, परमेश्वरले त्यो टाउको दुख्ने रोग मेरो निको बनाउनु भएको थियो।
3: बाँसको चिरपट टाउको जस्तो संवेदनशील ठाउँमा प्रहार भएको मानिसलाई दुनियाँका कुनै पनि धर्म वा भगवान्ले सन्चो बनाउन सक्छन् त? प्रथम दृष्टिमै छलकपट र असत्य साबित हुने यस्तै कुरा गर्न लगाएर दुनियाँलाई भ्रममा पारिरहेका छन्। अब अर्को महिला भन्छिन्, मैले अप्रिलमा म्यामको दयालु हात छुन पाएँ, मेरो छातीमा क्यान्सर थियो, क्यान्सर पनि एक होइन दुई होइन फोर्थ स्टेजको थियो, ब्रेस्ट मात्रै होइन कलेजो र हड्डीतिर पनि फैलिसकेको थियो, तर म्यामले छोएपछि मेरो प्रगतिको ढोका खुल्यो र क्यान्सर समेत निको भयो। अब पत्याउनु हुन्छ म्यामले छोएर क्यान्सर निको हुन्छ, लाइक यो पनि सुनौ।
10: नजिक आउनुहोस् भनेर मेरो हात समाउनु भएन, जब म्याम हजुरको त्यो दयालु त्यो प्रेम र आशिषले भरिएको हातले मलाई समाउनु भयो, त्यस पछाडि चाहिँ मेरो उन्नति र प्रगतिको ढोकाहरू आशिषको ढोकाहरू खोलियो, होइन त्यो मलाई क्यान्सर देखियो, होइन त्यो त्यो समस्या चाहिँ मेरो लागि समस्या थिएन, उन्नति प्रगति थियो है। क्यान्सर पनि एक स्टेज होइन, दुई स्टेज होइन, तिन स्टेज होइन, चार स्टेज होइन, मेरो ब्रेस्टमा मात्र नभएर कलेजोमा हड्डीमासम्म फैलिसकेको छ भनेर भन्नुभयो डाक्टरले। अनि
3: यो पनि नेपालमा हो र विदेशमै पुगेर कतारमा काम गरिरहेका महिलाहरूलाई समेत उनीहरूले उल्लु बनाउन छोडेका छैनन्। सुशीला म्यामले छोएरै क्यान्सर निको हुने भए अहिले देशमा वार्षिक 24,000 बढी क्यान्सरका नयाँ बिरामी थपिन्छन्। 17,000 को त क्यान्सरकै कारण वार्षिक रूपमा मृत्यु भएको सरकारी तथ्याङ्क छ। सबै सुशीला म्यामकै हात छोए भइहाल्थ्यो, तर अन्धविश्वासीहरूलाई बुझाइदिने कसले? बुझिन मैले, बुझाइदेऊ कसैले? दुनियाँका सबै मानिसलाई आफूले चाहेको धर्म मान्ने छुट छ, तर क्यान्सर जस्तो जटिल समस्या कसैले छोएकै भरमा सन्चो हुन्छ भन्दै मूर्ख बनाउने र फसाउने कार्य स्वत सामाजिक अपराध हो। यसबारे नेपाल प्रहरीले छानबिन सुरु गर्ने बताएको छ।
11: हजुर, धर्म परिवर्तन गराएको अभियोगमा जिल्ला अदालत डोल्पाले उनलाई 2 वर्ष कैद र 20,000 जरिवानाको सजाय दिएको थियो। सच्चाई केन्द्रमा समेत यिनीहरूले चलाएको यही धन्दाकै कारण एक किशोरीको ज्यान गएको विशेष समय सार्वजनिक भएको थियो। टाङ्की एक 16 वर्षीय किशोरीलाई सर्पले डसेको थियो। सच्चाई केन्द्रका धर्मगुरुले फुकेर ठिक पारिदिन्छु भन्दै बोलाए। अभिभावकले अस्पताल लैजान खोज्दा पनि रोके। समयमै उपचार नपाएका कारण अन्तिममा उनको ज्यानै गयो। परिवारको दावी अनुसार सच्चाईकै कारण ज्यान गएको थियो। यिनी विरुद्ध भ्रम फैलाएको र धर्म परिवर्तन गराएको कसुरमा गृह मन्त्रालयमा समेत उजुरी परेको छ र पैसा र शक्तिको आडमा छानबिनलाई समेत रोकिरहेको देखिन्छ। तर यो भन्दा पनि भयङ्कर त यिनीहरूको उठाउ धन्दा चलिरहेको छ। यसै गरी प्रवचन दिने र भजन गर्ने देशभर यिनीहरूका 350 भन्दा बढी शाखाहरू छन्। ती शाखाहरूमा प्रत्येक शनिबार पैसा उठाउने कार्यक्रम चल्छ। सच्चाईमा सहभागी प्रत्येकले आफूसँग गोजीमा जति छ निकालेर दिनुपर्छ। कति दिए भनेर हेर्न समेत पाइँदैन। आँखा बन्द गरी वा नहेरी झोलामा हाल्नुपर्छ, किनकि दिएको पैसा हेर्दा पाप लाग्छ, ईश्वर रिसाउँछन् भन्ने प्रचार पनि गरिएको हुन्छ। यो पैसा बोरामा राखेर शाखा प्रमुखहरूले केन्द्रमा पठाउँछन्। केन्द्र भनेको पोखरा स्थित प्रकाश दिप गइरहेको घर हो। बोरामा राखिएको पैसा कति छ शाखा प्रमुखहरूले समेत हेर्न पाउँदैन।
7: हरेकले प्रकाश सरलाई र सुजिला म्यामलाई अप्ठ्यारो परेको दिन हामी लाख लाख रुपियाँ लिएर आउँछु भन्नुभएको छ। यहीँ आउनु भएको छ होला सर। हजुर, मैले फिक्स डिपोजिट भनेर 50 लाख रुपियाँ राखेको छु। यति हजुरलाई चाहिन्छ भने त्यो 50 लाख रुपियाँ भर्खर निकालेर ल्याउँछु, आउनुहोस् भन्नुभएको थियो फोन गरेर। मैले यति कमाएछु, मतलब यति कमाइ छ।
11: एउटै शाखामा करिब 2,000-3,000 मानिसहरू छन्। त्यो सबैले पैसा उठाएर दिनुपर्छ। उनीहरूले संस्थाको नाममा वा ब्यानरमा लोगो प्रयोग गरी कार्यक्रम गर्दा पनि सदस्यता सङ्ख्याको आधारमा 2,000-15,000 रुपियाँसम्म अर्कोतर्फ असुली रहेका छन्। तर यो पैसा प्रकाश दिप गइरहेको घरमा पुगिसकेपछि कहाँ खर्च हुन्छ वा कसरी खर्च गरिन्छ, कुनै अडिट सार्वजनिक भएको छैन। वर्षमै 500 करोडसम्म उठ्ने अनुमान छ। 2071 सालबाटै सच्चाई सञ्चालनमा आए पनि 2074 सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको थियो। तर न संस्थाको नेतृत्व परिवर्तन हुन्छ, न हर हिसाब नै सार्वजनिक हुन्छ। अहिले पोखरामा करिब 8-10 करोड रुपियाँ खर्चिएर 5 तलाको आलिसान बङ्गलो बनाइरहेका छन्। यही स्कुल र अन्य क्षेत्रमा समेत उनको लगानी रहेको तथ्यहरू फेला पारेका छौँ। संस्थाको नाममा आएको धनमाल, जग्गा जमिन र उपहार लगायतका सामग्री व्यक्तिगत बनाएर संस्थाका अध्यक्ष प्रकाश दिप गैरेले प्रयोग गरेको भन्दै विवाद पनि भइरहन्छ। केही समय अघि केही व्यक्तिहरू आक्रोशी समेत भएका थिए।
12: गरिबलाई लाउन देऊ, दलदल परेको उधार कसरी उधार्नु भयो हजुरले, कसरी शिक्षा दिनुभयो, कसरी दिनुभयो, कति झुटो शिक्षा दिएर हजुर माथि पुग्नु भयो।
11: अब यस्ता विषयमा सरकारले के गर्न सक्छ? हामीले सम्पत्ति शुद्धिकरण विभागलाई सम्पर्क गरेका थियौँ। उनीहरू भन्छन् गैर कानुनी रूपमा आर्जन गरेको देखिन्छ भने त्यसमाथि छानबिन हुन्छ।
13: त्योभन्दा फर्दर अब उनीहरूको पछि उजुरी यता पर्यो भने हामीले स्रोत नखुले सम्पत्तिसम्मको हेरेर यता पठाउने व्यवस्था चाहिँ छ होइन। सम्पत्ति शुद्धिकरणमा हेर्नको लागि चाहिँ सम्बद्ध कसुर कुनै न कुनै अपराध गरेको चाहिँ पुष्टि चाहिँ हुनु पर्यो। अपराधसँग जोडियो भने चाहिँ त्यो कारवाहीको दायरामा आउँछ। जथाभावी कारोबार गर्यो भने त्यो दर्ता गर्ने नियमन गर्ने संस्थाहरूको व्यवस्था गरिएको छ नि, त्यही अनुसार त्यहाँ नै पहिलो चरण जानु पर्यो सर। अनि दोस्रो चरणमा होइन अथवा त्यो पैसा देखियो भन्ने कुरा अनि अर्को पाटो हो रह्यो होला।
11: सबैभन्दा गम्भीर र राज्यमाथि नै धोका दिइरहेको कुरा उनीहरूले भजन मण्डल गर्ने संस्थाको रूपमा दर्ता गरेका थिए। तर अहिले यसलाई धर्म परिवर्तन र हिन्दू विरुद्धको भावना जगाउने माध्यम बनाइरहेका छन्। देशमा 350 भन्दा बढी शाखा बनाइसके, किनकि जति धेरै मानिस जोडियो उति धेरै कमाई हुन्छ। अब भजन सत्सङ्गको उद्देश्यमा धर्म परिवर्तन गराउने र रोग निको हुन्छ भन्दै भ्रममा पार्ने यस्ता अड्डाहरू सरकारले बेलैमा बन्द गराउनु पर्छ। यिनै प्रकाश दिप गैरे हुन्। पैसा कमाउनुकै लागि उनले 2070 सालतिरको समयमा ब्युटी प्याजेन्ट र ट्यालेन्ट सो जस्ता कार्यक्रम आयोजना गर्थे, जसको जज आफ्नै बुढीलाई बनाएका थिए। पछि श्रीमतीलाई लिएर प्रकाश दिप सच्चाई भारतसँग जोडिए, किनकि यो सच्चाई भारतबाटै आयातित हो। संसारमा अरू ठाउँ यस्तो अड्डा देखिन्न। भारतबाटै बोल्न सिकेर मान्छेलाई बहकाउन वा हिप्नोटाइज गर्न जानेर आएपछि यिनीहरू आफैलाई भगवान बनाएर धार्मिक धन्दा चलाउन थाले। तर यो विषयमा हामीले पटक पटक सम्पर्क गर्दा र म्यासेज गर्दा पनि उनीहरू सम्पर्कमा आउन चाहेनन्। अब उनीहरुको देखिने र नदेखिने लगानी कहाँ छ कस्ता व्यक्तिहरुसँग साँडकार छ सम्पत्ति शुद्धिकरणको अनुसन्धान कसरी हुन्छ अनुमति भन्दा प्रत काम गर्ने संस्थालाई प्रशासनले बन्द गराउन के गर्छ केही महत्त्वपूर्ण कागजात सहित अर्को एपिसोडमा प्रसारण गर्नेछौ
2: हामी फेरि पनि भन्छौं दुनियाका कुनै धर्म खराब होइनन् कुनै पनि धर्मले पाप सोच्दैनन् दुनियाका सबै मानिसलाई आफूले चाहेको धर्म मान्ने छुट छ तर धार्मिक आवरण त्यो पनि भजन मण्डल जस्तो नाचगानलाई देखाएर धर्म परिवर्तन गराउने कुरा सरासर नियोजित खेल हो त्यसमा पनि क्यान्सर जस्तो जटिल समस्या र रोगलाई कसैले छोएकै भरमा वा कसैको नाम लिएकै भरमा सन्चो हुन्छ भन्दै मूर्ख बनाउने र फसाउने कार्य स्वत सामाजिक अपराध हो यसबारे अब पनि छानबिन भएन र सरकारले यसबारे यसकै आधारमा जसरी पैसा उठाउने कार्य हुँदैछ त्यसको अनुसन्धान गर्न तयार भएन भने हामी राज्यका निकायहरूलाई खबरदारीको दायरामा ल्याएरै छोड्नेछौँ हवस् त आजलाई यति नै बिदा हुन्छौँ नमस्कार
1: 93.2 स्वदेश FM
14: बुढा नीलकण्ठमा फेला परेको 21 किलो सुनका मालिक को हुन् उनको नेपाल कनेक्सन के छ
15: 102/1021 अङ्क 997.50 भनेको छ दुईटा छ
14: 10 दिनको निगरानीपछि पक्राउ परे 3 जना सुन तस्कर सुनका मालिक चिनमा नेपालमा मासिक 3 लाख बढी भाडा तिरेर सुनु पगाल्ने घर तेह्र लाख बुझाएका थिए अग्रिम भाडा पछिल्लो समय सुन तस्करी चलाएको थियो त्यसो त यसअघिको सरकारले सुन तस्करको जालो तोडेको दावी पनि गरेको थियो तर बिहिबार राति 21 किलो सुन सहित 3 जना चिनिया नागरिक पक्राउ परेपछि भित्रभित्रै सुन तस्करी भइरहेको त छैन या सुन तस्करहरू फेरि सलबलाउन थालेका पो हुन् कि भन्ने आशंका पैदा भएको छ काठमाडौँको बुढा नीलकण्ठमा घर नै भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका 3 जना चिनिया नागरिक पक्राउ परेका छन् उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चिनमा रहेका मुख्य नायकीको निर्देशनमा कारोबार सञ्चालन गरेको प्रहरी अनुसन्धानमा खुलेको छ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुढा नीलकण्ठ नगरपालिका 2 माथिल्लो भङ्गाल स्थित घरबाट पक्राउ परेका 3 चिनिया नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ
16: यो चिनिया नागरिकहरूले चाहिँ घर चाहिँ भाडामा लिएर त्यहाँ चाहिँ अवैध रूपमा सुनको कारोबार भइरहेको सूचना हामीलाई प्राप्त भएको थियो र सोही अनुसार हामीले निगरानी पनि गरिरहेका थियौँ त्यसमध्ये चाहिँ यो हामीले त्यहाँ प्रवेश गरे पश्चात चाहिँ 3 जना चिनिया नागरिकहरूलाई चाहिँ अवैध सुन र नगद सहित र उक्त सुन चाहिँ ओसार पसार गर्नलाई प्रयोग भएको गाडी र प्राप्त सुनलाई प्रशोधन गर्ने प्रशोधन सामग्रीहरू सहित नियन्त्रणमा लिएका छौँ
14: पक्राउ परेमा याङफेई झौ लङ क्विन र वाङ जियाङ जियाङ रहेका छन् 3 जना चिनिया नागरिक हुन् प्रहरीले उनीहरूबाट ठोस र अर्धठोस गरी 21 किलो 750 ग्राम सुन बरामद गरेको बताएको छ बरामद सुनको अनुमानित बजार मूल्य 54,60,07,000 रुपियाँ रहेको कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए
16: यसको मूल्य चाहिँ 54,60,07,320 रुपियाँ 4 पैसा
14: हुन आउँछ घरमा सुन प्रशोधन गर्न प्रयोग गरिने मेसिन तथा उपकरण समेत फेला परेका छन् बरामद सुनमध्ये 10 किलो 997 ग्राम तयारी अवस्थामा रहेका 11 टुक्रा थिए बाँकी 10 किलो 752 ग्राम अर्धठोस अवस्थामा थियो अर्धठोस सुन प्लास्टिकमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ अनुसन्धानका क्रममा चिनिया समूहले बुढा नीलकण्ठको उक्त घर गत साउनदेखि भाडामा लिएर सुन प्रशोधन तथा कारोबार गर्ने केन्द्र बनाएको थियो
16: यो भएको मिस्टर सुख्यान ले घरधनीसँग चाहिँ मासिक भाडा 3,30,000 दरले 24 जुलाई 2026 अथवा यही 83 सालको साउनको 8 गतेबाट 4 महिनाको लागि अग्रिम भुक्तानी 13,20,000 दिएको
14: घरधनी 20 थरका व्यक्ति रहेको र घरको मासिक भाडा 3,30,000 रुपैयाँ सम्झौता भएको प्रहरीले जनाएको छ। चिनिया नागरिक सुक्यानले 2083 साउन 8 देखि 4 महिनाका लागि घर भाडामा लिएका थिए र त्यस बापत 13,20,000 रुपैयाँ अग्रिम भुक्तानी गरेको अनुसन्धानमा देखिएको छ। प्रहरीका अनुसार सुक्यानले चिनमा रहेका आफ्ना मुख्य नायकी जेन जियालाई घरको साँचो सुम्पेका थिए। त्यसपछि जेनले मङ्फुई र झौ लङ क्विनलाई घरको साँचो दिएर नेपाल पठाएको अनुसन्धानमा खुलेको छ। यसले सुन कारोबारमा संलग्न व्यक्तिहरू बीच चीन र नेपालमा रहेर काम बाँडफाँड गरिएको हुन सक्ने देखिएको छ।
16: र जेन जियालले चाहिँ मिस्टर हान फेई जो चाहिँ अहिले हामीले कवर गरेका छौँ उसलाई चाहिँ त्यो घरको चाबी दिएर चाहिँ नेपाल पठाएको अनुसन्धानबाट खुलेको छ। मिस्टर जेन जियालले हाल पक्राउ परेका मिस्टर हान फेई मिस्टर झौ लङ क्विनलाई 26 सेप्टेम्बर 2026 अथवा यो असोजको 10 भाडामा लिएको घरको चाबी दिएर चाहिँ नेपाल पठाएको पाइएको छ। पक्राउ परेका मिस्टर हान फेई र मिस्टर झौ लङ क्विन दुवैजना 27 सेप्टेम्बर 2026 अर्थात् नेपाली सम्बन्ध विक्रम सम्बन्ध अनुसार 2083 असोजको 11 र मिस्टर सुख्यान 1 अक्टोबर 2026 मिति 2083/6/15 नेपाल आएको अभियोगबाट
14: विचारबाट गर्थे कारोबार सञ्चालन। प्रहरी अनुसन्धान अनुसार समूहका मुख्य नायकी जन जियाले चिनको गन्जाउमा छन्। समूहका मुख्य नायकी जिन जियाल चिनको गन्जाउमा छन्। उनी नेपाल आउँदैनन्। उनकै निर्देशनमा विचार मार्फत सुनको अवैध कारोबार र ओसार पुसार सञ्चालन हुने गरेको एसएसपी खड्काले जानकारी दिए। प्रहरीले विशेष सूचना पाएपछि सुन प्रशोधन भइरहेको घर र त्यसमा संलग्न व्यक्तिहरूमाथि निगरानी थालेको थियो। करिब 10 दिनसम्म निगरानी गरेपछि बिहिबार घरमा छापा मारेर 3 जनालाई पक्राउ गरिएको हो। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार गिरोहको सञ्जाल र कारोबारमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न निगरानी गरिएको सुन बरामद गर्नुका साथै त्यसको कारोबारको संरचना पत्ता लगाउनु पनि अनुसन्धानको उद्देश्य रहेको प्रहरीको दावी छ। पक्राउ परेका चिनिया नागरिकसँग सोधपुछ गर्न दोभाषी व्यवस्था गरे पनि उनीहरूले अनुसन्धानलाई सहयोग गरेका छैनन्।
16: चिनको गुवान्जाउमा बस्ने र यसको निर्देशन बमोजिम चाहिँ काम गर्ने भन्ने कुरा आएको छ। पक्राउ परेका चिनिया नागरिकहरूले नै घरमा आएका बेसिलो अर्ध तयारी अवस्थामा रहेका सुनलाई प्रशोधन गर्ने तयारी गर्ने र मिस्टर जेन जियार लले भनेअनुसार त्यो ठाउँमा चाहिँ सामान पुर्याएर चाहिँ बुझाउने
14: अहिलेसम्म खुलेको छैन नेपालीको संलग्नता। प्रहरीका अनुसार हालसम्म यो प्रकरणमा कुनै पनि नेपालीको संलग्नता खुल्ने आधार भेटिएको छैन। घर भाडामा लिने त्यसमा सुन प्रशोधन गर्ने र कारोबार सञ्चालन गर्ने प्रक्रियामा संलग्न व्यक्तिबारे भने थप अनुसन्धान भइरहेको छ। प्रहरीले बरामद सुन कहाँबाट नेपाल ल्याइएको थियो त्यसको स्रोत के हो र प्रशोधनपछि कहाँ पठाउने योजना थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। विमानस्थल वा अन्य कुन नाकाबाट सुन भित्राइएको हो भन्ने बारे पनि अनुसन्धानबाट थप खुल्ने आशा गरिएको छ।
16: एयरपोर्टमा नै त्यहाँ एयरपोर्टमा चाहिँ एउटा रेन्टल कार सर्भिस रहेछ। त्यहाँबाट चाहिँ बिवाइडी 203 चाहिँ गाडी 2083 असोजको 10 देखि असोजको 25 सम्मको लागि गाडी चाहिँ भाडामा लिएको पाइएको छ। मिस्टर ह्यान्ड फेई यसभन्दा अगाडि पनि 4 अगस्त 2026 अथवा 83/19 चाहिँ सपरिवार नेपालमा आएर यहाँ चाहिँ घुमेको र यहाँ चाहिँ नेपालमा चाहिँ सुनको बजारको अवस्था र मूल्य समेत बुझेर 83/13 चिन फर्केको अनुसन्धानबाट खुलेको छ।
14: नेपालमा यसअघि पनि ठुलो परिमाणमा सुन तस्करी

0: जनकपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 53 63 53 98 55 77 0 61 98 55 77 0 53
1: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 98 55 26 440
2: It's 8 o'clock. अहिले 8 बजे को छ।
3: नेपाली रेडियो नेटवर्कको बिहान 8 बजे को आर्थिक खबरमा बिनु शर्माको नमस्कार। सरकारले चाडपर्वका बेला नागरिकलाई अत्यावश्यक सामग्री अभाव हुन नदिने गरी गृह कार्य थालेको छ। त्यसका लागि सरकारले संघ प्रदेश र स्थानीय तहका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्दै नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप तीव्रता दिनुभएको छ। चाडपर्व र विपद पश्चातको अवस्थामा आपूर्ति श्रृङ्खलामा पर्न सक्ने सम्भावित दबावलाई दृष्टिगत गरी अत्यावश्यक खाद्य वस्तु खाना पकाउने ग्यास इन्धन औषधि तथा दैनिक उपभोग्य वस्तुको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप दिने सरकारको तयारी छ। शुक्रबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालले केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बसी चाडपर्वका बेला हुन सक्ने कृत्रिम अभाव कालोबजारी जम्माखोरी अस्वाभाविक मूल्य वृद्धि तथा आपूर्ति अवरोध हुन नदिन संघ प्रदेश र स्थानीय तहका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी अनुगमन तीव्र बनाउने निर्णय गरिएको जानकारी दिएका छन्। मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCSMS बाहेक अन्य प्रक्रियाबाट नेपाली श्रमिक भर्ना नगर्ने जवाफ नेपाललाई पठाएको छ। सीमित म्यान पावर कम्पनी मार्फत मात्रै श्रमिक लैजाने व्यवस्था स्वीकार गर्न नसकिने भन्दै नेपालले कूटनीतिक नोट पठाएकोमा मलेसियाले श्रमिकको हित संरक्षण र भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ प्रणाली लागू गरिएको भन्दै त्यसै मार्फत श्रमिक भर्ना गर्ने जवाफ दिएको हो। श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय बीचको छलफलपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा टुङ्गो लगाउने सरकारको तयारी छ। मलेसियाले पठाएको जवाबमा नयाँ प्रणाली बाहेक अन्य प्रक्रियाबाट श्रमिक भर्ना गर्न नसकिने स्पष्ट पारेपछि नेपालले कूटनीतिक तथा प्रशासनिक तहबाट समस्याको समाधान निकाल्ने श्रम मन्त्रालयले जनाएको छ। नेपालले मलेसियाको रोजगारी बन्द गर्ने नभई सबै इजाजत प्राप्त म्यान पावर कम्पनीलाई समान अवसर उपलब्ध गराउनु पर्ने अडान राख्दै आएको छ। मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्ती सम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एससिडिएन बीएसटीले अक्टोबर 6 जारी गरेको मेमोमा नेपालका लागि नोभेम्बर 5, 2026 नयाँ व्यवस्था कार्यान्वयनमा आउने उल्लेख गरिएको छ। मलेसियाको मानव संसाधन मन्त्रालयको पत्रका आधारमा अन्तिम मिति तय गरिएको भन्दै बेस्टिनेटले मेडिकल सेन्टर र म्यान पावर एजेन्सीहरूलाई सूचना जारी गरेको हो। उक्त मितिदेखि नेपालबाट श्रमिक भर्ना गर्दा FWMSमा सूचीकृत 25 प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी र तीनको माथतमा रहेका 250 एसोसिएट रिक्रुटमेन्ट एजेन्सीको संरचना अनुसार प्रक्रिया अघि बढाइने मेमोमा उल्लेख गरिएको छ। नेपाल धितोपत्र बोर्डले आधारभूत शेयर धनीले शेयर बिक्री गर्दा पूर्व सूचना दिनुपर्ने सीमा बढाएको छ। बोर्डले यसअघि कायम रहेको 5% सीमालाई बढाएर 15% पुर्याएको हो। धितोपत्र बोर्डले धितोपत्र बजारमा सूचीकृत कम्पनीका संस्थापक तथा आधारभूत शेयर धनीले 5% भन्दा बढी शेयर बिक्री गर्दा 15 दिन अघि नै सूचना दिनुपर्ने व्यवस्था गरेको थियो। सो व्यवस्थाको विरोध भएपछि बोर्डले उक्त सीमालाई बढाएर 15% पुर्याएको छ। बोर्डले धितोपत्र सम्बन्धी ऐन 2063 को दफा 84 को उपदफा 1 अनुसार गत भदौ 9 जारी गरेको संशोधन गर्दै आधारभूत शेयर धनीका लागि शेयर बिक्रीको सीमा र पूर्व सूचना दिने समय परिवर्तन गरेको हो। नयाँ व्यवस्था अनुसार लकिन अवधि समाप्त भएपछि आधारभूत शेयर धनीहरूले 15% वा सोभन्दा बढी शेयर बिक्री गर्नुपर्ने भएमा 5 कारोबार दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ। शेयर धनीबाट बिक्रीको सूचना प्राप्त हुनासाथ सम्बन्धित कम्पनीले सो जानकारी यथाशीघ्र नेपाल स्टक एक्सचेन्ज मार्फत सार्वजनिक गर्नुपर्नेछ। शेयर बिक्रीका लागि जारी गरिएको सूचनाको वैधता अवधि 3 महिनाको हुनेछ। काठमाडौँ उपत्यकाका उपभोक्ताको सहजताका लागि आउँदो आइतबार अर्थात असोज 25 6 विभिन्न स्थानबाट एलपी ग्यासको विशेष बिक्री वितरण तथा सिलिन्डर साट फेर हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले 31 असोज शनिबारसम्म लागू हुने गरी हरेक दिन बिहान 9:30 अपराह 4:30 सम्मका लागि उपत्यकाका विभिन्न 6 स्थानमा यस्तो व्यवस्था मिलाएको जानकारी

दिएको छ। संघले तोकेका ती छवटा विशेष बिक्री केन्द्रहरूमा फरक फरक ब्रान्डका ग्यासहरू उपलब्ध हुनेछन्। जस अन्तर्गत काठमाडौँको सिफल चौर स्थित ग्यास एण्ड अक्सिजन ट्रेडर्समा एभरेस्ट र सुगम ग्यास, पेप्सिकोलामा सगर ग्यास र बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल एचपी गीता राजधानी र त्रिवेणी ग्यासको बिक्री तथा साटफेर हुनेछन्। यसै गरी सुकेधारामा बाबा र श्री ग्यास, कलङ्कीमा साई बाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। उपभोक्ताले आफ्नो संस्थाका लागि ती केन्द्रहरूमा फोन मार्फत पनि सम्पर्क गर्न सक्नेछन्। भारतका विभिन्न रिफाइनरीहरूबाट ग्यासको आयात सहज रूपमा भइरहेको र गत भदौ महिनामा मात्रै 42,13,661 सिलिण्डर बिक्री वितरण भएको संघले जनाएको छ। तोकिएका स्थानहरूमा काठमाडौँ उपत्यकामा बिक्री वितरण हुने संघका सदस्य उद्योगहरूका ग्यास सिलिण्डर मात्र साटफेर हुनेछन्। साथै तोकिएका विशेष बिक्री केन्द्रहरू बाहेक अन्य स्थानमा भने यसरी सिलिण्डर साटफेर नहुने संघले स्पष्ट पारेको छ। र शुक्रबारदेखि लामो तथा मध्यम दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ। नेपालीहरूको प्रमुख चाड दशैंलाई लक्षित गर्दै नेपाल यातायात व्यवसायी राष्ट्र महासंघले हिजोदेखि अग्रिम टिकट बुकिङ खुला गरेको हो। नयाँ बस पार्कका अग्रिम बुकिङको लागि 15 टिकट काउन्टर थप गरिएको छ। चाडपर्वलाई लक्षित गर्दै यात्रुको सहजताका लागि अग्रिम टिकट बुकिङ खुला भएको हो। अग्रिम टिकट दिँदा यात्रुले आफू जाने गन्तव्य, यात्रा गर्ने मिति र समय तथा सिट नम्बर यकिन गरेर मात्रै टिकट लिनका लागि समेत आग्रह गरिएको छ। चाडपर्वको मौका छोपेर तोकिएको भन्दा बढी भाडा असुल गर्ने टिकटमा अनियमितता रहेको भेटिए कडा कानूनी कारवाही गरिने चेतावनी समेत यातायात व्यवस्था विभागले दिएको छ। अग्रिम टिकट बुकिङ खुलेपछि घटस्थापनादेखि पूर्णिमासम्म देशभरका सवारी साधनका लागि रुट फ्री हुनेछ। त्यस्तै चाडपर्वका बेला काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सड़कमा ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका साधन बाहेक अन्य ठूला सवारी साधनलाई घटस्थापनादेखि रोकिने भएको छ। खाद्यान्न, औषधि, इन्धन, दूध जस्ता अत्यावश्यक सामग्री बोकेका सवारी भने चल्ने महासंघले जनाएको छ। दशैंका लागि काठमाडौँ उपत्यकाबाट 10,00,000 भन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ। यात्रुको सुरक्षा सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा 2 चालक राख्नुपर्ने व्यवस्था गरिएको छ। अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचय पत्र समेत अनिवार्य लगाउनु पर्नेछ। हवस् त, अहिलेका लागि आर्थिक खबर सकियो। 9 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ थाहा छ कि छैन हजुरलाई
1: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
2: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्
4: प्रोप्राइटर रमेश नेपाली सम्पर्क 9855 98651
0: मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
5: के डियर
0: आजै गएर कहाँ बस्ने हो र
5: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
6: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
7: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
6: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
8: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
0: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
3: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
10: हेलो
11: हेलो बुढी के छ खबर
10: ठिकै छ चलेकै छ
11: ल भिडियो अन गर् त तलाई हेरौँ
10: भिडियो अनै छ त देख्नु भएन र
11: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
10: माडीको नेट यस्तै त हो नि
11: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
6: सेवाका लागि माडी सम्पर्क 0556 1040 र 9852028840 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई टेकमाइललाई
12: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
13: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालौ वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
6: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर नरेश महतो गीता महतो
9: सम्पर्क 97625 73089 98074 46182

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका संस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: वृहत निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय चितवनको आयोजनामा स्त्री तथा प्रसुति, छाला रोग, बाल रोग, नाक कान घाँटी, आँखा मन रोग, हाड जोड्नी सम्बन्धी लगायतका रोगहरूको परामर्श र उपचार सहितको वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेकाले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौ। मिति यही असोज 24 गते शनिबार, समय बिहान 8 बजेदेखि र स्थान माडी नगरपालिका 7 बाल कल्याण आधारभूत विद्यालय जगन्नाथपुरी। पुनश शिविरमा निशुल्क प्रेसर सुगर जाँच गरिनुका साथै औषधि समेत वितरण गरिनेछ।
3: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184239230।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
7: हेलो
8: हेलो बुढी, के छ खबर?
7: ठिकै छ, चलेकै छ।
8: ल भिडियो अन गर् त, तलाई हेरौँ।
7: भिडियो अनै छ त, देख्नु भएन र?
8: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
7: माडीको नेट यस्तै त हो नि।
8: के भन्छ यो माटीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 98452028 40। साथै 24 घन्टा हटलाइन नम्बर 01597006।
9: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई।

अवरुद्ध, भित्ता काटेर आवत जावत खुलाउने प्रयास, लेदो र गेग्रानले अवरुद्ध बिपी राजमार्ग एकतर्फी सञ्चालन, त्रिभुवन राजपथमा गाडी चलाउन आलो पालो सहित समय तालिका। आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा, ठूलो पानी नपर्ने, यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको आग्रह। पानामामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प, भवन पुल सडक सहितका संरचनामा क्षति, र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर। नेपाली काङ्ग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। आज बिहान सकिएको मतगणनामा थापाले 6,584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभयो। 54 मत बदर भएको काङ्ग्रेसको निर्वाचन समितिले जनाएको छ। अरू पदाधिकारीको मतगणना भने बाँकी रहेको छ। सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ। पार्टी सभापति सहित केन्द्रीय कार्य समिति चयनका लागि हिजो भएको चुनावमा 96.2% मत खसेको छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेदवारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य निर्विरोध हुनुभएको थियो। धादिङको गजुरी नजिकै गलौदीमा सडक भाँसिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकादेखि अवरुद्ध भएको छ। सडक भाँसिएका ठाउँमा भित्ता काटेर आजदेखि सडक खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोरदोहोर गर्ने मुख्य सडक अवरुद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाडी ओहोरदोहोर गर्छन्। दशैंका बेला भने योभन्दा पनि तेब्बर संख्यामा गाडी ओहोरदोहोर गर्ने गरेका प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटेकोसीको बाढीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भाँसिएको थियो। भाँसिएको सडक 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढी पहिरोको कारण पनि झन्डै 5 दिन सडक अवरुद्ध भएको थियो। यसैबीच मुगलिन काठमाडौँ सडक खण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको छ। प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुगलिन काठमाडौँ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राखेर त्रिभुवन राजपथमा आलो पालो लागू गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार हेटौँडाबाट काठमाडौँतर्फ छुट्ने गाडी यसअघि गइराति 2 बजेदेखि बिहान 5 बजेसम्म छुटेकोमा अब आज दिउँसो 3 बजेदेखि बेलुका 6 बजेसम्म सञ्चालन गर्न दिइनेछ। त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सञ्चालन गर्न पाइनेछ। त्यस्तै काठमाडौँबाट हेटौँडातर्फ आज बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र आज राति 10 बजेदेखि भोलि बिहान 1 बजेसम्म समय निर्धारण गरिएको छ। त्यस्तै भोलि दिउँसो 2 बजेदेखि बेलुका 7 बजेसम्म पनि काठमाडौँबाट हेटौँडातर्फ गाडी सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार त्रिभुवन राजपथमा 11 मिटर लम्बाइसम्मका यात्रुवाहक गाडीलाई मात्र सञ्चालन अनुमति छ। त्यस्तै 10 चक्काभन्दा बढी भएका तथा 15 टनभन्दा बढी भार बोकेका मालवाहक गाडीलाई त्रिभुवन राजपथ सडक खण्ड प्रयोग गर्न पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले यात्रु तथा चालकलाई निर्धारित समय तालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो गाडी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ भित्रने मार्गमा साना गाडीका लागि आलो पालो समय तालिका लागू गरिएको छैन। यसैबीच बिपी राजमार्गको काभ्रे खण्डमा अहिले एकतर्फी गाडी चलिरहेका छन्। काभ्रेको रोसी गाउँपालिका 9 पिन्थली बेसी र नार्केमा लेदो तथा गेग्रानले बिपी राजमार्ग अवरुद्ध भएको थियो। गैराति परेको पानीले रोसी खोलामा लेदो र गेग्रान थुप्रिएको थियो। जिल्ला प्रहरीकारले काभ्रेका अनुसार एकतर्फी खुलेको सडक खण्डलाई पूर्ण रूपमा खुलाउने गरी अहिले काम भइरहेको छ। नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलीबिरी जडानको काम अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाको प्राविधिक टोलीले पुललाई वारपार अर्थात् रसुवा र नुवाकोटतर्फ टेकाएको छ। अब त्यहाँ गाडी गुड्ने पाता बिछ्याउन बाँकी छ। यो काम सक्न बढीमा 3 दिन लाग्ने सेनाको प्राविधिक टोलीले जनाएको छ। दशैंको घटस्थापना अघि नै बेलीबिरी सञ्चालनमा ल्याउने तयारी भइरहेको थियो। भदौ 10 गतेको भोटेकोसी बाढीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवा बीचको सडक सम्पर्क टुटेको थियो। बेलीबिरी सञ्चालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवत जावत गर्न सहज हुनेछ। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रका थोरै ठाउँमा मेघ गर्जन र

0: चट्याङ सहित मध्यमसम्म वर्षा हुनेछ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी एक दुई ठाउँमा पनि पानी पर्नेछ। आज दिउँसो कोशी प्रदेशको सबै भागमा बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ। हिजो अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको र पानी पर्ने क्रम आजदेखि क्रमशः घट्दै जाने महाशाखाका मौसमविद निष्ठा निरौलाले बताउनुभयो। उहाँका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छैन। आज दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुन सक्ने अनुमान छ। पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायमै छ। आज बिहान बागमती र मधेस प्रदेशको केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परेको थियो। त्यस्तै गैराती काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
2: सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन हुने बारे जरुरी सूचना।
3: यस सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन कार्यक्रम यही असोज 25 गते आइतबार बिहान ठिक 11 बजे पुष्प मदन स्मृति वाटिकाको सभा हल माडी नगरपालिका 6 लक्ष्मी निवास चितवनमा आयोजना गरिएकोले समस्त शेयर सदस्य र सरकारवालाहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानि कार्यक्रम
0: केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले हिजो पोखरामा भएको स्कुल बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्दै सड़क सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो। प्रहरी प्रधान कार्यालयले दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि नियमित जाँच, कारवाही, जनचेतनामूलक कार्यक्रम, आधुनिक प्रविधिको प्रयोग तथा जोखिमयुक्त सड़क खण्डको निगरानी गर्दै आएको जनाएको छ। प्रहरीले विद्यालय बस सञ्चालन गर्दा बाल बालिकाको सुरक्षालाई विशेष प्राथमिकता दिन आग्रह गरेको छ। साथै दशैं, तिहार, छठ लगायत चाडपर्वको बेला यात्रु तथा गाडीको चाप बढ्ने र दुर्घटनाको जोखिम समेत बढ्न सक्ने भएकोले चालक, यातायात व्यवसायी, यात्रु तथा आम नागरिकलाई जिम्मेवार बन्न प्रहरीको अनुरोध छ। त्यसै गरी सड़क तथा मौसमको अवस्थाबारे पूर्व जानकारी लिएर मात्र यात्रा गर्न, साँगुडा सड़क, घुम्ती, उकालो ओह्रालोमा पूर्ण सावधानी अपनाउन, गाडीको यान्त्रिक अवस्था नियमित जाँच गर्न र क्षमताभन्दा धेरै यात्रु र सामान नराख्न पनि प्रहरीको आग्रह छ। अनुभवहरूको सुनवाई, वास्तविक आवाज, वास्तविक परिवर्तन भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ। मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य संगठनले सदस्य देशहरूसँग आग्रह गरेको छ। प्राकृतिक प्रकोप, द्वन्द र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिन तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा पनि विश्व स्वास्थ्य संगठनले जोड दिएको छ। असोज कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष अर्थात् आज औँसीका दिन गरिने श्राद्धसँगै पितृपक्ष समापन गरिँदैछ। पितृपक्षमा दिवंगत पितृको नाममा तर्पण, सिधादान र पिण्डदान गर्ने गरिन्छ। पितृपक्षका 15 तिथि र असोज शुक्ल प्रतिपदाको एक दिन गरी 16 तिथिका दिनसम्म दिवंगत पितृको सम्झना गरिने भएकोले यसलाई 16 श्राद्ध भनिन्छ। पितृपक्षको अन्तिम दिन आज अमावस्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ। पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् दशैं सुरु हुन्छ। दशैंको घटस्थापना भोलि आइतबार परेको छ। अब विदेशको खबर। मध्य अमेरिकी देश पानामामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी पानामा सहरमा धक्का महसुस भएको छ भने विभिन्न ठाउँमा भवन, सड़क र पुल लगायतका भौतिक संरचनामा क्षति पुगेको विवरण छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो 1:56 भूकम्प गएको हो। यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको छ। मानवीय क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको बीबीसीले जनाएको छ। भूकम्पपछि शक्तिशाली परकम्प गइरहेका छन्। भारतमा कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज वृहत प्रदर्शन हुँदैछ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पासको आह्वान गरेको हो। प्रदर्शन अघि शहरका प्रमुख सडकमा अवरोधक राखिएको छ र जन्तर मन्तरमा आवागमन रोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रहरीले र्याली गर्न अनुमति दिएको छैन। अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले टोलीलाई सफलताको शुभकामना सहित हिजो विदाई गर्नुभयो। जापानको आइची नागोयामा आउँदो कार्तिक 1 गतेदेखि 7 गते अर्थात् अक्टोबर 18 देखि 24 तारिकसम्म हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाडी सहभागी हुँदैछन्। तेक्वान्दो र जुडो टोली आज जापान प्रस्थान गर्नेछ भने बाँकी टोली कर्मैसँग जापान जानेछन्। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दुकी पलेसा गोवर्धनले चीनको हाङझाउमा भएको 4 संस्करणमा काँस्य जितेकी थिइन्। पलेसा पेरिस प्यारालिम्पिक्सकी पनि काँस्य पदक विजेता हुन्। चारवन्जाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपाली काङ्ग्रेसको सभापतिमा गगन थापा निर्वाचित, बाँकी पदाधिकारीको मतगणना दिउँसोदेखि सुरु हुने। धादिङको गजुरी नजिकै गलौदीमा सडक भाँसिएकोपछि पृथ्वी राजमार्ग अवरुद्ध, भित्ता काटेर आवत जावत खुलाउने प्रयास। लेदो र गेग्रानले अवरुद्ध बिपी राजमार्ग एकतर्फी सञ्चालन। त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका। आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा, ठूलो पानी नपर्ने, यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिन प्रहरीको आग्रह। पानामामा 7.7 म्याग्निच्युडको भूकम्प, भवन पुल सडक सहितका संरचनामा क्षति। र पारा एसियाडमा सहभागी हुने नेपाली

0: नगरपालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-4393738 मोबाइल 98550-88002
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
5: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
7: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
7: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
7: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-5188-5853
8: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
1: तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: FM 92.2 MHz.
1: When you eat night, kina tola ho kebit bayo.
2: Mungur balle ghatte hi lal. Tyaano feri macha balle tishma bani ghatte hi layo churnu mein baro. Aushi tyaano aaro aile jai. Kuhra balle ko tishma bani ghatte hi layo. Aile kya garam baab?
1: Na yera inka buddhi. Tanne bani tari ka pana lai. Kya ho chau? Na yo bije pile dana khau. Tumne ghatte hi na fayda hi fayda huncha.
3: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512200 छ
3: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
5: एग्जाम सकेर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्तव्यस्त म पनि अब विदेशतिर जाने त होला नि
6: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ आइएल्स पनि 5.5 भए पुग्छ अनि स्कलरशिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
5: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656569653 9855077061 र 9855077053
8: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
9: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
8: कहाँ गएर के सिप सिकौ भन त अब
9: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374 98510-61-356
8: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
10: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
11: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
10: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556409959 9855607359 र 9855607359
12: नेपालीपन को आभास नेपाली मन को आवाज
13: सुन हिउँ चुली पहाड पहरा सुन भेर पागल एक बेसी सारा सुन
12: स्वदेश एफएम 93.2 मेगाहर्ज

राजमार्गको दुवैतर्फी आवागमन बन्द गरिएको हो। सड़क विभागका अनुसार बासिएको सड़कको भित्री भागमा स्थानीय सड़क रहेको छ। उक्त स्थानीय सड़कको भित्ता काटी ब्याक कटिङ गरी नयाँ बाटो निकाल्नुपर्ने भए पनि शुरूआतमै स्थानीय तहबाट केही अवरोध सृजना भएको थियो, जसका कारण समयमै कटिङको काम शुरू गर्न सकिएको थिएन। यद्यपि स्थानीय तह र सड़क विभागका प्रतिनिधिहरू बीच सहमति र छलफल भएपछि अहिले भने ब्याक कटिङको कार्य तीव्रताका साथ अगाडि बढाइएको छ। सड़क विभागका अनुसार सम्पूर्ण अवस्था सामान्य रहेमा र कटिङको काम निर्बाध अगाडि बढेमा करिब 8 घण्टा भित्रमा सड़क सञ्चालन गरिने समेत अपेक्षा गरिएको छ। त्यस्तै काभ्रेको रोसी गाउँपालिका 9 पिन्थलीबेसीमा लेदो सहितको पहिरो खसेपछि बीपी राजमार्ग समेत पूर्ण रूपमा बन्द भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास जारी छ। निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन असहज भएको छ। राजमार्गका अन्य स्थानमा पनि अवरोध हुन सक्ने भएकाले सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत अनुरोध गरिएको छ। नेपाल सरकारले करारमा कार्यरत कर्मचारीहरूका लागि महँगी भत्ता र कर्मचारी सञ्चय कोष लगायतका सुविधाहरू प्रदान गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको परिपत्र अनुसार मन्त्री परिषद बैठकले करार सम्झौताको नयाँ ढाँचा अनुसार यो व्यवस्था कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग, सचिवालय, विभाग तथा कार्यालयहरूलाई निर्देशन समेत दिएको छ। मिति 2083 साउन 1 गतेदेखि लागू हुने गरी मासिक रू 2000 महँगी भत्ता उपलब्ध गराइने व्यवस्था गरिएको छ। त्यस्तै कम्तीमा 6 महिना सेवा पूरा गरेका कर्मचारीलाई वर्षमा एकपटक 1 महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च र निजामती कर्मचारी सर प्रत्येक वर्ष चैत्र महिनामा पोसाक भत्ता उपलब्ध गराइनेछ। त्यस्तै सार्वजनिक विदा बाहेक मासिक 1 दिनका दरले वर्षमा 12 दिन साधारण विदा, 15 दिनसम्म क्रिया विदा र महिला कर्मचारीका लागि 98 दिन सुत्केरी विदाको व्यवस्था गरिएको छ। त्यस्तै संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट दरबन्दी कटौती भई फाजिलमा परेका 5 वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका करार कर्मचारीहरूलाई सेवामुक्त गर्दा एकपटकका लागि काम गरेको प्रत्येक वर्षको आधा महिनाको शुरू तलब स्केल बराबरको रकम एकमुष्ट राहत दिएर सेवा अन्त्य गरिनेछ। साथै करारमा कार्यरत कर्मचारी 58 वर्ष उमेर पूरा भएपछि सेवा स्वतः अन्त्य हुने व्यवस्था समेत गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल टप लोड मा 4 केजी र ट्विन टप मा 2 केजी सर्फ एक्सेल निशुल्क एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याज मा सजिलो किस्ता को सुविधा साथै वॉशिंग मशीन मा 4 वर्ष को फुल वारेन्टी गोदरेज संग भने देखि वाउ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। सेन्टर फर जेनेरेटिभ मेडिसिन नेपाल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अर्थात् टिचिङ अस्पतालको संयुक्त सहकारीमा नेपालमै पहिलो पटक स्वदेशमै उत्पादित कार्टी सेल प्रविधि मार्फत क्यान्सर बिरामीको सफल उपचार गरिएको छ। टिचिङ अस्पतालमा एक्युट लिम्फोब्लास्टिक ल्युकेमियाको उपचार गराइरहेका बिरामीमा गत असोज 11 गते सेल चलाइएको हो। हेमाटो अङ्गलोलोजिस्ट डाक्टर अञ्जन श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सक टोलीका अनुसार हाल बिरामीको अवस्था स्थिर रहेको छ र उपचारको प्रारम्भिक नतिजा अत्यन्तै उत्साहजनक र तथा सकारात्मक देखिएको छ। यो प्रविधिमा बिरामीकै शरीरको टी सेललाई प्रयोगशालामा जेनेटिक रूपमा परिमार्जन गरी क्यान्सर कोष पहिचान गर्न सक्ने बनाएर पुनः बिरामीकै शरीरमा चढाइन्छ। प्रमुख वैज्ञानिक डाक्टर सञ्जीवन गौतमका अनुसार सन् 2022 शुरू भएको प्रिक्लिनिकल अनुसन्धान र विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड

एवं नियामक प्रक्रिया पूरा गरी सन् 2026 यसको क्लिनिकल प्रयोगको स्वीकृति पाइएको हो। केमोथेरापीले काम नगरेको वा क्यान्सर दोहोरिएको अवस्थामा प्रभावकारी हुने यो प्रविधि नेपालमै उपलब्ध भएपछि जटिल प्रकारका रगतका क्यान्सर उपचारका लागि भारत वा चीन जानुपर्ने बाध्यता हट्ने र उपचार खर्चमा ठूलो राहत मिल्ने चिकित्सकहरूको भनाइ छ। यस ऐतिहासिक उपलब्धिमा डाक्टर प्रसन्न उपाध्याय, डाक्टर सुधांशु केसी, जेनेटिस्ट बलराम गौतम, लिंकन विश्वविद्यालयका प्राध्यापक डाक्टर ओम कुर्मीका साथी अन्तर्राष्ट्रिय विज्ञहरू प्राध्यापक लुका गाटिनोनी, प्रालियो आन्सामान, डाक्टर दिलीप शर्मा र वेदानन्द पराजुली लगायतको महत्वपूर्ण प्राज्ञिक तथा प्राविधिक सहयोग रहेको छ। सीआरएम नेपालले स्थानीय स्तरमै वैज्ञानिक विशेषज्ञता, जनशक्ति र प्रयोगशाला पूर्वाधार तयार भइसकेकाले अब धेरैभन्दा धेरै सर्वसाधारण बिरामीसम्म यो उन्नत सेल थेरापीको पहुँच विस्तार गर्ने लक्ष्य समेत राखेको छ। र भटेको सिबाडीमा 1,457 जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहानसम्मको विवरण हो। बाढीमा गम्भीर घाइते भएका दुईजनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले रसुवामा 236, नुवाकोटमा 205, दादिङमा 73, चितवरमा 369, गोर्खामा 80, तनहुँमा 38, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222 जनाको मृत्यु भएको बताएको छ। संकलन भएका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत प्रक्रिया पूरा गरी हालसम्म 1,335 शव व्यवस्थापन गरिएको छ। 1,438 शवको पहिचान हुन सकेको छैन। त्यस्तै बाढीपछि 4,720 जना बेपत्ता छन्। यसै गरी बाढीबाट विस्थापित 231 जना विभिन्न जिल्ला स्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर
0: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर
0: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर
0: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 056 50 10 60
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी न्यू कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिम खडा कृषि शाखा प्रमुख माडी नगरपालिका
4: सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन हुने बारे जरुरी सूचना।
5: यस सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन कार्यक्रम यही असोज 25 गते आइतबार बिहान ठिक 11 बजे पुष्प मदन स्मृति वाटिकाको सभा हल माडी नगरपालिका सह लक्ष्मी निवास चितवनमा आयोजना गरिएकोले समस्त शेयर सदस्य र सरकारवालाहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानि उपस्थितिका निम्ति सादर अनुरोध गर्दछौँ।
4: अर्क बहादुर चापागाई अध्यक्ष सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेड माडी नगरपालिका छ।

0: म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्त हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73089 98074 46 182 र 98491 95225

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौं जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एकालुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: सम्पर्क 98550 51584 98651 94998।

0: टाइम चेक।
1: इस समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5555 7070 61 र 98 5550 7053।
3: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 5550 2640।
4: It's 11 o'clock. अहिले 11 बजेको छ।
5: नेपाली रेडियो नेटवर्कको 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको गजुरी गाउँपालिका 5 गलौती सड़क खण्ड शनिबार अपरान्हपछि सञ्चालनमा आउने सम्भावना देखिएको छ। त्रिशुली नदीको कटानमा परि भाँसिएको सड़क अवस्था सामान्य रहे अपरान्हदेखि सुचारू हुने सड़क विभागले जनाएको छ। गलौती सड़क सञ्चालनमा ल्याउन आज दिनभर लाग्ने सड़क विभागले जनाएको हो। स्थानीय निकायसँग छलफल भई ब्याक कटिङको कार्य शुरू गरिएको छ। सड़क विभागले सामाजिक सञ्जाल फेसबुक मार्फत सूचना जारी गर्दै भनेको छ, सम्पूर्ण अवस्था सामान्य रहे करिब 8 घण्टा अर्थात अपरान्ह 4 बजेसम्ममा यातायात सुचारू हुने सूचनामा यसअघि स्थानीय निकायबाट अवरोध भएका कारण ब्याक कटिङको काम शुरू गर्न नसकिएको पनि उल्लेख गरिएको छ। पृथ्वी राजमार्गको गलौदी गजुरी नजिक काठमाडौँतर्फमा सड़क भाँसिएकाले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग पूर्ण रूपमा बन्द भएपछि काठमाडौँबाट बाहिरिन लागेका मालवाहका सवारी साधनहरूलाई काठमाडौँको कलङ्की क्षेत्रमै होल्ड गरिएको छ। त्यस्तै अविरल वर्षाले देशका विभिन्न स्थानका सड़क समेत अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी 5 गलौदी स्थित पृथ्वी राजमार्गमा त्रिशुली सड़क कटान गर्दा

सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाई छिपाई राखिएका 18 नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। प्रहरी टोलीले जिल्लाका दुई स्थानीय तह अन्तर्गतका तीन छुट्टा छुट्टै स्थानबाट ती बन्दुक फेला पारेको प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बाबिया चौरका प्रहरी निरीक्षक भूपेन्द्र साईको कमाण्डमा माथतको इलाका प्रहरी कार्यालय गुटु समेतबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका साथ स्थित सान्नेघारीको जंगलमा खोज तलाश गर्ने क्रममा 5 नाल भरुवा बन्दुक बरामद गरेको छ। जंगलमा लुकाई छिपाई राखिएको अवस्थामा ती बन्दुक फेला परेका हुन्। त्यसै गरी अस्थायी प्रहरी चौकी लगाम समेतबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका एक स्थित दामीसेनको जंगलबाट 12 नाल भरुवा बन्दुक समेत बरामद गरेको छ। उक्त स्थानमा पनि बन्दुक लुकाई छिपाई राखिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। यसै क्रममा प्रहरी चौकी रानीघाटबाट खटिएको अर्को प्रहरी टोलीले बारहाताल गाउँपालिका एक स्थित ज्यामिरिएको जंगलबाट 1 नाल भरुवा बन्दुक समेत बरामद गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।

0: moments, mega cashbacks and gifts.
1: ये स्टार्ट पर्व में TCL घर भी चाउनो होस, रपाउनो होस रु 1,42,500 सम्मको cashback र उपहारहरु 85 र 98 इन्चको टिभीमा TCL साउन्ड बार, फ्रिजमा CC इन्डक्सन कुकटप, वाशिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र 0% EMI नागरिकता भए पुग्छ। शर्तहरु लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL CG इलेक्ट्रोनिक्स।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ। आज बिहान 8 बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक अपरान्ह 4 बजेसम्मका लागि सारिएको हो। प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले बिहानको बैठक 4 बजेका लागि सारिएको जानकारी दिएका हुन्। उनका अनुसार बैठकमा प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्ने कार्यसूची छ। गत बुधबार साँझ 5 बजे बस्ने प्रदेश सभाको बैठकमा बजेट ल्याउने तयारी थियो, तर सरकारको आन्तरिक तयारी नपुगेको भन्दै भोलिपल्ट बिहान 8 बजेका लागि बैठक बोलाइए पनि पछि शनिबार का लागि सारिएको थियो। भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालय बीचको टकरावका कारण बजेटमा केही विवाद सिर्जना भएको समेत जनाइएको छ। भौतिक मन्त्री ओम विक्रम भाटले बुधबार सामाजिक सञ्जाल मार्फत अर्थमन्त्री चक्रबहादुर मल्लप्रति कटाक्ष गर्दै बजेटमा राजकारीको आरोप समेत लगाएका थिए, तर पछि उनले स्टाटस हटाएका थिए। र मध्य अमेरिकी देश पानामामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। शुक्रबार गएको भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन, सड़क र पुलमा क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो 1:56 भूकम्प गएको हो। यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्राय द्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब 9 माइल दक्षिण पश्चिममा थियो। भूकम्पपछि शक्तिशाली पराकम्प समेत गएका छन्। दिउँसो 4:25 गएको पराकम्पको प्रारम्भिक तीव्रता 6.9 म्याग्निच्युड मापन गरिएको थियो। भूगर्भ विद्युतले तत्कालका लागि पराकम्पनलाई मुख्य पानामाका राष्ट्रिय नागरिक सुरक्षा निकायका अनुसार देशको कोक्ले, लस सान्तोस र पानामा प्रान्तमा बढी क्षति पुगेको छ। सरकारी भवन, चर्चका अग्ला संरचना, होटल, पानी प्रशोधन केन्द्र र सड़कमा समेत क्षति पुगेको छ। घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा लगिएको छ, तर क्षतिको यकिन विवरण पनि सार्वजनिक गरिएको छैन। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर

0: काचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 858 853
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

मानिस अधिकारका साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाई सराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: Zodis FM 93.2 MHz.
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अवरुद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदो र गेग्रानले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढेको दूरसञ्चार प्राधिकरणको भनाई। नियम विपरीत गतिविधि गरे कारवाही गर्ने चेतावनी। आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै विपद तथा द्वन्द्व प्रभावित समुदायमा मानसिक स्वास्थ्य समस्या चुनौतीपूर्ण। भारतमा सीजेपीको आह्वानमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा। 250 भन्दा धेरै रेल सेवाहरू अब रद्द। र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भासिएको सड़क खण्डमा ब्याक कटिङ अर्थात भित्तातर्फको भाग काट्ने काम अहिले भइरहेको छ। आज बिहानदेखि निरन्तर भित्तो काट्ने काम भइरहेको र कुनै अवरोध नआए आज बेलुकासम्म सड़क पूर्ण रूपमा खोल्ने सड़क विभागले जनाएको छ। गलौदीमा नदीतर्फ त्रिशुलीले कटान गर्दा सड़क भासिएको हो। गलौदीमा हिजो बेलुकादेखि सड़क अवरुद्ध छ। सड़क अवरुद्ध हुँदा दशैंमा घर हिँडे

0: 고사. नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। अघि बिहान सकिएको मतगणनामा थापाले 6,584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्गेले 375 मत प्राप्त गर्नुभयो। खड्गेले 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई बधाई दिँदै पार्टीभित्र एकता कायम गर्न र फरक मत राख्ने सबैलाई समेटेर अघि बढ्न आग्रह गर्नुभएको छ। बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै पार्टीको एकता, आपसी सम्बन्ध र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभएको छ। अरू पदाधिकारीहरूको मतगणना बाँकी छ। सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसोदेखि गर्ने तयारी छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य भने निर्विरोध यसअघि नै भइसक्यो भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको जनाएको छ। स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि कार्यवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढेको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढाउन स्वीकृति नदिएको जनाएको हो। प्राधिकरणले दूरसञ्चार सेवा सेवा उपलब्ध गराए बापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरेको छ। साथै तोकेको निर्देशिका बमोजिम शुल्क निर्धारण गरी लागू हुने मिति समेत उल्लेख गरेर कम्तीमा 3 महिना अघि स्वीकृतिका लागि पेश गर्नुपर्ने प्रावधान प्राधिकरणले स्मरण गराएको छ। प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने, स्वीकृत दरभन्दा बढी शुल्क लिन, पूर्व स्वीकृति बिना शुल्क वृद्धि गर्न तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्न नपाइने वैधानिक व्यवस्थाबारे सचेत गराउँदै दूरसञ्चार प्राधिकरणले नियम विपरीत गतिविधि गरेमा दूरसञ्चार ऐन तथा नियमावली बमोजिम सेवा प्रदायकमाथि कारवाही गरिने चेतावनी दिएको छ। अनुभवहरूको सुनवाई, वास्तविक आवाज, वास्तविक परिवर्तन भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाइँदैछ। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ। मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व संगठनले सदस्य देशहरू सबैसँग आग्रह गरेको छ। प्राकृतिक प्रकोप, द्वन्द र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिन तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड दिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इजरायल ठगी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यकी उम्मेद्वार खड्का पक्राउ, राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: मानिसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले अवरुद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदो र गेग्रानले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढेको दूरसञ्चार प्राधिकरणको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाली कांग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेद्वार विनिता खड्गालाई पक्राउ गरेको छ। खड्गाले इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको पाइएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ। ठगी प्रकरणमा खड्गाको समेत संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान थालेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जवहराले जानकारी दिनुभयो। प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाई मार्फत खड्गाको नाम समेत अनुसन्धानमा जोडिएको थियो। सीआईबीले दोलखाकी 32 वर्षीय बालिका शिवाकोटी र रामेछापका 51 वर्षीय चौलागाईलाई यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूमाथि इजरायल पठाइदिने भन्दै 2,50,00,000 रुपियाँ ठगी गरेको आरोप छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशनले गायक पशुपति शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। त्यसै गरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नवौं महाधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिनुभयो। महोत्तरीको बर्दीवास 3 गौरी डाँडामा अस्ति बिहिबार मधेस प्रदेश सभाका सभामुख रामाशिष यादवले महाधिवेशन उद्घाटन गर्नुभएको थियो। प्रतिष्ठानमा 38 पदाधिकारी र 37 सदस्य सहित 75 सदस्य केन्द्रीय समिति रहने व्यवस्था छ। सर्वसम्मत भएका र हिजो भएको मतदानबाट विजयी हुनेहरूको घोषणा सहित आज महाधिवेशन समापन हुँदैछ। अब विदेशको खबर। भारतमा कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै अहिले वृहत प्रदर्शन शुरू भएको छ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको थियो। आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित 600 भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ। प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशनबाट आउजाउ गर्ने 250 भन्दा धेरै रेल पनि रद्द गरिएको छ। प्रदर्शन अघि शहरका प्रमुख सड़कमा अवरोधक राखिएको र जन्तर मन्तरमा आवागमन रोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रहरीले र्याली गर्न अनुमति दिएको छैन। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पासको आह्वान गरेको हो। अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले टोलीलाई सफलताको शुभकामनासहित विदाई गर्नुभयो। जापानको आइची नायोगमा आउँदो कार्तिक 1 7 गते अर्थात अक्टोबर 18 24 तारिकसम्म हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाडी सहभागी हुँदैछन्। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिको 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दोकी पलेसा गोवर्धनले चीनको हान्जाउमा भएको 4 संस्करणमा काँस्य जितेकी थिइन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अवरुद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदो र गेग्रानले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढेको दूरसञ्चार प्राधिकरणको भनाई, नियम विपरीत गतिविधि गरे कारवाही गर्ने चेतावनी। आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै विपद तथा द्वन्द प्रभावित समुदायमा मानसिक स्वास्थ्य समस्या चुनौती हुन, भारतमा सीजेपीको आह्वानमा प्रदर्शन, नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, 250 भन्दा धेरै रेल सेवाहरू रद्द, र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडकको अवस्थाबारे जानकारी लिने गरौँ।

0: नवजात शिशुदेखि बालबालिकाहरुका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर दशित
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घन्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बॉडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: Swadesh FM 93.2 MHz.
1: When they eat night, dinner to allow Gibby Bayou.
2: Mumu Balling at the Hillan. Tan of any match of Balin Tisman Bunning at the Hill. I have to know my battle. Or sit down, I don't know. I'm saying Kuhura Balling with Tisman Bunning at the Hill. I don't care about Baba.
1: Layer in Kabuti, Tan Bentorica Panalay. Give how Joe. Layer be a play Dana Quo. Then I got there enough. I don't. I don't.
3: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालनका लागि उच्चस्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ
4: बाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9452512200 छ
3: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
5: एग्जाम सकेर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्तव्यस्त म पनि अब विदेशतिर जाने त होला नि
6: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरशिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
5: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रो चितवनमा गोल्डन एमिनेन्ट छदैछ त
7: कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656536353 9855770061 र 9855770053
8: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
9: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
8: कहाँ गएर के सिप सिकौ भन त अब
9: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-493-374 9855-61-356-356
8: बारिस्टा बेकरी कुक सुशी बारटेंडर हाउसकीपिंग रिसेप्शन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जॉब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
3: It's 1 o'clock. अहिले 1 बजे को समय।
4: पहाड़ मोटू तराई माथे से छाती हो।
5: समय को ख्याल रखो। 1 बजे।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। काभ्रे पलानचोक रोसी गाउँपालिका नौ पिन्थलीमा माथिबाट लेदु सहितको पहिरो खस्दा अवरुद्ध भएको बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। लेदु सहितको पहिरोको कारण रातिदेखि अवरुद्ध भएको सड़कमा पहिरो तथा लेदु हटाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको हो। जिल्ला प्रशासन कार्यालय काभ्रे पलानचोकले राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन र तथा सम्बन्धित निकायले यात्रा गर्नु अघि स्थानीय प्रहरी संचारको 100 नम्बर वा जिल्ला आपतकालीन संचार केन्द्रको 12-34 नम्बरमा सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ। प्रतिकूल मौसमका कारण स्थगित भएको धौलागिरी हिमालको आरोहण पूर्ण रूपमा शुरू भएको छ। असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै सर्दकालीन आरोहणका लागि पुनः आधार शिविर पुगेको हो। म्याग्दीको धौलागिरी गाउँपालिका 4 मोदीमा अवस्थित धौलागिरी हिमाल समुद्र सतहबाट 8,167 मिटर अग्लो छ। असोज 8-11 गतेसम्म अविरल वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि पर्वतारोहणको ठूलो टोली आरोहण स्थगित गरी फर्किएको थियो। मौसममा सुधार आएसँगै आधार शिविरमा खटिएको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेपछि पुनः आरोहण सुरु गरेको पर्वतारोहीलाई सहयोग गर्दै आउनुभएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 दानाका पर्यटन व्यावसायिक इन्द्र सिंह शेरचन्दले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि

0: छ शर्तहरू लागू हुने छन् ग्लोबल नम्बर वन गुगल टिभी ब्रान्ड TCL CG इलेक्ट्रोनिक्स
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब बाँकी खबरहरू सिराहाका दुई छुट्टा छुट्टै स्थानमा विद्युत सर्ट सर्किटका कारण आगजनी हुँदा पशु चौपाया सहित घर गोठ चलेर नष्ट भएका छन् आगलागीबाट घर गोठ अन्नपात र भाँडाकुँडा तथा अन्य सामग्रीमा क्षति पुगेको छ गोलबजार नगरपालिका तीन स्थित नेवार कुनी चोरपाने निवासी गङ्गाबाद सुनारको घर गोठमा आज हिज राति करिब 12 बजे विद्युत मिटरमा सर्किट भई आगलागी भएको थियो आगलागीमा परि एउटा गोरुको मृत्यु भएको छ भने करिब 5 क्विन्टल अन्न बाली र भाँडा बर्तन सहित घर गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् इलाका प्रहरी कार्यालय गोलबजारले घटनास्थलमा पुगेर क्षतिपूर्तिको विवरण संकलन गरिरहेको छ र अन्तर्राष्ट्रिय फौजदारी अदालत ICC विरुद्ध संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा 8 राष्ट्रका विदेश मन्त्रीले उक्त निर्णयप्रति गम्भीर चासो व्यक्त गरेका छन् उहाँहरूले अन्तर्राष्ट्रिय न्याय प्रणालीको स्वतन्त्रता निष्पक्षता र प्रभावकारिताको संरक्षण गर्नुपर्ने महत्वमा जोड दिनुभएको छ संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारुकले शुक्रबार जारी गर्नुभएको वक्तव्य अनुसार महासचिव गुटेरेसले अमेरिकी प्रतिबन्धले अदालतको समग्र कार्यक्षमतामा पार्न सक्ने प्रभावप्रति चिन्ता व्यक्त गर्नुभएको छ विशेष गरी संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद तथा रोम विधानका पछि राष्ट्रले अदालत समक्ष पठाएका मुद्दामा काम गर्न क्षमतामा असर पर्न सक्ने विषयप्रति उहाँले ध्यानाकर्षण गराउनु भएको हो काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ नमस्कार

सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: KBS 온대오는 차 레디오 앤 RN 99.1 400가 야기 숫자나
1: 네팔리 레디오 네팔

0: सो लभली मलाई त अहिलेै डोली चढिहालौं जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिन में घर घोट निर्माण करने कंपाउंडिंग करने तथा कुखुरा को आधुनिक खोर बनाने सेवा संगे जमीन बाटो निर्माण होने रिंग पोल पिलर रेलिंग भेन्टिलेशन सीमाना पिलर कंपाउंड पिलर आदि सुपथ मूल्य में ग्यारेन्टी के साथ होम डिलीवरी को सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चंद्र चापागाई 9845175518 र 9807275518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 0 74 46 182 र 98 4 91 95 225।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
5: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98 042 21 343 र 98 184 29 230।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
8: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
9: हेलो
10: हेलो बुढी, के छ खबर?
9: ठिकै छ, चलेकै छ।
10: ल भिडियो अन गर् त, तलाई हेरौँ।
9: भिडियो अनै छ त, देख्नु भएन र?
10: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
9: माडीको नेट यस्तै त हो नि।
10: के भन्छ यो माटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नै आउँछ। ल गएर टेक माइल जोडिहाल त।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40। साथै 24 घन्टा हटलाइन नम्बर 01-597-00-86।
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुवालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्रिकोप लिडर्स इभेन्टमा सहभागी भएर स्वदेश फर्किनु भएको छ। उक्त इभेन्टमा सहभागी हुन जाँदा परराष्ट्र मन्त्री खनालले अस्ट्रेलियाको औपचारिक भ्रमण पनि गर्नुभएको थियो। भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत पुनर्लाभ तथा पुननिर्माणका लागि थप 15 मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ। सड़क विभागले धादिङको गजुरी नजिक गलौदीमा भाँचेर अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउन काम अघि बढाएको छ। त्रिशुली नदीमा कारण खड सडक भाँचिएपछि अवरुद्ध भएको खण्ड खुलाउन डोजर सहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। स्थानीय तहसँग समन्वय गरी सडकको ब्याग कटिङ गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। आज साँझसम्म ब्याग कटिङको काम सम्पन्न गरी सडक पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उपसभापति र महामन्त्री पदको मतगणना गर्ने तयारी छ। पार्टीको नयाँ नेतृत्व चयनका निम्ति हिजो राति मतदान सम्पन्न भएको थियो। महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। मतदान सकिए लगत्तै गएको मतगणनामा थापा 6584 मत ल्याएर विजयी हुनुभएको थियो। अब उपसभापति र महामन्त्रीको मतगणनाका निम्ति प्रक्रिया अघि बढाइने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

वन घुर्सी निवासी ऋषि माझी की श्रीमती 26 वर्षीय सुमित्रा माझी र उनकी 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तिनै जनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमई अस्पताल ल्याइएकोमा गैराती चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। र चीनले आज दक्षिण टापु प्रान्त हाइना स्थित व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट लङ मार्च 12 वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। उक्त रकेट मार्फत न्यून पृथ्वी कक्षामा रहने इन्टरनेट उपग्रहको नयाँ समूह अन्तरिक्षमा पठाएको चिनिया समाचार संस्था सिनह्यानले जनाएको छ। बेन्जिङ समय अनुसार आज बिहान 3:27 प्रक्षेपण गरिएको रकेटले आफ्नो निर्धारित उडान पूरा गर्दै उपग्रहलाई पूर्व निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको थियो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँको रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: मौला कालिका अस्पताल को सेवा अब आपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीस घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को ICU सेवा
1: NICU PICU सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा EEG ECT सहित को मनोरोग सेवा
1: यूरोलोजी मा MCS गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564 93 738 मोबाइल 98558 88002
0: नवजात शिशुदेखि बालबालिकाहरुका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 0656 18 853 518 953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: खाचे जस्तो छ ल होस पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर म यहाँ त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
3: वृहत निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय चितवनको आयोजनामा स्त्री तथा प्रसूति छाला रोग बाल रोग नाक कान घाँटी आँखा मन रोग हाड जोड्नी सम्बन्धी लगायतका रोगहरूको परामर्श र उपचार सहितको वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेकाले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौ मिति यही असो 24 गते शनिबार समय बिहान 8 बजेदेखि र स्थान माडी नगरपालिका 7 बाल कल्याण आधारभूत विद्यालय जगन्नाथपुरी पुनश शिविरमा निशुल्क प्रेसर सुगर जाँच गरिनुका साथै औषधि समेत वितरण गरिनेछ
4: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
5: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
4: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
5: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
4: तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पृथ्वी राजमार्गको गलाउँदी खण्डमा अवरुद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँ सड़क अवरुद्ध भएपछि हेटौँडा मार्ग यात्रुवाहक गाडीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व बसाई चराई दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको संकट बढ्दो। उडान मार्ग र वासस्थान जोगाउने चुनौती। चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन। 23,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन। आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ। र प्रिमियर लिगमा आज 6 खेल। आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै। नेपाल खबरमा अब पूरा खबर। धादिङको गजुरी नजिक गलौदीमा सड़क भाँसिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरुद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर गाडी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। बेलुकासम्म काम सम्पन्न गरी सड़क पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको सड़क विभागले जनाएको छ। यसैबीच मुगलिङ काठमाडौँ सड़क खण्ड अवरुद्ध भएसँगै हेटौँडा हुँदै काठमाडौँ आउजाउत गर्ने सवारी साधनको चाप पनि बढेको छ। बड़ा दशैंको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकनपुरले यात्रुवाहक गाडीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विष्टका अनुसार यात्रुवाहक पछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाडीलाई प्राथमिकता दिएको छ। भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी, बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै सिराहामा 103.4 मिलिमिटर वर्षा रेकर्ड भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका 1-2 ठाउँमा मात्र हल्का वर्षा हुनेछ। पर्सि सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद बिनु महर्जनले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको उपसभापति र महामन्त्री पदको उम्मेद्वारको मतगणनाका लागि छलफल भइरहेको छ। काङ्ग्रेसको केन्द्रीय निर्वाचन समिति र उम्मेद्वारहरूबीच केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको हो। उम्मेद्वारहरूसँगको छलफलपछि मतगणना शुरू गर्ने समितिले तयारी गरेको छ। निर्वाचन समितिले यसअघि गएराति सभापति पदका लागि भएको मतदानको मतगणना राष्ट्रिय सभा गृहमा गरेको थियो। प्रतिस्पर्धी उम्मेद्वार श्याम कृष्ण खड्केलाई पराजित गर्दै गगन कुमार थापा सभापतिमा निर्वाचित हुनुभएको छ। थापा 6,584 मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। आज चराहरूको विश्व बसाई सनाई दिवस नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइन्छ।

0: सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका बिजुलीका तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको वासस्थान संकुचित बन्दै गएका नेपाल पक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा प्रमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान अर्थात केवाईसी विवरण अद्यावधि गर्दा, मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणहरूलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यसअघि असोज मसान्तसम्म पुराना खाता बाहेकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधिक गराइसक्न भनेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमेन्ट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनुभएछ। वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि?
2: त्यसपछि तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पिएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौं, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: यो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडवा गाउँपालिका 1 वनघुस्री निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक हेमबहादुर केसी

0: जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वन घुस्री निवासी ऋषि माझी, उहाँकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराति चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा आज व्यापक प्रदर्शन र तनावपूर्ण स्थिति सिर्जना भएको छ। कक्रोच जनता पार्टी सीजेपीले चुनाव प्रणालीमा सुधार र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शनको आह्वान गरेको हो। प्रदर्शनलाई रोक्न दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र बलका गरी 23,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शन स्थल जन्तर मन्तर र वरपरका क्षेत्रमा धारा 163 लागू गरी कड़ा घेराबन्दी गरिएको छ भने सर्वसाधारणहरूको आवत जावत नियन्त्रण गर्न 45 भन्दा बढी मेट्रो स्टेशनका ढोका बन्द गर्नका साथै 250 भन्दा बढी रेल सेवाहरू रद्द गरिएका छन्। यसैबीच प्रदर्शन रोक्न प्रहरीले व्यापक धरपकड़ जारी राखेको छ। सीजेपीका संस्थापक अभिजित दीपकके नेताहरू सौरभ दास र आशुतोष राङकालाई विमानस्थलबाटै पक्राउ गरेको छ। यस्तै प्रदर्शनमा समर्थन जनाउन पुगेका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक अभियन्ता योगेन्द्र यादव, एआईएसकी अध्यक्ष नेहा बोहरा र चर्चित युट्युबर ध्रुव राठी लगायत 3,000 भन्दा बढी प्रदर्शनकारीलाई दिल्लीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ। सयौं समर्थकहरू पक्राउ परे पनि सीजेपीले आन्दोलन जारी रहने घोषणा गरेको छ। मतदाता नामावली पुनरावलोकन प्रक्रियामा व्यापक धाँधली भएको र लाखौं वास्तविक मतदाताको नाम हटाइएको आरोप लगाउँदै सीजेपीले मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेको हो। निर्वाचन आयोगले भने ती आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। अब खेल खबर। इङ्ग्लिस प्रिमियर लीग फुटबलमा आज 6 खेल हुँदैछन्। आज आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले लीगको अङ्क तालिकामा आफ्नो स्थान सुधार गर्न प्रतिस्पर्धा गर्नेछन्। आजको पहिलो खेलमा बेलुका 5:15 दोस्रो स्थानको आर्सेनलले 5औं स्थानको लिड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै बेलुका 7:45 16औं स्थानको एस्टन भिल्लाले 14 स्थानको ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै त्यही समयमा 10औं स्थानको चेल्सीले 17औं स्थानको बर्नमाउथसँग खेल्नेछ। आज 11 स्थानको इप्स बीच टाउनले 19 स्थानको फुलहमसँग प्रतिस्पर्धा गर्नेछ। अर्को खेलमा 14 स्थानको सुन्दरल्यान्डले 3 स्थानको ब्राइटन एलबीएनको सामना गर्नेछ। आजको अन्तिम खेलमा 12 स्थानको म्यान्चेस्टर युनाइटेडले अङ्क तालिकाको पुछारमा रहेको टोटनह्यामसँग राति 10:15 प्रतिस्पर्धा गर्नेछ। इङ्ग्लिस प्रिमियर लिग अङ्क तालिकाको शीर्ष स्थानमा 15 अङ्कसहित म्यान्चेस्टर सिटी छ। आर्सेनल 12 अङ्कसहित दोस्रो र ब्राइटन 10 अङ्कसहित तेस्रो स्थानमा छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पृथ्वी राजमार्गको गलौदी खण्डमा सडक अवरुद्ध सडक खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँ सडक अवरुद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाडीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व वसाई सराई दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको संकट बढ्दो। उडान मार्ग र बासस्थान जोगाउने चुनौती। चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन। 23,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन। आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ। र प्रिमियर लिगमा आज 6 खेल। आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 49 54 81। वेबसाइट झुले.com.nt।
2: एनबीएल सर्वसुलभ आवास कर्जा।
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
8: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले गोङ्गोबोमा रहेको नयाँ बस पार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ। महानगर प्रहरी बल नयाँ बस पार्कका प्रमुख महानगर प्रहरी नायब उपरीक्षक प्रकाश पण्डितले काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभाग मार्फत चाडपर्वमा घर जाने यात्रु लक्षित गरी निशुल्क स्वास्थ्य जाँच शुरू गरिएको जानकारी दिनुभयो। महानगरले कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडा पखलाको औषधि वितरण गरिरहेको उहाँको भनाइ छ। यो सेवा दशैंभरि सञ्चालन हुने महानगर कार्यालयले जनाएको छ। नयाँ बस पार्कमा हुने भीडभाड नियन्त्रणका लागि महानगर प्रहरी समेत परिचालन गरिएको छ। काठमाडौँको विस्त बबरमहल क्षेत्रमा निर्माणाधीन नयाँ आकाशे पुल असोज 28 गतेदेखि सञ्चालनमा आउने भएको छ। पैदल यात्रुको सुरक्षा र सड़क पार गर्न सहज बनाउने उद्देश्यले शुरू गरिएको पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। सड़क डिभिजन काठमाडौँका अनुसार परियोजनाको भौतिक प्रगति 92% भइसकेको छ। मुख्य संरचनाको काम सकिएकाले अहिले रेलिङ राख्ने र भर्याङ जोड्ने अन्तिम काम भइरहेको छ। कुल 2,52,45,000 भन्दा बढी लागतमा निर्माण भइरहेको यो पुल यही असोज 28 गतेदेखि नै साधारणका लागि खुला गर्ने लक्ष्य राखिएको छ। खाना पकाउने ग्यासका सिलिण्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले भोलिदेखि काठमाडौँ उपत्यका 6 ठाउँबाट विभिन्न 13 कम्पनीका ग्यास साटेर साटफेर गर्न सक्ने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा यस्तो व्यवस्था मिलाएको हो। भोलिदेखि आउँदो शनिबारसम्म बिहान 9:30 बेलुका 4:30 ग्यासको बिक्री वितरण हुनेछ। संघका अनुसार उपभोक्ताले काठमाडौँको सिफलमा रहेको ग्यास एण्ड अक्सिजन ट्रेसबाट एभरेस्ट र सुगम, पेप्सिकोलाबाट सगर, बालाजु औद्योगिक क्षेत्रबाट नेपाल, एसपी गीता राजधानी र त्रिवेणी सुकेधाराबाट बाबा र श्री कलंकीबाट साई बाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास लिन सक्नेछन्। महिला उद्यमीलाई व्यवसायको सम्भावनाका आधारमा धितो बिनै वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित 1 अर्ब रूपियाँ बराबरको सिमरिक इनिसिएटिभ शुरू भएको छ। अध्ययन्त फण्ड म्यानेजमेन्टले ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सिमरिक फण्डको औपचारिक शुभारम्भ गरेको हो। नेशनल लाइफ इन्सुरेन्स मुख्य लगानीकर्ता रहेको यस पहलमा बैंकिङ साझेदारका रूपमा ग्लोबल आईएमई बैंकसँग समझदारी समेत भएको छ। अध्ययन्तका अध्यक्ष मनोज पौडेलका अनुसार यस इनिसिएटिभ मार्फत महिला उद्यमीको क्षमता अभिवृद्धि गर्ने, सम्भावना बोकेका व्यवसायमा लगानी गर्ने र साना तथा मझौला उद्यमलाई बैंकिङ पहुँचसँग जोड्ने काम गरिनेछ। र ललितपुरको विष्णु डोलमा रहेको समाज कल्याण गुठीले आफ्नो 3.5 दशक भन्दा लामो इतिहास समेटिएको स्मारिका सार्वजनिक गरेको छ। महालक्ष्मी नगरपालिका 8 चलिरहेको गुठीको 9 साधारण सभाको अवसर पारेर आज स्मारिका सार्वजनिक गरिएको हो। 2046 सालमा स्थापना भएको गुठीको स्मारिका स्थानीय 93 वर्षीय ज्येष्ठ नागरिक श्याम बहादुर खत्री र गुठीका ज्येष्ठ सदस्य भुवन बहादुर बस्नेतले संयुक्त रूपमा विमोचन गर्नुभएको हो। 192 पृष्ठको स्मारिकामा गुठीको 37 वर्ष यात्रा, विष्णु डोलको ऐतिहासिक पृष्ठभूमि तथा गाउँमा भएका सामाजिक र आर्थिक गतिविधि सम्बन्धी सामग्री समेटिएका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी न

हुने ठहर। नयाँ बस पार्कमा दशैंका यात्रुको निशुल्क स्वास्थ्य परीक्षण। बबरमहलमा निर्माणाधीन आकाशे पुल यही असोज 28 गतेदेखि सञ्चालनमा आउने। र भोलिदेखि काठमाडौँ उपत्यकाका 6 ठाउँबाट 13 कम्पनीका ग्यास सार्टफेट गर्न पाउने। अहिलेलाई चार भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: स्थल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 5359 5358 गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 5359 5358 5550 7701 98550 7053
1: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0656 4940 4390 5480 98550 26440
2: It's 4 o'clock अहिले 4 बजेको छ
3: नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय परिचय पत्रलाई अनिवार्य र एकमात्र आधार नबनाउन नेपाल राष्ट्र बैंकका नाममा आदेश जारी गरेको छ न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको इजलासले राष्ट्रिय परिचय पत्र प्राप्त नभएसम्म नागरिकताको प्रमाण पत्र लगायत अन्य कागजातका आधारमा पनि बैंकिङ सेवा उपलब्ध गराउन आदेश दिएको हो नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न र खाता अद्यावधिक गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि त्यस विरुद्ध सर्वोच्चले रिट निवेदन परेको थियो अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै सर्वोच्चले राष्ट्र बैंकको एकीकृत निर्देशन 2082 राष्ट्रिय परिचय पत्र र त्यसको नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाइएको व्यवस्था बदर हुने ठहर गरेको हो नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो इतिहासको ब्याज खान नआएको भनेर युवा मास जाने बताउनु भएको छ सभापतिमा पुनः निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो उहाँले कांग्रेसप्रति किसान उद्यमी र विदेशीका युवाले पनि आशा गर्ने पार्टीका रूपमा विकसित गर्ने प्रतिबद्धता जनाउनु भयो नेकपा एमालेको स्थायी कमिटी बैठकले 13 जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेको छ पार्टी सचिव महेश बस्नेतका अनुसार केन्द्रीय कमिटीमा मनोनित हुनेमा सिर्जना राई पुष्पा केसी साबित्र आर्याल इन्दु कडेरिया सीता पङ्गेनी सीता अधिकारी धर्मनाथ प्रसाद शाह तिजमान कङदवा टङ्क आदुङबाङ नवीन रोका मीनप्रसाद गुरुङ डबल पाण्डे र तेजेन्द्र केसी रहनुहुन्छ बैठकले बाँकी एजेन्डा उपयुक्त समयमा अध्यक्षले बैठक बोलाएर टुङ्गाउने निर्णय गरेको बस्नेतले जानकारी दिनुभयो हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिटी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा बाँकी खबरहरू। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताउनु भएको छ। आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकारले केही सकारात्मक काम गरिरहेकाले सबैले सकारात्मक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा बन्द स्वदेशी उद्योग सञ्चालनमा ल्याउने विषयमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिइएको उहाँले बताउनुभयो। अध्यक्ष घिसिङले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्र गरेका प्रयास सकारात्मक भए पनि सबै काम कानून बमोजिम हुनुपर्नेमा जोड दिनुभयो। र भारतको पश्चिम बंगाल र दिल्लीका पूर्व मुख्यमन्त्री दयालाई प्रहरीले हिरासतमा लिएको छ। कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा हुने भनिएको प्रदर्शनलाई निष्प्रभावी बनाउन दिल्ली प्रहरीले पश्चिम बंगाली पूर्व मुख्यमन्त्री ममता बनर्जी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई हिरासतमा लिएको हो। तृणमूल काङ्ग्रेस टीएमसीका प्रवक्ता साकेत गोखले सामाजिक सञ्जाल एक्स मार्फत बनर्जीलाई दिल्ली प्रहरीले हिरासतमा लिएको बताएका छन्। भारतीय समाचार एजेन्सी टिपिआईका अनुसार

0: पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98 5570 77 061 र 98 5570 77 053
1: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98 5570 26 440
2: It's 5 o'clock. अहिले 5 बजेको छ।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। बाढी पहिरोले क्षति पुर्याएको बेसी सहर चामे खण्डका संरचना पक्की सडक तथा पुल निर्माणका लागि ₹1 अर्ब आवश्यक पर्ने भएको छ। बेसी सहरबाट चामेसम्मको सडकको समग्र स्तर उन्नतिका लागि भने 3 अर्ब लागत अनुमान गरिएको छ। डुम्रे बेसी सहर चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टा छुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताउनुभयो। उहाँका अनुसार असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले 65 किलोमिटर लामो बेसी सहर चामे सडक खण्डका 35 भन्दा बढी स्थानमा क्षति पुर्याएको थियो। ती मध्ये 6 स्थानमा सडकको ट्र्याक क्षतिग्रस्त भएको थियो। राम बजार, नासो गाउँपालिका 3 को खोत्रो तथा मनाङको कोतो लगायत स्थानमा बढी क्षति पुगेको आयोजना प्रमुख सुवेदीले बताउनुभयो। विभिन्न स्थानमा काठे पुल समेत बगाएको थियो। बाढी पहिरोको कारण 6 दिनसम्म सडक अवरुद्ध भएको थियो। सडक खुलाउन विभिन्न स्थानमा नयाँ ट्र्याक खुल्नु परेको थियो। बाढी पहिरोबाट क्षतिग्रस्त स्थानमा सडक सुधार गरी पक्की सडक निर्माण तथा बगाएका काठे पुलको स्थानमा पक्की पुल बनाउन 1 अर्ब आवश्यक पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु गरिएको छ। अपराह्नदेखि ललितपुरको सानोपा स्थित पार्टी केन्द्रीय कार्यालयमा 3 ठाउँमा मतगणना एकसाथ गर्न लागि काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: 12% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँलाई सुन्दर र समृद्ध बनाउन नदी नालामा गएर नुहाउन सक्ने गरी सफा राख्नुपर्नेमा जोड दिनुभएको छ। आउँदो विजया दशमी दीपावली छठ नेपाल चाडपर्वका अवसरमा काठमाडौँ महानगरपालिका 17 खुसीबुस्थित बाल उद्यान सामुदायिक सेवा समितिले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व मन्त्री घिसिङले नदी सफा नभएसम्म सहर सफा नहुने बताउनु भएको हो। विगतमा नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक रहँदा लोड सेडिङ अन्त्य गराएर उज्यालो नेपाल बनाएको बताउँदै उहाँले अब मुलुकको सबै क्षेत्रलाई उज्यालो बनाउनु पर्नेमा जोड दिनुभयो। र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न इरानले राखेका शर्तबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराएको क्रेमलिनले जनाएको छ। रुसी सञ्चार माध्यमका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले इरानका राष्ट्रपतिसँग समन्वय गरेर पुटिनले द्वन्द्व समाधानको सम्भावित उपायबारे इरानको धारणा ट्रम्प समक्ष प्रस्तुत गरेको बताएका छन्। ट्रम्पले आगामी केही महिनामा रुसलाई 10 लाख टन भन्दा बढी डिजेल निर्यात गर्न दिने सहमति पुटिनसँग भएको घोषणा गरेका थिए। अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाए पनि यस्तो सहमति भएको उनले बताएका हुन्। अमेरिका र इजरायलले इरानमाथि गरेको युद्धका कारण विश्व बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढेको छ। विश्वव्यापी इन्धनको मूल्य घटाउने उद्देश्यले आफूले रुसलाई डिजेल निर्यात गर्न दिने सहमति गरेको ट्रम्पले बताएका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: ओखती फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईंको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656 4903 74 98510 61 356।
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 4909 59 98550 60 359 र 98550 67 359।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: पृथ्वी राजमार्गको गलौदी खण्डमा अवरुद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँको सड़क अवरुद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाडीलाई प्राथमिकता।
0: कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्ने नवनिर्वाचित सभापति थापाको भनाइ।
1: मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेद रहित बनाउन राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न सुझाव।
0: दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शनमाथि प्रहरीको धरपकड, तीनजना पूर्व मुख्यमन्त्री सहित सयौं पक्राउ।
1: र एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333, 4-93-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। धादिङको गजुरी नजिक गलौदीमा सड़क भाषिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सड़क भाषिएपछि अवरुद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर गाड़ी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। सड़क पुनः सञ्चालनमा ल्याउन सक्दो प्रयास भइरहेको र केही समय लाग्ने जिल्ला प्रहरीकारले धादिङले जनाएको छ। काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चल्ने गाडी गलौदीमा सड़क अवरुद्ध भएका कारण काठमाडौँमै रोकिएका छन्। यसैबीच मुगलिन काठमाडौँ सड़क खण्ड अवरुद्ध भएसँगै हेटौँडा हुँदै काठमाडौँ आवाज जावत गर्ने गाडीको चाप बढेको छ। दशैंको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले यात्रुवाहक गाडीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विष्टका अनुसार यात्रुवाहक पछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाडीलाई प्राथमिकता दिएको छ। सड़क साँगुरो र अप्ठ्यारा घुम्ती भएकाले आलो पालो प्रणाली मार्फत गाड़ी छाडिएको र कतिपय गाड़ीलाई 1-2 घण्टासम्म रोक्नुपर्ने अवस्था छ। त्रिभुवन राजपथमा 11 मिटरसम्म लम्बाई भएका गाड़ी चल्न दिएको छ भने 10 चक्का भन्दा बढी र 15 टन भन्दा बढी भार भएका मालवाहक गाड़ीलाई रोक लगाएको छ। यस्तै जीप र विद्युतीय गाड़ीका लागि भीमफेदी मार्गबाट दोहोरो आवागमनको व्यवस्था मिलाइएको छ।
1: भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी, बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 3 घण्टामा देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका 1-2 ठाउँमा मात्र हल्का वर्षा हुनेछ। सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। यसैबीच मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमतीका पहाड़ी तथा हिमाली क्षेत्रका लागि पहिलो चेतावनी जारी गरेको छ। मेघ गर्जन र चट्याङको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
0: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। ललितपुरको सानेपामा रहेको पार्टी कार्यालयमा उपसभापति र महामन्त्री मतको मतगणना आज दिउँसोपछि सुरु भएको हो। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न 14 कोठामा भइरहेको छ। यसअघि मतदान सकिएसँगै गैराति सभापतिको मतगणना भएको थियो। सभापति पदमा 6584 मत खसेकोमा गगन कुमार थापाले 93.88% अर्थात 6209 मत प्राप्त गरेर विजयी बन्नुभयो। उहाँका प्रतिद्वन्दी श्याम कृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। यसैबीच नवनिर्वाचित सभापति गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेहिताका रूपमा लिएको बताउनुभयो। अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाबदेहिता बढाउनुपर्ने भन्दै उहाँले सबै साथी मिलेर नागरिकको विश्वास जित्दै जाने बताउनुभयो। अहिले नागरिक र काँग्रेस बीचको विश्वास टुटेको उल्लेख गर्दै थापाले त्यसलाई पुनर्स्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। उहाँले आफूहरू इतिहासबाट लाभ लिने गरी नभई वर्तमानमा काम गर्ने गरी आएको बताउनुभयो।

0: यसले समय समेत अघि बढ्नु र जनविश्वासको दायरा फराकिलो बनाउनु नै नयाँ नेतृत्वको प्रमुख चुनौती र अवसर रहेको विश्लेषकहरूको निष्कर्ष छ।
1: नेकपा एमालेको केन्द्रीय सदस्यमा 13 जना मनोनित भएका छन्। आज सकिएको स्थायी कमिटिको बैठकले तेजेन्द्र केसी, मीनप्रसाद गुरुङ, सृजना राई, पुष्पा केसी भण्डारी सहित 13 जना नेताहरूलाई केन्द्रीय कमिटिको सदस्यमा मनोनित गरेको हो। 3 दिनसम्म चलेको स्थायी कमिटि बैठकले पार्टीका वडा स्तरका कमिटिहरूको अधिवेशन आउँदो मंगिर 26 गते र नगर तथा गाउँपालिका तहका कमिटिहरूको अधिवेशन 4 गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो। त्यस्तै एमाले मक्सिर पहिलो हप्ता प्रदेश र जिल्लाका पदाधिकारी तथा पालिका र जनप्रतिनिधिहरूको सहभागितामा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। बैठकले मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधनपछि रिक्त पदमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा पठाउने र अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी माथिल्लो कमिटिमा अनुमोदनका लागि पठाउने निर्णय समेत गरेको छ।
0: सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परामर्श जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले 2 चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान केवाईसी विवरण अध्यावधि गर्दा, मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यसअघि असोज मसान्तसम्म पुराना खातावाहकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधि गराइसक्न भनेको थियो।
1: अस्ट्रेलिया सरकारले नेपालको बाढीपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि थप 1,50,00,000 अस्ट्रेलियन डलर अर्थात 1,61,75,00,000 रूपियाँ सहायता उपलब्ध गराउने भएको छ। अस्ट्रेलियाको औपचारिक भ्रमण र जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय प्रिकोप बैठकमा सहभागी भई आज स्वदेश फर्किनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिनुभएको हो। यसअघि अस्ट्रेलियाले घोषणा गरेको 1,10,00,000 डलर सहित अब नेपालका लागि कुल सहायता 2,60,00,000 अस्ट्रेलियन डलर पुगेको छ। यो भनेको 2,80,36,00,000 रुपियाँ बराबर हो। अस्ट्रेलिया भ्रमणका क्रममा विदेश मन्त्री पेन्नी वङसँग भएको द्विपक्षीय वार्तामा बाढीपछिको पुनर्निर्माण, पूर्व सूचना प्रणालीको आधुनिकीकरण र जलवायु सहकार्यबारे छलफल भएको थियो। भेटमा मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको भिसा प्रक्रिया सहज बनाउन र छात्रवृत्तिको कोटा बढाउन पनि आग्रह गर्नुभएको छ। यसैगरी मन्त्री खनालले फिजी र टुबालुमा आयोजित बैठकमा आउँदो COP31 लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै अनुदानमा आधारित जलवायु वित्त र हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू, ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट

0: रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601, 98578-3590, 98578-3184। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पृथ्वी राजमार्गको गलौदी खण्डमा अवरुद्ध सड़क खुलाउने प्रयास जारी, मुगलिन काठमाडौँ सड़क अवरुद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता, कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै, आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्ने नवनिर्वाचित सभापति थापाको भनाई, राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आज विज्ञप्ति निकालेर आयोगले कानून र कार्यक्रमहरू भए पनि मानसिक रोगबाट प्रभावित व्यक्तिहरूको अधिकार संरक्षण हुन नसकेको जनाएको हो। यस वर्ष भोगाईलाई सुनौं, आवासलाई सम्मान गरौं, परिवर्तनको शुरूआत गरौं भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। तर आयोगको अनुगमनबाट मानसिक रोगीका आवाज र भोगाईप्रति व्यवस्था हुने गरेको तथा दुर्व्यवहार र विभेदका कारण उनीहरूको अधिकार सुरक्षित हुन नसकेको देखिएको छ। मानसिक स्वास्थ्य सेवामा सीमित पहुँच, सामाजिक लालसना, आर्थिक कठिनाई र मनोसामाजिक सहयोगको अभावले प्रभावित व्यक्तिहरू सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित भइरहेका छन्। विशेष गरी समुदाय स्तरमा मनोसामाजिक परामर्श दिने जनशक्तिको चरम अभाव रहेकाले आयोगले ल्याएको छ। संविधान र जनस्वास्थ्य सेवा ऐनले दिएका स्वास्थ्य सम्बन्धी हक अधिकारको व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्रेले जारी गर्नुभएको विज्ञप्तिमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्न र पालिकामा परामर्शदाताको व्यवस्था गर्न तथा सेवालाई विभेदरहित बनाउन माग गरिएको छ।
2: आज चराहरूको विश्व बसाइसराई दिवस। नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौं माइलको यात्रा गरेर आउने पाहुना चराको संरक्षणमा जोड दिन्छ। नेपाल चरा पर्यटनका लागि निकै धनी देश हो। यहाँ अहिलेसम्म अभिलेख भएका 904 प्रजातिका चरामध्ये झण्डै 150 प्रजातिका हिउँदे र 65 प्रजातिका ग्रीष्मकालीन आप्रवासी अर्थात बसाई सरेर आउने चरा रहेका छन्। हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्रमा पाइने दुर्लभ कोलार्ड किङफिसर चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। बर्ड लाइफ इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका विद्युतीय तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको स्थान संकुचित बन्दै गएका नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। उहाँका अनुसार जलपंक्षीको आगमन घट्नु जैविक विविधताका लागि खतराको घण्टी हो। त्यसैले विकास निर्माणका पूर्वाधार बनाउँदा चराको उडान मार्ग र वासस्थानलाई जोगाउन क्षेत्रीय सहकार्य र सरकारी तहबाटै ठोस नीतिको खाँचो देखिएको छ।
3: सुनसरीको धरान उपमहानगरपालिका उडानमा 20 विष्णु पादुकाका किसानहरू बाँदरको आतंकका कारण परम्परागत खेती छाडेर अदुवा तथा बिसार खेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदरले मकै, कोदो र अम्लिसो खेती नष्ट गर्न थालेपछि विकल्पमा बाँदरले कम क्षति पुर्याउने अदुवा र बिसार खेती गर्न थालिएको स्थानीय किसान पदम राईले बताउनुभयो। बाँदरले दुःख दिन थालेपछि मकै खेती छाडेर अदुवा र बिसार खेती शुरू गरेको र यसबाट वार्षिक 7 लाख रुपियाँसम्म आमदानी हुने गरेको उहाँको भनाइ छ। अहिले यस क्षेत्रका 200 भन्दा बढी किसान अदुवा खेतीमा संलग्न छन्। केहीले अदुवा रोप्न थालेको भए पनि बाँदरको समस्याका कारण विष्णुपादुका क्षेत्रको झण्डै 80% जग्गा बाँझिरहेको स्थानीय वासीको भनाइ छ। बाँदर नियन्त्रणका लागि पालिकाले गरेका प्रयास प्रभावकारी नभएको भन्दै उनीहरूले यसको दीर्घकालीन समाधानका लागि संघीय सरकारले स्पष्ट नीति र योजना बनाउनु पर्ने माग गरेका छन्।
2: बागमती सफाई महाअभियान 700 हप्तामा पुगेको छ। 2070 सालको जेठ 5 गतेदेखि शुरू भएको सफाई महाअभियानमा हरेक हप्ताको शनिबार बिहान 2 घण्टा बागमती सफाई हुँदै आएको छ। भूकम्प, कोरोना महामारी लगायतका विषम अवस्थामा पनि नदी किनार नजिक रहेका अभियन्ताहरूले सांकेतिक रूपमा फोहोर टिपेर अभियानलाई निरन्तरता दिएका थिए। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा आज आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले पशुपति क्षेत्रसम्मको बागमतीलाई स्नान योग्य अर्थात नुहाउन योग्य बनाउने गरी काम गर्न माग गरेका छन्। महाअभियानबाट प्रभावित भई बागमतीका सहायक नदी र चक्रपथका विभिन्न खण्ड एवं सम्पदा स्थलमा सफाई भइरहेको छ। काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सम्पदा स्थलमा समेत 111 ठाउँमा नियमित सफाई भइरहेको महाअभियानले जनाएको छ।
3: नेपाल टेलिकमले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा आकर्षक छूट र बोनस सहितको दशैं तिहार अफर 2083 ल्याएको छ। भोलिदेखि कार्तिक 30 गतेसम्म लागू हुने यस अफर अन्तर्गत नयाँ एफटिटीएस इन्टरनेट जडानमा 500 रुपियाँ शुल्क मिनाहा गरिनुका साथै 100, 150 र 200 एमबिपिएसका वार्षिक प्याकेज लिने ग्राहकलाई 1 महिना थप सेवा दिइनेछ। यस्तै जीएसएम मोबाइल ग्राहकका लागि 499 रुपियाँमा दैनिक 5 जीबी र 699 रुपियाँमा दैनिक 10 जीबी उच्च गतिको फेस्टिभल अनलिमिटेड डाटा प्याकेज उपलब्ध हुनेछ। 200 रुपियाँमा सबै नेटवर्कमा 1000 मिनट कुराकानी गर्न सकिने र 900 रुपियाँमा 1000 वटा एसएमएस पठाउन सकिने अफर समेटिएको छ। यी प्याकेजहरूको समय अवधि 30 दिनको रहनेछ।
2: यसैबीच भोलि घटस्थापना, भोलिदेखि नवरात्र अर्थात् दशैं शुरू हुँदैछ। नवरात्र शुरू हुने अघिल्लो दिन आज सुर श्राद्धको अन्तिम दिन हो। आज काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानदेखि श्रद्धालुहरूको बाक्लो चहल पहल देखिएको छ। बागमती नदी किनारमा दिवंगत पितृको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धालु भक्तजनहरूले विधिपूर्वक श्राद्ध तर्पण र पिण्डदान गरेका छन्। हिन्दू परम्परा अनुसार पितृपक्षमा आफ्ना दिवंगत आफन्तप्रति श्रद्धा र सम्मान प्रकट गर्न श्राद्ध गर्ने प्रचलन रहेको छ। पशुपतिका स्थानीय पण्डितका अनुसार पितृको तिथि अनुसार धार्मिक विधि पूरा गर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरू पशुपति पुगेका छन्।
3: दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडवा गाउँपालिका 1 वनघोष्री निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब वरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वनघोष्री निवासी ऋषि माझी, उहाँकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गैराती चिकित्सक ले मृत घोषणा गरेका प्रहरी नायब परीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ।
2: नेपाल दर्पणमा रङ्ग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा नवयुवाहरूले नेतृत्व गरेको कक्रोच जनता पार्टी सीजेपीले आज गरेको विरोध प्रदर्शनमा प्रहरीले व्यापक धरपकड गरेको छ। सरकारले भारतको राजधानी दिल्लीका कैयौं ठाउँमा 10,000 सुरक्षाकर्मी परिचालन गरेर सयौंलाई पक्राउ गरेको हो। सीजेपीका अनुसार प्रहरीले हिजो बेलुकादेखि नै पक्राउ गर्ने क्रम शुरू गरेको हो। सीजेपीका नेता अभिजित दीपकीलाई प्रहरीले दिल्ली विमानस्थलमा जहाजभित्रै पसेर पक्राउ गरेको छ। सीजेपीका नेताहरू सौरभ दास, आशुतोष राङ्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। चुनावमा सुधार र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने प्रदर्शनकारीहरूको माग छ। प्रमुख निर्वाचन आयुक्तमाथि मतदाता नामावलीबाट ठूलो संख्यामा मतदाताहरू हटाइएको आरोप छ, तर भारतको निर्वाचन आयोगले आरोप अस्वीकार गरेको छ। आफ्नो राजीनामाको मागबारे प्रमुख आयुक्तले अहिलेसम्म केही बोल्नु भएको छैन। प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको बताएको छ। विरोध प्रदर्शनका क्रममा भारतका तीनजना प्रमुख विपक्षी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ। दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल, केरलाका पूर्व मुख्यमन्त्री पिना राई विजयन र पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जीलाई प्रहरीले पक्राउ गरेको हो। प्रदर्शनकारीहरूलाई प्रदर्शन स्थलमा जानबाट रोक्न सरकारले रेलवे सेवा र मेट्रो स्टेशनहरू बन्द गर्नुका साथै इन्टरनेट सेवा पनि अवरूद्ध गरेको छ। सीजेपीले गर्न लागेको प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशन हरूबाट आउजाउ गर्ने 250 भन्दा बढी रेल सेवाहरू पनि रद्द गरिएको छ। दिल्ली मेट्रो रेल कर्पोरेशन डीएमआरसीले 45 मेट्रो स्टेशनहरूका प्रवेश र निकास बिन्दुहरू बन्द गरेको जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली पारा तेक्वान्दो टोली आज जापान प्रस्थान गरेको छ। टोलीमा खेलाड़ी फलेसा गोवर्धन र रेणु तामाङ सहित 19 खेलाड़ी, प्रशिक्षक र अफिसियलहरू रहेका छन्। जापानको आइची नागोयामा आउँदो कार्तिक 1 गतेदेखि 7 गतेसम्म सञ्चालन हुने पारा एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, पावर लिफ्टिङ, पौडी, जुडो र व्हील चेयर टेनिस गरी 8 खेलमा सहभागिता जनाउँदैछ। तेक्वान्दो खेलाड़ी फलेसा गोवर्धनले चीनको हाङझाओमा सम्पन्न अघिल्लो संस्करणमा काश्य पदक जितेकी थिइन्। उनी पेरिस ओलम्पिकमा पनि काश्य पदक विजेता हुन्। नेपालले यस पटक पनि पारा एसियाली खेलकुदमा पदक जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछ। खबरको सिलसिला यति नै। आज शनिबार अब रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।
6: आजको रंगदर्पण अभिनेता नाना पाटेकरको अभिनय यात्रा र नेपालबाट पाएको मायामा केन्द्रित छ।
7: तुने खाया?
8: माने आधा खिलाया और
7: आधा अपने हिस्से का मेरे लिए भेज दिया, है ना? देख छोटू, आज तक मैंने किसी के हिस्से की भूख प्यास नहीं छीनी, जा अपने हाथों से अपने माँ को खिला।
6: नेपाली चलचित्रको विकास हुनु अघि नेपालमा हिन्दी नाटक र चलचित्र हेर्ने चलन थियो। पछि राजदरबारमा भारतीय चलचित्र ल्याएर हेर्न थालियो। जनसेवा जस्ता चलचित्र प्रदर्शन स्थलमा पनि हिन्दी चलचित्र नै देखाइन्थे। 2022 सालमा आमा चलचित्र बनेपछि नेपाली चलचित्र जगतले नयाँ यात्रा सुरु गर्यो। दैनिक जीवनमा हिन्दी भाषा नबुझ्ने कतिपय नेपालीले हिन्दी चलचित्र हेर्दै जाँदा भाषा बुझ्न थाले। त्यसबेला चलचित्रमा प्रस्तुत गरिने कथा वास्तविक जीवन र नेपाली समाजसँग पनि मिल्दा जुल्दा हुन्थे। यही परिवेशमा भारतीय सिने जगतका अद्भुत कलाकार नाना पाटेकर नेपाली दर्शकमाझ प्रिय अभिनेता मध्ये एक बन्नुभयो।
9: चुपकार चुपकार, शरम तो तेरे को आनी चाहिए। आज बचाऊंगा, कल कौन बचाने आएगा तेरे को? अरे इज्जत से जीना है तो खुद लड़ना सीखो। ऊपर वाले ने हाथ दिया है, लगे फैला। खाने, मोदी आए लगे गिड़गिड़ाने, बचाओ बचाओ कौन आएगा। अरे दांत सिर्फ खाने चबाने के लिए नहीं है, काटो उसको। अरे वो डंडा उठा, फोड़ दे उसका सर, हम तमाशा देखेंगे। क्यों कलम वाली भाई।
6: नाना पाटेकर को कलाकारिता मराठी रंगमंच बाट शुरू भयो। नाटक बाट शुरू भएको उहाँको अभिनय यात्रा सन् 1978 मा गमन चलचित्र मार्फत ठूलो पर्दासम्म पुग्यो। त्यसपछि सन् 1989 मा प्रदर्शनमा आएको परिन्दा चलचित्रले उहाँलाई गम्भीर र प्रभावशाली अभिनेताका रूपमा स्थापित गर्यो। फरक संवाद शैली र सशक्त अभिनय उहाँको विशेषता बन्यो।
10: चुनाव जित्ते ही ऐसे गायब हो गया जैसे गधे के सर से सिंग।
11: खूब मारी सबकी, बहुत माल बटोरा।
10: चुनाव लड़ाया हमने, मिनिस्टर बनाया, फूल के खरबूजा बन गया। गाँव माँ सड़क नहीं, पानी नहीं, अस्पताल नहीं, ये होटल माँ बैठे मुर्गी तो दारू पी।
6: नाना पाटेकर आफूले निर्वाह गर्ने पात्रमा पूर्ण रूपमा डुब्नुहुन्थ्यो। उहाँले अभिनय गरेका पात्रले प्राय समाजमा विद्यमान अन्याय, अत्याचार र मानवीय संवेदनालाई प्रतिनिधित्व गर्थे। खलनायकदेखि भावनात्मक र हास्य भूमिकासम्म उहाँले आफ्नो अभिनय क्षमता प्रस्तुत गर्नुभयो। हरेक भूमिकामा फरक देखिन सक्नु नै उहाँको विशेषता थियो। सामाजिक सञ्जालमा भाइरल उदय भाइको मिम पनि उहाँको अभिनयमा देखिने यही विविधताको एउटा उदाहरण हो। पर्दामा उहाँले बोल्ने संवाद बनावटी लाग्दैन थियो।
7: देखे भगवान का दिया हुआ सब कुछ है, दौलत है, शौहरत है, इज्जत है, इतना रुतबा ही शर्म है कि किसी भी घर में अगर रिश्ता बनाना चाहूँ तो कोई ना नहीं कह सकता।
12: मैं तो एक्साइटमेंट में आकर,
9: अरे एक्साइटमेंट मतलब क्या, कहाँ बैठा हूँ, किससे बात कर रहा हूँ, क्या बात कर रहा हूँ, समझ में नहीं।
7: कंट्रोल कंट्रोल उदय।
13: अबे ओ दिवाली की फुलझड़ी जला डालूंगा अभी, जानता ना तू किससे बात कर रहा है।
6: नाना पाटेकर को अभिनय में पात्रलाई जीवंत बनाउने अद्भुत क्षमता थियो। उहाँको अभिनयले पात्रलाई न्याय गर्नुका साथै आम नागरिकका भावना र आवाजलाई स्वाभाविक रूपमा व्यक्त गर्थ्यो। संवाद लेखनमा समेत उहाँको रुचि र योगदान रहेकाले उहाँका संवादमा आम मानिसले बोल्ने भाषाको प्रभाव देखिन्थ्यो। भूगोल फरक भए पनि समाजका समस्या, अन्याय र मानवीय संवेदना उस्तै हुने भएकाले नेपाली दर्शकले पनि उहाँका संवादमा आफ्नै जीवनका अनुभव भेटे। अभिनयकै बलमा स्थापित हुनुभएका नाना पाटेकरले नेपालबाट पनि उत्तिकै माया पाउनुभयो।
7: चश्मा उता आँखें मिलाने से शर्माता है का? हाँ, मैं मिलने जाऊंगा कलेक्टर को। हाँ, अरे अपनी धोती झाड़ दू तो 15 कलेक्टर गिर जाएंगे फर फर करके। कहाँ भेज रहे हो?
12: कालीगढ़ी भेज रहे दद्दू, महाराज के आदमी आते हैं ना उधर शिकार करने।
6: नाना पाटेकर सादा जीवन शैली रुचाउने कलाकार का रूप में पनि परिचित हुनुहुन्थ्यो। नाम फाउन्डेसन मार्फत किसानको समस्या समाधान र ग्रामीण समुदायको सहयोगका लागि उहाँले गर्दै आएको काम उहाँको अभिनय बाहिरको अर्को पहिचान हो। उहाँको योगदानको कदर गर्दै भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको छ। उहाँले अन्य थुप्रै राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्नुभएको थियो। नाना पाटेकरको अभिनय यात्राबाट नयाँ पुस्ताका कलाकारले सबैभन्दा पहिले सिक्नुपर्ने कुरा मेहनत हो। अभिनयलाई जीवन्त बनाउन कलाकार पात्रसँग मात्र होइन, समाजसँग पनि भिज्नु पर्छ। चलचित्र विश्लेषक मोहन निरौला।
14: अभिनय यसरी पनि गरिदोर्छ भनेर मेहनत चाहिँ गर्नु पर्यो। मेहनत गरियो भने एउटा उचाइमा पुग्न सकिन्छ र जीवन्त अभिनय गर्नुपर्छ कुनै पनि कलाकारले, चरित्रसँग भिजेर समाजसँग भिजेर भन्ने एउटा पाठ चाहिँ सिकिन्छ।
4: रंगदर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
15: पृथ्वी राजमार्गको गलौदेश खण्डमा अवरुद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिन काठमाडौँ सड़क अवरुद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाडीलाई प्राथमिकता।
4: कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रचन आएको नवनिर्वाचित सभापति थापाको भनाई।
15: मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेद रहित बनाउन राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न सुझाव।
4: दिल्लीमा काँग्रेस जनता पार्टीको प्रदर्शनमाथि प्रहरीको धरपकड, तीनजना पूर्व मुख्यमन्त्री सहित सयौं पक्राउ।
15: र एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

0: सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेड को 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन होने बारे जरूरी सूचना।
1: यस सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेड को 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन कार्यक्रम यही असोज 25 गते आइतबार बिहान ठीक 11 बजे पुष्प मदन स्मृति वाटिका को सभा हल माडी नगर पालिका छ लक्ष्मी निवास चितवन में आयोजना गरिएकोले समस्त शेयर सदस्य र सरकार वालाहरूलाई पत्राचार गरिसकिएको छ। कारण बस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानि कार्यक्रम उपस्थितिका निम्ति सादर अनुरोध गर्दछौं।
0: अर्क बहादुर चापा गाई अध्यक्ष सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेड माडी नगरपालिका छ लक्ष्मी निवास। बृहत निशुल्क स्वास्थ्य शिविर सम्बन्धी सूचना। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई बाहिनी मुख्यालय चितवनको आयोजनामा स्त्री तथा प्रसूति, छाला रोग, बाल रोग, नाक कान घाँटी, आँखा मन रोग, हाड जोड्नी सम्बन्धी लगायतका रोगहरूको परामर्श र उपचार सहितको बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेकाले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौ। मिति यही असो 24 गते शनिबार, समय बिहान 8 बजेदेखि, र स्थान माडी नगरपालिका 7 बाल कल्याण आधारभूत विद्यालय जगन्नाथपुरी। पुनश शिविरमा निशुल्क प्रेसर सुगर जाँच गरिनुका साथै औषधि समेत वितरण गरिनेछ।
2: हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के? सारी माडीतिर हाम्रो नेपालमा?
2: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
4: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ।
0: सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852028840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई। टेकमाइनलाई
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। भादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएर अवरूद्ध पृथ्वी राजमार्गमा यातायात सुचारू गर्ने प्रयास जारी। नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाको भनाई। इन्टरनेटको शुल्क वृद्धि नभएको स्पष्ट गर्दै स्वीकृत दरभन्दा बढ़ी शुल्क लिए कार्यवाही गर्ने नेपाल दूरसंचार प्राधिकरणको चेतावनी। युक्रेनमा रूसी आक्रमणमा परि कम्तीमा 15 जनाको मृत्यु। र नेपाल प्रिमियर लीगको तेस्रो संस्करणमा अस्ट्रेलियाका अलराउण्डर बोसिस्टोले काठमाडौँ गोर्खाजबाट खेल्ने।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G भोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भाँसिएर अवरुद्ध सड़क खुलाउन प्रयास भइरहेको छ। त्रिशिनी नदीका कारण भाँसिएपछि अवरुद्ध भएको सड़क खुलाउन डोजर सहित आवश्यक जनशक्ति परिचालन गरिएको धादिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। स्थानीय तहसँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा प्रहरी प्रमुख सुमित खड्का हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। स्वागत छ यहाँलाई।
4: हजुर नमस्कार। हजुर
0: के छ, सडक खुलाउने प्रयास भइरहेको भनिएको छ, कस्तो प्रयासहरू भइरहेको छ र कतिखेरसम्म चाहिँ सुचारू होला?
4: हजुर यो एकदमै घरमजदुर किसिमले यो चाहिँ काम अगाडि बढिरहेको छ। 13-14 भन्दा धेरै हामीसँग भएका यो सडक विभागसँग भएका जति पनि इक्विपमेन्टहरू छन् सबैको प्रयोग भएर यहाँ कामहरू भइरहेको छ। र यो सोही बमोजिम अब यो 160 मिटर लम्बाइ र 10 मिटर चौडाइमा यसलाई दुईतर्फी नै खोल्ने योजना अन्तर्गत बिहानदेखि नै काम भइरहेको छ र दुईतर्फी बाटो बन्द गरेर यसलाई चाहिँ काम अगाडि बढाइरहेको छ। अहिले त्यहाँ चाहिँ अलिकति लाइटको कमी थियो, त्यसले गर्दाखेरि लाइटको व्यवस्था पनि भइसकेको छ। राति पनि काम गरेर अब आउँदै गरेको विजया दशमी अब को लागि अब यात्रुहरूलाई यात्रा सुरक्षित रूपमा र छिटो यसलाई सुचारू गर्नको लागि हामी सबैजना यो कटिबद्ध छौँ र त्यही अन्तर्गत हामी चाहिँ यसमा लागेका छौँ र यो छिटोभन्दा छिटो खुलाउने प्रयासमा छौँ। सकभर आज रातिसम्म हामी वान वे जसरी पनि खुलाउने भन्नेमा छौँ। यसले यो ट्रेनले चाहिँ पर्मिट गर्यो भने र यो भएन भने भोलिसम्म त जसरी पनि खुलाउने भनेर हाम्रो सबै स्टेक होल्डरहरू हामी सबैजना त्यसरी लागेर अगाडि बढिरहेको अवस्था छ।
0: हजुर, जस्तो कि अब चाडपर्व नजिकै गइरहेको छ र सडक ठाउँ ठाउँमा अलि कमजोर नै छ र अहिले सुरक्षित यात्राका लागि चाहिँ के पूर्व तयारीहरू गर्नु भएको छ?
4: यसमा हामीले यो अस्तिको जुन मेगा डिजास्टर थियो त्यसले गर्दाखेरि यो सडक अलि थिल्थिलो भइसकेको छ। यो मल्टिपल ठाउँमा यसमा चाहिँ यो क्र्याकहरू आएको छ तर यसलाई चाहिँ हामीले के गरेका छौँ भनेदेखि त्यसको पहिचान तत्कालै गरेर हामीले सुरक्षित स्थानमा 10 ठाउँमा हामीले होल्डिङ सेन्टरहरू बनाएका छौँ। 10 ठाउँमा अग्लो स्थानमा हामीले चाहिँ यो यात्रुहरूलाई राख्नको लागि हामीले त्यो व्यवस्था मिलाएका छौँ भनेदेखि दसवटै ठाउँमा हामीले यो हेभी इक्विपमेन्टहरू हामीले चाहिँ तैनात गरेर राखेका छौँ। कतै पनि पहिरो र तलतिर कटान गऱ्यो भने तत्कालै काम सुरुवात गरिहाल्ने किसिमले हामीले चाहिँ यसरी अगाडि बढेका छौँ। र माथिबाट पहिरो आयो भने त हामी एक दुई घन्टामा हटाउन सक्छौँ, तर यो तलबाट यो उसले नदीले कटान गर्यो भनेदेखि हामी चाहिँ त्यसलाई त्यसलाई सुचारु गर्न अलि टाइम लाग्दो रहेछ, जस्तो कृष्ण भीरको जस्तै अवस्था हो यो गलौँदीको पनि। यसलाई हामीले तर तत्कालै हामीले गर्न सक्ने स्थिति छ हजुर। अनि र अर्को कुरा, यसको पूर्व तयारी पनि हामी सबै निकायहरू मिलेर गरेका छौँ र माथिबाट हाम्रो नेपाल सरकारबाट पनि त्यही किसिमको निर्देशन छ र यसलाई तत्कालै कसैलाई पनि कुनै पनि किसिमको विलम्ब बिना यसलाई सबै प्रोसेस मिलाएर गर्ने भन्ने छ र हामी फिल्डमा खटेर हवरात र खटेर हामी चाहिँ अगाडि बढिरहेको अवस्था छ।
0: हस् धन्यवाद।
4: उहाँ
0: हुनुहुन्थ्यो धादिङका प्रहरी प्रमुख सुमित खड्का। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भाँसिएर सड़क अवरुद्ध भएको छ र त्यो सड़क खुलाउने प्रयास भइरहेको छ। आज रातभरि काम गरेर भए पनि सड़क खुलाउनका लागि प्रयास भइरहेको उहाँले जानकारी दिनुभएको छ। हिजो साँझ सो सड़क खण्डमा झण्डै 25 मिटर सड़क खण्ड भाँसिएपछि सम्भावित दुर्घटना रोक्न सवारी साधनको आवत जावतमा रोक लगाइएको छ। बीपी राजमार्गको लेदु र गेग्रान पन्छाएपछि पुनः सञ्चालनमा आएको छ। काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका 9 पिन्थली बेसी नजिकै लेदो माटो र गेग्रान खस्दा अवरुद्ध भएको राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभयो। बाढी पहिरोले क्षति पुर्याएको लमजुङको बेसी सहर चामे खण्डका संरचना पक्की सड़क तथा पुल निर्माणका लागि 1 अर्ब रुपियाँ आवश्यक पर्ने भएको छ। बेसी सहरबाट चामेसम्मको सड़कको समग्र स्तरोन्नतिका लागि भने 3 अर्ब लागत अनुमान गरिएको छ। डुम्रे बेसी सहर

0: तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताउनुभयो। सामाजिक सद्भावलाई शिक्षाको अभिन्न अङ्ग बनाउनु पर्नेमा जोड़ दिँदै राष्ट्रपति पौडेलले राष्ट्रको भविष्य निर्माण गर्ने आधार मुलुकको शैक्षिक प्रणाली भएकाले विद्यार्थीमा अनुशासन, इमानदारी, परिश्रम, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्व जस्ता गुण विकास गर्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसको 15औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी केन्द्रीय कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै सभापति थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताउनुभयो। सभापति थापाले अब पार्टीको काम गर्ने शैली बदल्नु पर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनु पर्ने पनि बताउनुभयो।
1: यो मेरो व्यक्तिगत विषय होइन, यो परिवर्तन प्रतिको विश्वास हो। नेपाली काङ्ग्रेसलाई नयाँ बनाउँछौँ भन्ने हाम्रो संकल्प प्रतिको विश्वास हो। यो विश्वासलाई म खेर जान दिने छैन। म चमत्कार गर्छु भनेर तपाईँहरूसँग वाचा गर्दिन, तर म इमान्दार प्रयत्न गर्छु। म कठिन प्रश्नहरूबाट पनि भाग्दिनँ, म कठोर निर्णय गर्ने कुराहरूबाट पनि चुक्दिनँ। तपाईँहरूले दिनुभएको विश्वासलाई अधिकार सम्झन्न म जिम्मेवारी सम्झेर नै यसलाई निर्वाह गर्नेछु। हामीले विशेष अधिवेशनबाट नेपाली काङ्ग्रेस बदल्ने भनेर एउटा संकल्प गर्यौं। 15औं महाधिवेशनले यो संकल्पलाई संस्थागत ढंगले पूरा गर्नका निम्ति एउटा जिम्मेवारी प्रदान गरेको छ। नेपाली काङ्ग्रेसमा सभापति नयाँ आयो, आउन साथ आफै सबै कुरा बदलियो, यो भ्रम हामीलाई होइन। नेपाली काङ्ग्रेस बदल्नका निम्ति हामीले हाम्रो संस्कार बदल्नु पर्नेछ, हाम्रो सोच्ने तरिका बदल्नु पर्नेछ, संगठन गर्ने तरिका बदल्नु पर्नेछ, हाम्रो निर्णय गर्ने तरिका बदल्नु पर्नेछ, जिम्मेवारी लिने तरिका बदल्नु पर्नेछ र जवाफदेहिता लिने तरिकालाई पनि हामीले बदल्नु पर्नेछ।
0: सभापति थापाले अहिले नागरिक र कंग्रेस बीचको विश्वास टुटेकाले त्यसलाई पुनर्स्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनु पर्ने बताउनुभयो।
1: केही साथीहरू पार्टीको अधिवेशनको प्रक्रियामै सहभागी हुनुभएको छैन, ती साथीहरूलाई पनि जोड्ने प्रयास हाम्रो अनिवार्य रूपमा रहनेछ। तर यो सबै कुरो अन्तर्गत के का निम्ति हो भने हामीले नागरिकहरूसँग टुटेको विश्वासलाई हामीले फेरि जोड्नु पर्नेछ। हामी जो साथीहरूले हामीहरूसँग हुनुहुन्छ उहाँहरूको भरोसालाई त हामी अझै माथि उठाउने नै छौँ, तर जो साथीहरू नेपाली कङ्ग्रेस पार्टीमा हुनुहुन्थ्यो, पार्टीका मैले भनेको पार्टीको नेताहरू मात्र भइन्, अझ त्योभन्दा पनि बढी पार्टीका शुभचिन्तकहरू, पार्टीका समर्थकहरू, ती लाखौं मानिसहरू जसले वर्षौंसम्म काङ्ग्रेसलाई माया गर्नुभयो तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छोडेर जानुभएको छ, ती साथीहरूलाई हामी फर्काउँछौँ। ती साथीहरूलाई नेपाली काङ्ग्रेसको कार्यालय, नेपाली कङ्ग्रेस घर, नेपाली कङ्ग्रेस परिवार आउँ आउँ लाग्ने बनाएर छाड्छौँ भन्ने संकल्पबाट हामी यो यात्रा प्रारम्भ गर्छौँ।
0: कंग्रेसलाई सामाजिक लोकतन्त्रको मान्यता अनुसार अघि बढ़ाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुवालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय प्री कोप लिडर्स इभेन्टमा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत, पुनर्लाभ तथा पुननिर्माणका लागि थप 15 मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ। यससँगै बाढ़ी विपद प्रतिकारका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता 26 मिलियन अस्ट्रेलियन डलर पुगेको मन्त्री खनालले जानकारी दिनुभयो। स्वदेश फर्किएपछि भ्रमणका उपलब्धिबारे जानकारी दिँदै मन्त्री खनालले नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न, न्यायोचित जलवायु वित्त परिचालन गर्न र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण महत्वपूर्ण रहेको बताउनुभयो। मौसममा सुधार आएपछि धौलागिरी हिमालको चालु सरध्यामको आरोहण पुनः शुरू भएको छ। प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनः आधार शिविर पुगेको हो। आधार शिविरमा खटिएको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेपछि पुनः आरोहण शुरू गरेको टोली प्रमुख लाक्पा शेर्पाले जानकारी दिनुभएको छ। असोज 8 गतेदेखि 11 गतेसम्म अविरत वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि पर्वतारोहीको टोली आरोहण स्थगित गरी फर्किएको थियो। 8,167 मिटर अग्लो विश्वको 7औं हिमाल धौलागिरी म्याग्दीको धौलागिरी गाउँपालिका 4 मुदीको भूगोलमा पर्छ। आश्विन कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष आज दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिएको छ। आश्विन कृष्ण प्रतिपदादेखि शुरू

0: पितृपक्ष आश्विन कृष्ण अमावस्याका दिन आज दिवंगत पितृका नाममा तर्पण सिधादान र पिण्डदान गरी शनिबार आज समापन गरिएको हो। पितृपक्षका पन्ध्र तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण सिधादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ। पितृपक्षको समाप्ति सँगै दुर्गा पक्ष अर्थात बडा दशैं शुरू हुने भएकाले भोलि घटस्थापना गरेसँगै दुर्गा पक्ष शुरू हुँदैछ। बैतडीको पाटन नगरपालिका वडा नम्बर छमा रहेको नयाँ बस पार्क निर्माण शुरू भएको एक दशक भन्दा बढी बितिसक्दा समेत सञ्चालनमा आउन नसकेपछि बनेका संरचनाहरू समेत बिग्रन थालेका छन्। आर्थिक वर्ष 2071-72 निर्माण शुरू भए पनि अहिलेसम्म निर्माण सम्पन्न भई सञ्चालन हुन नसक्दा बनेका संरचनाहरू प्रयोगविहीन अवस्थामा पुगेका छन्। बैतडीबाट गोविन्द पन्तको रिपोर्ट।
1: बैतडीको पाटन स्थित नयाँ बस पार्कको निर्माण कार्य झण्डै एक दशक भन्दा बढी समय बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि सञ्चालनमा आउन सकेको छैन। बस पार्क निर्माणको बाँकी काम सम्पन्न गर्ने योजनामा रहेको बताउनुहुन्छ शहरी विकास तथा भवन निर्माण आयोजना पाटन बैतडीका प्रमुख झङ्क बहादुर थापा।
2: पाटन बस पार्क जस्ताको तस्तै अवस्थामा रहेको छ हुनाले हामीले विभागसँग समन्वय गरेर केही थोरै रकम चाहिँ हामीले बजेट विनियोजन गरेका छौँ र त्यो थोरै संरचनाहरू चाहिँ यो वर्ष हामी तुरन्तै त्यो अलिकति हाम्रो बिल्डिङ सिस्टमले समस्याबाट अलिक ढिलो भएको हो।
1: बस पार्क निर्माणको काम गत साउनमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने भनिएको भए पनि अहिलेसम्म निर्माण सम्पन्न नभएको बताउनुहुन्छ पाटन नगरपालिका वडा नम्बर छ वडाध्यक्ष राजेन्द्र विष्ट।
2: साउनको 12 भन्नुभएको हो, त्यसपछि फेरि बजेट आयो भन्दै साउनको 12 हस्तान्तरण गर्ने भन्ने कुराकानी भयो र त्यसपछि उहाँले चाहिँ कहिले बजेट आएछ र यो बजेटको केही कामहरू बनाउन पाएको छ।
1: बस पार्क सञ्चालन नहुँदा जमिन भत्किएको ढलान चर्किएको तथा बस पार्क परिसरमा फोहोर समेत बढ्न थालेको छ। बस पार्क सञ्चालन भए यातायात व्यवसायीहरूलाई सहज र स्थानीय वासीहरूलाई लाभ हुने बताउनुहुन्छ स्थानीय खिमराज लोहार।
3: गाडीहरू रोक्छन्, गाडी रोकेपछि त्यहाँ मतलब पेसेन्जरहरू हुन्छन् होइन, पेसेन्जर भएपछि त्यहाँको मतलब व्यापार सेपार यताउति पनि राम्रो हुन सक्छ, यात्रीहरूलाई पनि आवाजावत गर्न सजिलो।
1: बस पार्क सञ्चालनका लागि निर्माण गरिएका भौतिक संरचनाहरू अहिले प्रयोगविहीन बनेपछि स्थानीयहरूले खर सुकाउने तथा अन्य कामका लागि प्रयोगमा ल्याउने गरेका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको केही समयपछि नै आज युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमणमा परि कम्तीमा 15 मृत्यु भएको छ। मृतक मध्ये केही बाल बालिका रहेका छन्। युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो। रुसले पूर्ण स्तरको आक्रमण शुरू गरेको 4.5 वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै पक्षका सेना युद्ध मोर्चामा उल्लेखनीय प्रगति गर्न नसके गतिरोधमा छन्। यद्यपि दुवै देशबीच लामो दूरीका हवाई आक्रमण जारी छन्। पछिल्लो 4 दिनमा रूसी बमबारीका कारण 55 भन्दा बढीको मृत्यु भएको छ। भारतीय निर्वाचन आयोग विरूद्ध आह्वान गरिएको विरोध प्रदर्शन अघि कक्रोच जनता पार्टी सीजेपीका प्रमुख सहित 3 नेतालाई प्रहरीले नियन्त्रणमा लिएको पार्टीले जनाएको छ। युवाहरूको नेतृत्वमा रहेको सीजेपीले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार प्रदर्शनमा सहभागी हुन नयाँ दिल्ली पुगेका अभिजित दीपके सहित 3 नेतालाई विमानबाट ओर्लने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो। भारतीय निर्वाचन आयोग ईसीआईले देशभर मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले केही सातादेखि आन्दोलन गर्दै आएको अभियानको निरन्तरताका रूपमा यी प्रदर्शन भएको हो। विपक्षी दल र आलोचकहरूले मतदाता नामावली पुनरावलोकनका कारण लाखौं मतदाता मताधिकारबाट वञ्चित हुन सक्ने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ़ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्न सक्ने आरोप लगाएका छन्। यसपटक आन्दोलनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: नेपाल भित्तोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत शेयर धनीले आफ्नो स्वामित्वमा रहेको 15% वा सोभन्दा बढी शेयर बिक्री गर्दा 5 कारोबार दिन अघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। बोर्डको नियमन विभागले असोज 23 गते जारी गरेको पत्र मार्फत यसअघि जारी निर्देशिकामा संशोधन तथा थप व्यवस्था गरेको हो। भित्तोपत्र कारोबारलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले बोर्डले निर्देशिका संशोधन गरेको जनाएको छ। संशोधित व्यवस्था अनुसार नेपाल स्टक एक्सचेन्ज मा सूचीकृत कम्पनीका आधारभूत शेयर धनीहरूले आफूले धारण गरेको शेयरको 15% वा सो भन्दा बढी शेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा 5 कारोबार दिन अघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनु पर्नेछ। कम्पनीले उक्त जानकारी प्राप्त गरेपछि यथाशीघ्र नेप्से मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। बिक्री नहुँदै बजार मूल्य तल आयो भने किन्नेले पनि त्यसको जानकारी गराउनु पर्ने व्यवस्था गरिएको बोर्डका सहायक प्रवक्ता तोला कान्तन न्यौपानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले दशैं तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट, बोनस सहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका मोबाइल डाटा र भोइस प्याकेज सहितको दशैं तिहार अफर 2083 सार्वजनिक गरेको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ फाइबर टु द होम प्याकेज लिने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन् भने मोबाइल सेवाका ग्राहकले विभिन्न दरका डाटा, भोइस तथा सन्देश प्याकेज खरिद गर्न सक्नेछन्। टेलिकमका प्रवक्ता डाक्टर कमल लामिसानीका अनुसार यही असोज 25 गतेदेखि आगामी कार्तिक 30 गतेसम्म नयाँ FTTH प्याकेज जडान गर्ने ग्राहकलाई 500 जडान शुल्क मिना गरिने भएको छ। त्यस्तै 100, 150 र 200 MBPS क्षमताका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सेवा प्राप्त गर्न सक्नेछन्। जस अनुसार ग्राहकले 12 महिनाको शुल्कमा 13 महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन्। बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि 13 महिनासम्म उपलब्ध हुने व्यवस्था गरिएको छ। कार्तिक 30 गतेसम्म मोबाइल मार्फत प्याकेज खरिद गर्ने ग्राहकले उक्त अफर अन्तर्गतका सुविधाहरू प्राप्त गर्न सक्नेछन्। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पारेको छ। स्वीकृत दर भन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि कारवाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ। इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार प्रति ध्यान आकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र प्राधिकरणले पनि शुल्क बढाउन स्वीकृति नदिएको स्पष्ट पारेको छ। चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशालालाई स्थापना गर्न प्रयास शुरू भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको वालमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको समन्वयमा शुक्रबार आयोजित चिया उद्योगी तथा सरोकार भएकाहरू बीचको अन्तरक्रियामा प्रयोगशाला स्थापनाका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको छ। चिया उत्पादनको लामो इतिहास बोकेको झापामा परीक्षण प्रयोगशाला स्थापना हुँदा चियाको गुणस्तर परीक्षण गर्न सहज हुने र गुणस्तर सुधारमा सहयोग पुग्ने सहभागीहरूले बताउनु भएको छ। हाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालय काठमाडौँमा मात्रै चिया परीक्षण प्रयोगशाला रहेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
6: अस्ट्रेलियाका अलराउन्डर विल बसिस्टो नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजबाट खेल्ने भएका छन्। काठमाडौँले सामाजिक सञ्जाल मार्फत बसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो। बसिस्टोले एनपीएलको अघिल्ला दुई संस्करणमा कर्णाली एक्सबाट खेलेका थिए। कर्णाली प्रदेशमा आयोजना हुन लागेको 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले 656 जना खेलाडी पठाउने गरी प्रक्रिया सुरु गरेको छ। प्रतियोगितामा कोशी प्रदेशको उपस्थिति बलियो बनाउन प्रदेशले दर्ता भएका 9,310 खेलाडीबाट उत्कृष्ट 656 जना खेलाडी छनौट गर्ने प्रक्रिया अगाडि बढाएको हो। कोशी प्रदेशबाट 344 पुरुष र 312 महिला खेलाडी सहभागी हुनेछन्। खेलाडीहरूको मनोबल उच्च राख्न प्रदेश खेलकुद विकास बोर्डले आकर्षक नगद पुरस्कारको घोषणा समेत गरेको छ। जस अनुसार व्यक्तिगत वा सामूहिक स्पर्धामा स्वर्ण पदक जित्ने खेलाडीलाई 2,00,000, रजत पदक विजेतालाई 1,00,000 र कांस्य पदक विजेतालाई 50,000 रुपियाँका दरले पुरस्कार दिइनेछ। यसका साथै खेलाडीहरूलाई खेलमै टिकाइ राख्न मासिक प्रोत्साहन भत्ता दिने विषयमा पनि गृह कार्य भइरहेको सदस्य सचिव विप्लव घोषले जानकारी दिनुभयो। छनौटमा सहभागी हुन 3,765 महिला र 5,545 पुरुष खेलाडीले आवेदन दिएका थिए। पोखराको पर्यटन प्रवर्धन तथा पर्वतीय खेल पर्यटनको विकास गर्ने उद्देश्यले आयोजित तेस्रो पोखरा पुन्दी भुन्दी पर्वतीय दौड़को उपाधि सुदूरपश्चिमका धावक नरेन्द्र सिंह रावतले जितेका छन्। पोखरा महानगरपालिका 22 पुम्दी भुम्दीमा शनिबार सम्पन्न प्रतियोगितामा रावतले निर्धारित 8 किलोमिटर दूरी 34:35.88 पूरा गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएका हुन्। उपाधि सँगै रावतले नगद 50,000 रुपियाँ मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा गौतम श्रेष्ठ दोस्रो र नीरज भट्ट छेत्री तेस्रो भए। प्रतियोगिताको खुल्ला महिलातर्फ दीर्पा बस्नेत प्रथम, दुर्पता कठायत दोस्रो र मिनु बुढा तेस्रो भएका हाम्रा पोखराबाट संवाददाता दिननाथ बरालले जनाएका छन्। 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा उदयपुर जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनौट गर्न प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ शनिबार त्रियुगा नगरपालिका 11 स्थित साकेला टोल खेल मैदानमा खेलाडी छनौट प्रतियोगिताको उद्घाटन गरिएको हाम्रा संवाददाता अञ्जनी कुमार अधिकारीले जनाएका छन्।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति देशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 23.5 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। काठमाडौँको अधिकतम 23.2 डिग्री सेल्सियस, न्यूनतम 13.8 डिग्री सेल्सियस, वर्षा 23.6 मिलिमिटर। पोखराको अधिकतम 26.3 डिग्री सेल्सियस, न्यूनतम 15.6 डिग्री सेल्सियस, वर्षा 4.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 16.4 डिग्री सेल्सियस, वर्षा 7.6 मिलिमिटर। र दिपालको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएर अवरुद्ध, पृथ्वीराज मार्गमा यातायात सुचारू गर्ने प्रयास जारी। नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाको भनाई। इन्टरनेटको शुल्क वृद्धि नभएको स्पष्ट गर्दै स्वीकृत दरभन्दा बढ़ी शुल्क लिए कार्यवाही गर्ने नेपाल दूरसंचार प्राधिकरणको चेतावनी। युक्रेनमा रूसी आक्रमणमा परि कम्तीमा 15 मृत्यु। र नेपाल प्रिमियर लीगको तेस्रो संस्करणमा अस्ट्रेलियाका अलराउण्डर बोसिस्टोले काठमाडौँ गोर्खाजबाट खेल्ने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हौस् त, नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 8 बजेसम्म सुनाउनेछौँ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ बीके शाहीको स्वरमा, भीम विराकको रचना र संगीतमा।

0: सोमेश्वरेशम कृषक सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन हुने बारे जरुरी सूचना।
1: यस सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन कार्यक्रम यही असोज 25 गते आइतबार बिहान ठिक 11 बजे पुष्प मदन स्मृति वाटिकाको सभा हल माडी नगरपालिका सह लक्ष्मी निवास चितवनमा आयोजना गरिएकोले समस्त शेयर सदस्य र सरकारवालाहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानि कार्यक्रममा उपस्थितिका निम्ति सादर अनुरोध गर्दछौँ।
0: हर्क बहादुर चापागाई अध्यक्ष सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेड माडी नगरपालिका छ लक्ष्मी निवास। माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512200 छ।
0: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
2: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
3: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656569653, 9855077061 र 9855077053।
5: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
6: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
5: कहाँ गएर के सिप सिकौ भन त अब।
6: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656493074 9855061356
5: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा। पृथ्वी राजमार्ग अन्तर्गत हादिङको गलौदीमा त्रिशुली नदीको कटानका कारण सडक थप भाँसिने र पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द, भाँसिएको सडक छिट्टै खुल्ने।
1: ठुला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौँ।
0: राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकताको प्रमाण पत्र लगायतका अन्य परिचयका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र बैंकहरूलाई सर्वोच्चको आदेश। मौसममा सुधार हुँदै जाँदा अब पानी पर्ने सम्भावना कम।
2: विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ, वर्षाको सम्भावना। तराईका भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सिको लागि।
0: एमालेद्वारा 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन। काङ्ग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गत पदाधिकारीको मतगणना जारी। सभापतिमा निर्वाचित गगन कुमार थापाद्वारा सबैलाई समेटेर लाने प्रतिबद्धता।
3: उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन, उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौँ।
0: र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाली बजारमा नेपाली किसानले उत्पादन गरेको वस्तुको मूल्य कम र बाहिरी वस्तुको मूल्य बढी देखिन्छ। किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पायो भने मात्र कृषिमा आकर्षण बढ्न सक्छ। तर विदेशबाट आयातित वस्तुको बजार विस्तार गर्ने काममा सरकारी संयन्त्रले नेपाली किसानहरूले उत्पादन गरेको वस्तुलाई पछाडि पार्ने गरेको देखिएको छ। यस्तो प्रवृत्तिको अन्त्य गरी परनिर्भरता कम गर्नको लागि नेपाली किसानलाई उत्साहित गर्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 5 स्थित गलौदीमा त्रिशुली नदीको कुटानका कारण भाँसिएको सडक खुलाउने कार्य तीव्र भइरहेको छ। नदीतर्फको सडकको भाग भाँसिएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउन सडकको भित्तातर्फ खनेर वैकल्पिक ट्र्याक बनाउने काम भइरहेको छ। हिजो साँझ सडक भाँसिएपछि पृथ्वी राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको थियो। सडकको करिब 100 मिटर भागमा चिरा परेको र करिब 20 मिटर खण्ड भाँसिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो। सडक थप भाँसिने र पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको हो। हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सडक पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भनी सोधेका छौँ।
1: राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 गलौँदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सडक भाँचिएर दुईतर्फ रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ र यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू स्टाबिटर जेसिबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन् र ठुला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौँ।
5: नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेली ब्रिज निर्माण तथा पुनस्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। बेत्रावतीसँगै महत्त्वपूर्ण मानिएको स्याप्रोबेसीको बेली ब्रिज निर्माण कार्य पनि अघि बढेको छ। यद्यपि केही प्राविधिक कठिनाई र भौगोलिक प्रतिकूलताका कारण काममा केही ढिलाइ भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुरान विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा ड्रोन बेलुन उडान तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशु पन्छी बगाउने जस्ता गतिविधिले चराचुरुङ्गी र वन्य जन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशु पन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। राति केही स्थानमा पानी परे पनि भोलिबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि कोशी र बागमतीका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली रही मौसम सफा रहनेछ। राति हिमाली क्षेत्रका एक दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ। पर्सि दिउँसो पहाडी भेगका निकै कम स्थानमा हल्का वर्षा हुने र राति देशैभर कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद विनु महर्जनले बताउनुभयो। विभागका अनुसार आज कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिउँ पर्ने सम्भावना रहेको छ।
2: भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा चाहिँ तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाडी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढी रहन्छ भोलिको लागि। वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा जो हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सिको लागि।
5: काठमाडौँ महानगरपालिकाले दशैंमा घर जाने यात्रुलाई लक्षित गरी गुङ्गुबु स्थित नयाँ बस पार्कमा निशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ। महानगरपालिकाका अनुसार स्वास्थ्य कक्षबाट रक्तचाप र मधुमेह परीक्षण तथा झाडा पखलाको औषधि वितरण भइरहेको छ। देशैभरि सञ्चालन हुने सेवाका लागि महानगर प्रहरीले भीड व्यवस्थापन समेत गरिरहेको छ। अहिले नयाँ बस पार्कबाट बाहिरिने यात्रुको संख्या सामान्य समयको तुलनामा तेब्बरसम्म पुगेको छ। काङ्ग्रेस 15 महाधिवेशनमा अन्तर्गत पदाधिकारीको मतगणना सुरु भएको छ। मतगणनामा ढिला गरी सुरु भएको हो हुन ढिला भएको हो। अहिले उपसभापति र महामन्त्रीको मतगणना भइरहेको छ। मतगणना चार स्थानमा हुने निर्वाचन समितिले जनाएको छ। यसै गरी नेपाली काङ्ग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेताका रूपमा लिएको बताउनुभयो। विशेष महाधिवेशन पछि भएको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइ रहेको थियो।
3: नागरिकको विश्वास जित्ने यत्रो ठुलो अभियान म एक्लैले हामी कसैले गरेर मात्र सम्भव छैन। थुप्रै पार्टीका साथीहरू जस्तो अधिवेशनको प्रतिस्पर्धामा भाग लिनु भएको छैन उहाँहरूलाई साथ लिएर हिँड्नु पर्नेछ। यो अधिवेशनमा अहिले केही समयपछि आउने नतिजामा केही साथीहरूले जिम्मेवारी प्राप्त गर्नुहुन्छ तर केही अत्यन्त महत्वपूर्ण साथीहरूले जुन पदमा प्रतिस्पर्धा गर्नुभएको त्यो पद प्राप्त गर्नुहुन्न तर त्यो पद प्राप्त नगर्नुको अर्थ उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन। उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौँ।
5: नेकपा एमाले 13 नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ। आज बसेको स्थायी कमिटीको बैठकले उहाँहरूलाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनित हुनेमा तेजेन्द्र केसी, मिनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पङ्गेनी, सीता अधिकारी, धर्मना तप्र प्रसाद शाह तेजमान कन्दुङ्गवा टङ्क आङबुहाङ नवीन रोका मगर र डबल पाण्डे रहनु भएको छ। बैठकले पार्टीका वडास्तरीयका कमिटीहरूको अधिवेशन आगामी मङ्सिर 26 र नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुष 4 गते गर्ने निर्णय भएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म वैकल्पिक कागजातका आधारमा दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। यसअघि नेपाल राष्ट्र बैंकले पुराना खातावालालाई समेत असोज मसान्तसम्म राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने निर्देशन दिएको थियो। साझा खबरमा अब खेल खबर। जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका चार संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दो की पोलिसा गन्धर्वले चीनको हाङझाउमा भएको चौथो संस्करणमा कास्य जितेकी थिइन्। पोलिसा पेरिस पारा ओलम्पिक की पनि कास्य पदक विजेता हुनुहुन्छ। यसअघि टोलीको एक कार्यक्रमका बीच विदाई गरिएको थियो। खेल यही कार्तिक 1-7 गतेसम्म हुनेछ। पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाडी सहभागी हुँदैछन्।
0: सन्तोषी रावल बाढी प्रभावित क्षेत्रमा आफ्नो नागरिकता हराएका व्यक्तिहरूले प्रतिलिपि सजिलै निकाल्न सक्ने
6: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछिले नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरी यहाँ पेस गर्ने।
0: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली र पाक पुस्ताको साहित्य र ज्ञान बाँड्न सक्रिय हुनुपर्ने आह्वान लगायतका सामग्री बाँकी नै छन्। सिआइएन को साझा खबर सुन्दै गर्नुहोला।
7: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
8: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
7: ओहो, तिमी त घरको खाने भएछौ नि।
9: के को सरसल्लाह हो दुईजनाको?
8: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
9: सही भन्यो शीतल, जङ्क फुडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
7: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
9: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सन्तोष गन्धर्वबाट।
11: बाढीमा नष्ट भएको वा हराएका आफ्नो नागरिकता बनाउने तयारीमा हुनुहुन्छ? अर्को नागरिकता लिन तपाईँले वडा कार्यालयबाट भर्नुपर्ने फारम चाहिँ के छ त? नुवाकोट जिल्लाका CDO शम्भु प्रसाद रेग्मी।
6: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि लिने नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेस गर्ने। यदि त्यो प्रतिलिपि छैन भने त्यही प्रतिलिपि लिएर यहाँ हामी कहाँ आउने? अब हामीको यहाँ कम्प्युटरमा हुन्छ, त्यसलाई हामी त्यही कम्प्युटरको विवरण हालेर अथवा हामीसँग डड्डा छ, डड्डाको विवरण हालेर उहाँलाई नागरिकता उपलब्ध गराउँछौँ। त्रिशुरीको पारिपट्टिको केही सेवा गरेर यहाँ आउनुभयो भने र केही डकुमेन्ट ओडाबाट ल्याउन पनि छुट भयो भने हामीले चाहिँ ओडामा फोन गरेर हामीले इमेल मार्फत मगाउँछौँ। किनभने उता जानलाई सहिलो छैन, अहिले तुइनबाट जानु आउनु गर्दाखेरि असहज स्थिति भयो हुनाले कुनै पनि मालपोत कार्यालयमा लालपुर्जा लिन जानु पर्यो भने अब त्यहाँ नागरिकताको विवरण ल्याऊ भन्यो भने मालपोत कार्यालयको त्यहीँको कर्मचारीहरूले जिल्ला प्रशासनमा सम्पर्क राखेर निजको नागरिकता विवरण यहाँबाट माग्ने कार्यालयले, र त्यो आधारमा नै उहाँलाई त्यहीँ बसिकन सेवा सहजीकरण गर्ने भन्ने एउटा त्यस्तो व्यवस्था चाहिँ हामीले गरेका छौँ। त्यही अनुसार सबै कार्यालयलाई मैले कार्यालय प्रमुखको बैठकमा पनि यो एउटा निर्देशन दिएको अवस्था चाहिँ छ।
11: नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय जानु अघि वडा कार्यालयबाट प्रतिलिपि नागरिकताको फारम भरेर साथैमा लैजानुपर्छ। नुवाकोट जिल्लाका CDO शम्भु प्रसाद रेग्मी। नुवाकोट विदुरकी प्रेम माया श्रेष्ठ पेसाले महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। अब एकैछिन सुनौ बाढी पछि प्रेम मायाको अनुभव।
12: आफ्नो मन मिलेर साथीहरूसँग कुरा राख्ने, सेयर गर्ने, अनि त्यसै डराउनु पर्दैन भन्ने अब मा अब अन्त अन्त हेरेर नै आफ्नो मनका कुराहरू साथीभाइसँग पोख्ने। फेरि गर्भवती अवस्थामा तपाईँहरूलाई परेको समस्याहरू चाहिँ हामीलाई भन्नुहोस्, हामी चाहिँ अब कुन ठाउँमा भन्नु स्वास्थ्य संस्थाहरूमा पुर्याउने वातावरण मिलाउँछु। अब बच्चाहरूलाई रुवाखोकी लगायो भने पनि, अब झाडा पखाला लगायो भने पनि हामी चाहिँ अब स्वास्थ्य संस्थामा पठाउने वातावरण मिलाउँछु, अब हस्पिटल पुर्याउने वातावरण मिलाउँछु। तपाईँहरूले चाहिँ हामीहरूलाई चाहिँ समस्या परेको कुराहरू चाहिँ हामीसँग चाहिँ व्यक्त गर्नु।
11: गाउँघर डुल्दा बालबालिका, गर्भवती अनि सुत्केरी महिलाको स्वास्थ्यको जानकारी दिइरहने अनि गाह्रो अप्ठ्यारो पर्दा स्वास्थ्य संस्थामा लैजान सल्लाह दिने विदुर नगरपालिका नुवाकोटकी महिला स्वास्थ्य स्वयंसेविका प्रेम माया श्रेष्ठ। तपाईँले धादिङ हुँदै विभिन्न जिल्ला जानु अघि पृथ्वी राजमार्गको जानकारी लिन चाहिँ नभुल्नुहोस् है। धादिङको गलौदीमा त्रिशुली नदीले सडक कटान गर्दा आउत जाउतमा समस्या आइरहेको छ। राजमार्गको जानकारी लिन प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पाका पुस्ता साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्ने।
13: मैले 5 किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नु हो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
0: पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेखनमा व्यस्त हुँदै आउनुभएका डाक्टर मुकेश कुमार चालिसीसँगको विशेष कुराकानी पनि बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
11: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
15: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमा बाबुले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यमा ठूलो प्राथमिकता दिन्छन्। तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउनु आवश्यक छ। साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्न सक्ने पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेख्दै आउनुभएका डाक्टर मुकेश कुमार चालिसेको अनुभव छ। अब उहाँसँगको कुराकानीको पालो।
13: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गएँ। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख, यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थेँ। त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसकेँ र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु, जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
0: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँले काम गर्दा?
13: हो, यो गलत हो। त्यो चाहिँ खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो, किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभव को खानी हो। सरकारले अथवा संस्थाले 50-55 वर्ष पछि त काम लाग्दैनस् भनेर जस्तरी निकालिदिन्छ, तर उसले त 50-60 वर्षको अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ, हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौडमा अगाडिको दौडिरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौडेर रिले दौड पुरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ता को अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई, अचेलको चलन चल्तीको भाषामा जेन्जीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने।
0: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पिँढी चाहिँ अब घर छोडेर
13: हिँडिया
0: छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बाबामा हुनुहुन्छ होइन, अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
13: होइन, अब मुख्य कुरा के बुझ्दिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। त्यो हुनाले त तपाईँ हामी स्टुडियोमा बसेर अब अहिले स्वयम्भूका बाँदरका अथवा धनकुटाका बाँदरका चितवनका गैँडाका उसका कोशीका अर्नाका कुरा गर्न सक्छौँ, तर कोशीका अर्ना अथवा चितवनका गैँडाले हाम्रो कुरा गर्दैनन्। हाम्रो चाहिँ नि यो सिआरआई स्टुडियो अथवा यो हाम्रो रेडियो स्टेसन यस्तो छ भनेर कुरा गर्दैन, तर हामी चाहिँ नि तिनीहरूका कुरा गर्छौँ। यो मतलब के हो भने हाम्रो क्षमता नै बढी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौँ। र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। हामीले हेर्दाखेरि के देख्नु पर्यो भने जनावरमा पनि साह्रै बुद्धिमान माउरी कमिला हात्ती यिनीहरूका परिवारमा कसरी हेरिन्छ, यिनीहरूमा बुढाबुढी भए बिरामी भए भने कसरी हेरिन्छ, यो कुरालाई पनि ध्यान दिनु पर्यो नि। एउटा जनावरले आफ्नो समूहको बुढाबुढी अशक्त र उसमा परेका अभरमा परेकाहरूलाई मद्दत गर्छ भने हामी मान्छेले गर्नु पर्दैन, अनि हामी मान्छेले मान्छेकै जातिलाई चाहिँ सहयोग गर्नुपर्छ भने आफ्नै बा आमा हजुरबा हजुरआमाहरूलाई माया गर्नु पर्दैन अथवा उनीहरूसँगै रहनु पर्दैन। हामी सोचौँ त जिन्दगी भनेको त ज्ञान गुण र उसले गरेको सुकर्मले अगाडि बढ्ने हो। त्यो हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौँ, सेक्सपियरलाई सम्झिन्छौँ, विलियम ओर्सर्सलाई सम्झिन्छौँ। हामीले भेटेको छैन तर ज्ञानका आधारमा हामीले भेट्यौँ होइन, तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो। यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ। त्यसले गर्दा म त के भन्छु भने मानिसको जीवन जिउने क्रममा पाका मान्छेको प्रोत्साहनमा उहाँहरूलाई आदर गर्दै जब नयाँ पुस्ता अगाडि बढ्छ तब मात्रै त्यसबाट देशको समाजको सबैतिर विकास हुन्छ। किनभने अन्तर्राष्ट्रिय रूपमै यो बुढाबुढी अथवा पाका मान्छेको समूहहरूले गरेका अध्ययनमा के देखिएको छ भने पाका मान्छे भएको घरका केटाकेटीहरू गलत बानी स्वभाव भएका हुँदैनन्। पाका मान्छेहरूमा पनि सरकारले एउटा सराध्यमा चाहिँ अक्षता लगाइदिए जस्तो गरेर मासिक अब ऊ दिने चलन छ होइन, अलिकति त्यो रकम दिने चलन छ। 100 रुपियाँबाट मनमोहनको पालामा सुरु भएको कुरा अहिले 4,000-5,000 पुगिसक्यो, तर यो पनि अध्ययन बिना खालि भोट बटुल्ने उपाय जस्तो गरिएको छ। यसलाई मान्छेको आवश्यकता अनुसार वितरण गर्नुपर्छ र उनलाई वितरण गर्न स्थानीय सरकार नै अगाडि हुनुपर्छ, किनभने त्यही रकम पनि हिनामिना गर्नलाई विभिन्न ठाउँमा पाका मान्छेलाई दुर्व्यवहार भएको र हत्या समेत भएका घटनाहरू अचेल देखा परेका छन्। र करोडपतिले नै त्यही 4,000-5,000 को आश गर्ने र गरिबले पनि त्यही गर्ने गर्नु हुँदैन।
0: नुवाकोटको बेत्रावतीमा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलदुईमा त्रिशुली नदीको कटानका कारण भाँसिएको सडक खुलाउने कार्य तीव्र पारिएको छ। काङ्ग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गतको पदाधिकारीको मतगणना जारी रहेको छ। एमाले 13 नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ। राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजबाट बैङ्किङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित बैङ्कहरूलाई सर्वोच्च अदालतले परमादेश दिएको छ। र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 25 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: CIN को साझा खबर अब नेपाली पात्रों मा पनि
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ अहिले फेरि ढिलो होला नि
4: रमिला सुन न म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
3: ओहो तिमी त घरको खाने भएछौ नि
5: के को सरसल्लाह हो दुईजनाको
4: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
5: सही भन्यौ शीतल जङ्क फुडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
3: ए हो र राम सर म पनि अब बजार या बनी बनाउ खान छोड्न सक्छु होला र
5: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफुल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
6: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ पोसिलो खाजालाई प्रोत्साहन गरौँ विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब CIN
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
7: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
8: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ
7: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ
7: बाल विवाह रोकौँ छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC सामुदायिक रेडियो उदयपुर र CIN
2: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
9: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौँ
2: हरेक मङ्गलबार साँझ 7:30 साझा खबरमा कार्यक्रम हेलो मौसम
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
7: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
8: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरी सँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। सयौं रेडियो, हजारों रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: सबैको समापन समारोहमा पनि मानिसमा सहभागी नभएका केही असन्तुष्ट नेता र कार्यकर्ताहरूलाई चाहिँ सम्बोधन गरेर पार्टी एकीकरणलाई उहाँको सर्वोच्च प्राथमिकता भएको कुरा भन्नुभएको थियो। त्यस कारणले अब अहिले सम्पूर्ण कङ्ग्रेसहरूको उपस्थित यही नारेसनमा भइ नै सक्यो। तथापि केही असन्तुष्ट नेता कार्यकर्ताहरू हुनुहुन्छ, उहाँले पनि समेटेर पार्टीभित्र पार्टीमा चाहिँ थप भावनात्मक एकता कायम गर्नुपर्ने अहिलेको आवश्यकता हो। तर त्योभन्दा भन्ने त्यो यो पनि महत्त्वपूर्ण छ। तर यसका साथसाथै के भन्दा कङ्ग्रेस पार्टी भनेको केवल नेताको व्यवस्थापन गरेर, कार्यकर्ताको व्यवस्थापन गरेर, गुटको व्यवस्थापन गरेर, गुटहरूको बिचमा समन्वय गरेर मात्रै पार्टी बलियो हुँदैन। त्यो गुटको व्यवस्थापन र नेता कार्यकर्ताको व्यवस्थापन भन्दा पनि जनताको विश्वास आर्जन गर्ने पार्टीका रूपमा अगाडि बढाउनु पर्ने आवश्यकता छ।
1: सभापति थापाले काङ्ग्रेसले गलत व्यक्तिको पक्षमा नबोल्ने र कसैको अनुचित भार नबोक्ने स्पष्ट पनि पार्नु भएको छ। कानून सबैका लागि समान हुने उल्लेख गर्दै उहाँले कुनै व्यक्तिले गल्ती गरे त्यसको जवाबदेहिता सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताउनु भएको छ। यो अभिव्यक्तिलाई व्यवहारमा कार्यान्वयन गर्नु पनि गगन थापाका लागि महत्वपूर्ण हुनेछ।
2: कुनै पनि व्यक्तिले गलत काम गर्छ, कुनै पनि व्यक्तिले गैर कानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैले बोक्नुपर्छ, पार्टीले त्यो भारी बोक्दैन। कुनै व्यक्तिलाई लागेको दाग हो भने त्यो व्यक्ति आफैले मेट्नुपर्छ, पार्टीले त्यो दागको भारी बोक्दैन। नेपाली कङ्ग्रेस पार्टीको सभापति भएर यहाँ उभिएर आज म भन्दैछु, मेरो व्यक्तिगत जीवन काङ्ग्रेससँग सम्बद्ध नभएको, मेरो पारिवारिक कुरामा, मेरो व्यक्तिगत कुरामा, मेरो आर्थिक जीवनमा कहीँ कतै पनि मबाट एउटा पनि अनियमितता हुन्छ भने मेरो पार्टीको एकजना साथीले पनि आएर मेरो पार्टीको सभापतिले यस्तो भयो भनेर उसले मेरो बचाउमा एकजना साथीले पनि बोल्ने छैन, त्यस्तो काङ्ग्रेस हामीले बनाउने हो। यो कानुनको शासनलाई पालना गर्ने नेपाली कङ्ग्रेस पार्टी आजैबाट यो पार्टी कार्यालयको प्राङ्गण उभिएर हामी संकल्प गर्छौँ। यहाँभित्र देशका जति सानो मान्छेलाई जस्तो कानुन लाग्छ, ठुलो मान्छेलाई पनि कानुन लाग्ने हो। पार्टीमा आबद्धता भएको कुराको कारणले गर्दा कोही मान्छे असल कोही मान्छे खराब हुने विभाजनलाई हामी स्वीकार गर्दैनौँ। यो पार्टी यस्ता साना कुराहरूबाट, हाम्रा निर्णयहरूबाट, हाम्रा कर्महरूबाट, हामीले गर्ने प्रत्येक कुराहरूबाट हामीले आफूलाई कहाँ उभिएका छौँ भन्ने कुरालाई प्रष्ट बनाउनु पर्नेछ।
1: युवा पुस्तामा बढ्दो असन्तुष्टि, रोजगारीको अभाव, भ्रष्टाचार र सुशासनका प्रश्नलाई सम्बोधन गर्दै काङ्ग्रेस जनताको दैनिकीसँग जोडिनु पर्नेछ। केवल नेतृत्वमा नयाँ अनुहार ल्याएर मात्रै पार्टी रूपान्तरण सम्भव हुँदैन। नीति निर्णय, संगठन सञ्चालन र कार्यशैलीमै परिवर्तन देखाउनु पर्ने चुनौती सभापति गगन कुमार थापा समक्ष छ। पार्टी भित्रको विद्रोहलाई वैधानिक नेतृत्वमा रूपान्तरण गर्न सफल हुनुभएका थापाका लागि अब त्यसलाई संगठनात्मक एकता र राजनैतिक परिणाममा बदल्नु मुख्य जिम्मेवारी बनेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री नरेन्द्र गेवाली।
3: सडक विभागले धादिङको गजुरी नजिक गलौदीमा भाँसिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउन काम अघि बढाएको छ। तिर्सिली नदीका कारण सडक भाँसिएपछि अवरुद्ध भएको खण्ड खुलाउन डोजर सहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। स्थानीय तहसँग समन्वय गरी सडकको ब्याक कटिङ गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। आज साँझसम्म ब्याक कटिङको काम सम्पन्न गरी सडक पुनः सञ्चालनमा ल्याउने लक्ष्य सहित काम भइरहेको छ। त्यस्तै काभ्रे पलाञ्चोकको रोसे गाउँपालिका 9 पिन्थलीमा माथिबाट लेदो सहितको पहिरो खस्दा अवरुद्ध भएको बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। लेदो सहितको पहिरोको कारण रातिदेखि अवरुद्ध भएको सडकमा पहिरो तथा लेदो हटाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको हो। बाढी पहिरोले क्षति पुर्याएको बेसी सहर चामे खण्डमा संरचना, पक्की सडक तथा पुल निर्माणका लागि 1 अर्ब आवश्यक पर्ने भएको छ। बेसी सहरबाट चामेसम्मको सडकको समग्र स्तर उन्नतिका लागि भने 3 अर्ब लागत अनुमान गरिएको छ। डुम्रे बेसी सहर चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टा छुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताउनुभयो। उहाँका अनुसार असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले 65 किलोमिटर लामो बेसी सहर चामे खण्डका 35 भन्दा बढी स्थान क्षति पुर्याएको थियो। ती मध्ये 6 स्थानमा सडकको ट्र्याक क्षतिग्रस्त भएको थियो। राम बजार, नासो गाउँपालिका 3 खोत्रो तथा मनाङको कोतो लगायत स्थानमा बढी क्षति पुगेको आयोजना प्रमुख सुवेदीले बताउनुभयो। अस्ट्रेलियाको औपचारिक भ्रमण पूरा गरी परराष्ट्र मन्त्री शिशिर खनाल स्वदेश फर्कनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी दिँदै मन्त्री खनालले नेपालमा गएको विनाशकारी बाढीपछिको पुननिर्माणका लागि अस्ट्रेलियाले थप 1,50,00,000 अस्ट्रेलियन डलर कुल 2,60,00,000 डलर अनुदान दिने घोषणा गरेको बताउनुभयो। भ्रमणका क्रममा मन्त्री खनालले भोटेकोशीको बाढीलाई हिमाली सुनामीको संख्या दिँदै जलवायु न्यायको मुद्दा उठाउनुका साथै अस्ट्रेलियामा नेपाली विद्यार्थीका लागि भिसा प्रक्रिया सहज बनाउन र सिधा हवाई सम्पर्क विस्तार गर्ने बारे महत्वपूर्ण छलफल भएको बताउनुभयो। कोशी प्रदेश सभाको चालु नवौं अधिवेशन आज राति 12 बजेदेखि अन्त्य भएको कोशी प्रदेश प्रमुख कार्यालयले जनाएको छ। नेपालको संविधानको धारा 183 को उपधारा 2 बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिसका आधारमा अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधि गर्न राष्ट्रिय परिचय पत्रलाई अनिवार्य र एकमात्र आधार नबनाउन नेपाल राष्ट्र बैंकका नाममा आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको इजलासले राष्ट्रिय परिचय पत्र प्राप्त नभएसम्म नागरिकताको प्रमाण पत्र लगायत अन्य कागजातका आधारमा पनि ब्याङ्किङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क खाता खोल्न र खाता अध्यावधि गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो। नेकपा एमालेको 3 दिनसम्म चलेको स्थायी कमिटी बैठकले 13 जना नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्नका लागि साङ्गठनिक सुदृढीकरणका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। मनोनयन हुनेहरूमा सृजना राई, सावित्र हरियाल, इन्दु कडेरिया विष्ट, सीता पङ्गेनी, सीता अधिकारी, डाक्टर पुष्पा केसी भण्डारी, धर्मनाथ प्रसाद शाह, तेजमान कन्दङवा, टक आदुङबोङ, नवीन रोक्का, मिन प्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी हुनुहुन्छ। महासचिव शङ्कर पोखरेलका अनुसार आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला मङ्सिर 26 गतेभित्र वडा र पुस 4 गतेभित्र पालिका तहका अधिवेशनहरू सम्पन्न गरिनेछ। कर्णाली प्रदेशमा दशैं तिहार र छठ लक्ष्मी सुरक्षाका लागि 5,314 जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, झैझगडा, जुवा तास र कालोबजारी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै सड़क दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकता दिएर प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी सन्तास सिंह राठौरले जानकारी दिनुभयो। सूचना अधिकारी राठौरका अनुसार चाडपर्व लक्ष्मी सुरक्षा योजना 2083 प्रदेशका 10 वटै जिल्लामा असोज 25 गतेदेखि कार्तिक 30 गतेसम्म लागू हुनेछ। राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै आयोगले कानून र कार्यक्रमहरू भए पनि मानसिक रोगबाट प्रभावित व्यक्तिहरूको अधिकार संरक्षण हुन नसकेको जनाएको हो। यस वर्ष भोगाईलाई सुनौ र आवाजलाई सम्मान गरौं, परिवर्तनको सुरुवात गरौं भन्ने नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ। मानसिक स्वास्थ्य सेवालाई सीमित पहुँच र सामाजिक लाञ्छना, आर्थिक कठिनाई र मनोसामाजिक सहयोगको अभावले प्रभावित व्यक्तिहरू सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित भइरहेका छन्। घर परिवार र समुदायबाट हुने विविध र प्राकृतिक प्रकोप तथा कमजोर आर्थिक र सामाजिक अवस्थाले मानसिक स्वास्थ्य प्रभावित हुने गरे पनि समुदाय स्तरमा मनोसामाजिक परामर्श दिने जनशक्तिको चरम अभाव रहेको आयोगले औँलाएको छ। भारतको पश्चिम बंगाल र दिल्लीका पूर्व मुख्यमन्त्री दयालाई प्रहरीले हिरासतमा लिएको छ। कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा हुने भनिएको प्रदर्शनलाई निष्प्रभावी बनाउन दिल्ली प्रहरीले पश्चिम बंगाली पूर्व मुख्यमन्त्री ममता बनर्जी र दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई हिरासतमा लिएको हो। तृणमूल काङ्ग्रेस टिएमसीका प्रवक्ता साकेत गोखलेले सामाजिक सञ्जाल एक्स मार्फत बन्चीलाई दिल्ली प्रहरीले हिरासतमा लिएको बताएका हुन्। भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार टिएमसी प्रमुख बन्ची र पार्टीका अन्य नेताहरूले दिल्लीको साउथ एभेन्यू स्थित बस बिसौनीमा धर्ना दिएका थिए। त्यसपछि दिल्ली प्रहरीले उनीहरूलाई हिरासतमा लिएको हो। र अस्ट्रेलियाका अलराउन्डर विल बसिस्टोले काठमाडौँ गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल खेल्ने भएका छन्। काठमाडौँले हिजो सामाजिक सञ्जाल मार्फत वशिष्ठलाई अनुबन्धन गरेको जानकारी दिएको हो। वशिष्ठले सुरुवाती दुई संस्करणमा कर्णाली एक्सबाट खेलेका थिए। यसपटक भने अस्ट्रेलियन स्टार डेभिड वार्नरसँगै वशिष्ठ काठमाडौँमा अनुबन्धन भएका हुन्।

0: फ्रंट लोड वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल टॉप लोड मा 4 केजी र ट्विन टॉप मा 2 केजी सर्फ एक्सेल निशुल्क एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याज मा सजिलो किस्ताको सुविधा साथै वॉशिंग मशीन मा 4 वर्षको फुल वारेन्टी गोदरेज सँग भने देखि वाउ
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफटाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

लो सर्फेक्सल मैटिक एसी मा फ्री इंस्टॉलेशन र 0% ईएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुने छन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टीसीएल सीजी इलेक्ट्रोनिक्स

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

0: दसैँ तिहारको खुसीमा एलजी ले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाऊ दसैँ तिहार।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउरे खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा। माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
7: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाका बिचौलियासँग घाँटी जोडेर राज्यका अति गोप्य सूचना बाहिर चुहाएको गम्भीर आरोपमा सशस्त्र प्रहरीका आईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त भएसँगै सुरक्षा संयन्त्र भित्र ठूलै भुइँचालो गएको छ। यो घटनाले केवल एक उच्च अधिकारीको बर्खास्तीलाई मात्र संकेत गर्दैन, बरु सिंह दरबारभित्र एउटा डरलाग्दो सुरक्षा संशय पैदा गरिदिएको छ। चोलेन्द्र काण्डको भित्री लहरो सार्वजनिक भएसँगै सरकारको शंका अब अन्य सुरक्षा कर्मीमा पनि सोझिएको छ, जसका कारण बीआईपी सुरक्षामा खटिएका सयौं सुरक्षा कर्मीहरू अहिले सरकारको कडा निगरानीमा तानिएका छन्। अनुसन्धान समितिको प्रतिवेदन अनुसार एआईजी दाहालले पदीय मर्यादाको धज्जी उडाउँदै चोलेन्द्रका मुख्य बिचौलिया इनाम साप कोटालाई राज्यका संवेदनशील अपरेशन, छापा मार्ने योजना र वित्तीय अनुसन्धान अति गोप्य विवरणहरू व्हाट्सएप मार्फत सिधै लिक गरिरहेका थिए। हिरासतमा रहेका ठूला व्यवसायी र चोलेन्द्र निकटस्थहरूको सम्पत्ति शुद्धिकरणको फाइल सामसुम पार्न राज्यकै उच्च तहको कमाण्डर मतियार बनेको खुलेपछि गृह मन्त्रालय छस्किएको हो। यही एउटा घटनाले अरू कति भीआईपीका घरमा अरू कति सुरक्षा कर्मीहरूले राज्यको गोपनीयता बेचिरहेका होलान् भन्ने गम्भीर आशंका जन्माएको छ, जसले सयौं सुरक्षा कर्मीमाथि समेत शंकाको सोई तेर्स्याएको छ। गृह मन्त्रालयले यो घटनालाई इन्टेलिजेन्सको गम्भीर असफलता र राष्ट्रियप्रतिको गद्दारीको रूपमा लिएको छ। अब केवल विभागीय कारवाही वा सरुवा गरेर उन्मुक्ति दिइने छैन। सूचना चुहाउने, बिचौलिया पोस्ने वा गैर कानूनी काममा भीआईपीलाई सघाउने जुनसुकै तहको सुरक्षा कर्मीलाई अब सिधै हत्कडी लगाएर जेल चलान गर्ने कडा नीति बनाइएको छ। यही शंकाको डडेलोका बीच गृह मन्त्रालयले अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि 2081 विपरीत खटिएका सम्पूर्ण सुरक्षा कर्मीलाई 7 दिनभित्र अनिवार्य रूपमा दरबन्दीमा फर्कन कडा अल्टिमेटम समेत दिएको छ। नियम उल्लङ्घन गरी सुरक्षा कर्मी लुकाउने वा खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीलाई समेत मतियार मानेर कडा कानूनी कारवाही गरिने गृहले स्पष्ट पारेको छ। वर्दीको आडमा शक्ति केन्द्रको चाकडी गर्ने र राज्यको गोपनीयता सेलमा राख्ने प्रवृत्तिको अन्त्य गर्न सरकारले सिधै जनतासँग साझेदारी गरेको छ। कोही पनि सुरक्षा कर्मी कानून विपरीत घरायसी काममा वा संदिग्ध गतिविधिमा संलग्न भएको पाइएमा सर्वसाधारणले गृह मन्त्रालयको कल सेन्टर नम्बर 9851360603 सिधै उजुरी दिन सक्नेछन्। उजुरीकर्ताको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने ग्यारेन्टी समेत मन्त्रालयले गरेको छ। चोलेन्द्र प्रकरणले उजागर गरेको यो डरलाग्दो सुरक्षा छिद्रलाई टाल्न गृह मन्त्रालयले यो कडा कदम चालेको हो।

शून्य प्रतिशत ब्याज मा सजिलो किस्ता र 12 वर्ष सम्मको वारेन्टी।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ राजनीति, भू राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका जानकार गेजा शर्मा वाग्ले।
2: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक, सबैका लागि बैंक।
3: नेपाली काङ्ग्रेसमा अब नयाँ नेतृत्व चयन भयो। यो नेतृत्व मात्रै चयन भएको देख्नुहुन्छ कि यहाँले पार्टी परिवर्तन हुने पनि देख्नुहुन्छ?
4: कुनै पनि राजनीतिक पार्टीको महाधिवेशनमा नीति र नेतृत्व दुवै चयन हुन्छ। भर्खरै सम्पन्न नेपाली कङ्ग्रेसको 15 महाधिवेशनबाट पनि नयाँ नीति पनि स्थापित भएको छ भने नेपाली कङ्ग्रेसका सभापतिको रूपमा गगन थापा पुनर्निर्वाचित हुनुभएको छ। त्यस कारणले कङ्ग्रेसको यस महाधिवेशनले कङ्ग्रेसलाई नीति र नेतृत्व दुवै दृष्टिकोणले परिवर्तन गरी इतिहासबाट शिक्षा लिएर वर्तमानका चुनौतीको सम्बोधन गर्दै भविष्यको मार्गसित तय गरेको देखिन्छ।
3: अब पार्टीको काम गर्ने शैली पनि बदल्नु पर्ने देखिन्छ कि देखिँदैन, अनि जिम्मेवारी तथा जवाबदेही बढाउनु पर्ने आवश्यकता छ कि छैन?
4: विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि उहाँले चाहिँ बदल्यौं काङ्ग्रेस बदल्छौं देश भन्ने संकल्पका साथ आफ्नो जिम्मेवारी पहन गर्नुभएको थियो सभापतिका रूपमा। होइन, अब अहिलेको प्रमुख एजेन्डा भनेको काङ्ग्रेस पार्टीलाई सैद्धान्तिक वैचारिक दृष्टिकोणले चाहिँ रूपान्तरण गर्ने, संगठन प्रणालीलाई चाहिँ पुनर्गठन गर्ने र नेतृत्वको चाहिँ पुष्टान्तरण हस्तान्तरण गर्ने हो। तिनवटा एजेन्डाका साथ विगत लामो समयदेखि गगनजीले उक्त एजेन्डा उठाउँदै आउनुभएको थियो र अहिले उहाँ सभापति भएपछि विगतमा उहाँले जे एजेन्डा उठाउँदै आउनुभएको थियो ती एजेन्डालाई चाहिँ कार्यान्वयन गर्ने पोजिसनमा उहाँ आउनुभएको छ। त्यस कारणले यो केवल औपचारिकतालाई भएको महाधिवेशन होइन, यसले यो अधिवेशनले चाहिँ कङ्ग्रेसलाई पुनर्जीवन दिने, सैद्धान्तिक वैचारिक दृष्टिकोणले पनि पुनर्जीवन दिने, साङ्गठनिक दृष्टिकोणले पनि पुनर्जीवन दिने र जनता र कार्यकर्तामा समेत नयाँ रक्त संचार गर्ने अहिले आवश्यकता हो। केही अर्थमा महाधिवेशनले सकारात्मक सन्देश प्रवाह गरेको छ। होइन, अब यसलाई कसरी कार्यान्वयन गर्नुहुन्छ त्यो चाहिँ नवनिर्वाचित सभापति गगन थापा र उहाँको टिममा निर्भर रहने कुरा हो।
3: काङ्ग्रेस भित्रको चुनौतीलाई कसरी समाधान गर्नु पर्ला नवनिर्वाचित सभापति गगन कुमार थापाले?
4: हरेक निर्वाचन, हरेक राजनीतिक पार्टी र हरेक नेताका चुनौती पनि हुन्छन्, अवसर पनि हुन्छन्। चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्ने नेतृत्व नै सक्षम हुन्छ र सफल नेतृत्व हुन्छ। त्यसरी चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्ने नेता नै सफल हुन्छ र चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्ने सक्षम नेता नै सफल नेता हुन्छ। त्यस कारणले उक्त वास्तविकतालाई आत्मसात गर्दै नेपाली कङ्ग्रेसका सामु जुन चुनौतीहरू छन्, देशका सामु जुन चुनौतीहरू छन्, संविधानको समर्थनदेखि अहिले युवा पुस्ताका आकाङ्क्षा र अहिलेका विद्यमान नेपाली समाजका चुनौतीहरू समाधान गर्नको लागि नेपाली कङ्ग्रेसले निर्वाह गर्नुपर्ने भूमिका चाहिँ सभापति गगन थापाजीले
3: काङ्ग्रेस भित्रको आफ्नै पनि अब आन्तरिक बेमेल देखिन्छ, यो बेमेललाई पनि उहाँले कसरी मिलाउन सक्नु होला, मिल्ला अनि देश भरिरहेका काङ्ग्रेसीहरूले हामी एउटै काङ्ग्रेस हौ भनेर कसरी आउन सक्नु होला?
4: पार्टीका सबै पुस्ताका नेतालाई समेट्ने गगनजीको उच्च प्राथमिकता भएको बताउँदै आउनु भएको छ। उहाँले 15 उद्घाटन 15 समापन समारोहमा पनि महाधिवेशनमा सहभागी नभएका केही असन्तुष्ट नेता र कार्यकर्ताहरूलाई सम्बोधन गरेर पार्टी एकीकरण उहाँको सर्वोच्च प्राथमिकता भएको कुरा भन्नुभएको थियो। त्यस कारणले अब अहिले सम्पूर्ण कङ्ग्रेसहरूको उपस्थित यही महाधिवेशनमा भइ नै सक्यो। तथापि केही असन्तुष्ट नेता कार्यकर्ताहरू हुनुहुन्छ, उहाँलाई पनि समेटेर पार्टीभित्र पार्टीमा चाहिँ थप भावनात्मक एकता कायम गर्नुपर्ने अहिलेको आवश्यकता हो। तर त्योभन्दा भन्ने त्यो यो पनि महत्त्वपूर्ण छ। तर यसका साथसाथै के भन्दा कङ्ग्रेस पार्टी भनेको केवल नेताको व्यवस्थापन गरेर, कार्यकर्ताको व्यवस्थापन गरेर, गुटको व्यवस्थापन गरेर, गुटहरूको बिचमा समन्वय गरेर मात्रै पार्टी बलि हुँदैन। त्यो गुटको व्यवस्थापन र नेताको नेता कार्यकर्ताको व्यवस्थापन भन्दा पनि जनताको विश्वास आर्जन गर्ने पार्टीका रूपमा अगाडि बढाउनु पर्ने आवश्यकता छ। उक्त एजेन्डालाई विगत लामो समयदेखि उठाउँदै आउनु भएको थियो नवनिर्वाचित सभापति गगन थापाजीले। अब उहाँले चाहिँ विगतमा आफूले उठाउँदै आएको एजेन्डालाई चाहिँ कायम गर्नु नै अहिलेको लागि उहाँको के भन्दा सर्वोच्च प्राथमिकता हो। होइन, गगनजीले विगतमा जुन मुद्दा उठाउँदै आउनु भएको थियो पार्टीमा रूपान्तरण, पार्टीलाई पुनर्गठन र पार्टीको शुद्धिकरण गरेर युवा पुस्ताको समेत विश्वास विश्वास आर्जन गरेर लोकप्रिय पार्टी बनाउने, जुन पार्टीले उदार लोकतन्त्रमा विश्वास गर्छ, बहुल भारतमा विश्वास गर्छ, मध्यमार्गी दावबाट अगाडि बढ्छ, र अहिलेका नेपाली समाजका चुनौती जुन हुन् र युवा पुस्ताका आकाङ्क्षा जे हुन् त्यो नेपाली समाजका समस्यालाई सम्बोधन गर्ने र युवा पुस्ताका एजेन्डालाई चाहिँ सम्बोधन गर्न सक्षम पार्टीका रूपमा उहाँले स्थापित गर्नु नै उहाँको सफलताको प्रमुख मापदण्ड हो र उहाँका लागि सुझाव पनि नै हो।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
3: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौँ। आजलाई बिदा दिनुहोस्। नमस्कार।
5: सोलेसम कृषक सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन हुने बारे जरुरी सूचना।
6: यस सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तथा 8 अधिवेशन कार्यक्रम यही असोज 25 गते आइतबार बिहान ठिक 11 बजे पुष्प मदन स्मृति वाटिकाको सभा हल माडी नगरपालिका छ लक्ष्मी निवास चितवनमा आयोजना गरिएकोले समस्त शेयर सदस्य र सरकारवालाहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानि कार्यक्रममा उपस्थितिका निम्ति सादर अनुरोध गर्दछौँ।
5: हर्क बहादुर चापागाई अध्यक्ष सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेड माडी नगरपालिका छ लक्ष्मी निवास।
7: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।
8: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।

0: 93.2 Swadesh FM.
1: प्रहरीलाई प्रश्न गर्ने सांसद आफै प्रश्नभन्दा माथि हुन्छन्। सांसद खगेन्द्र सुनार र प्रहरी बीच चर्किएको टकरावले यही प्रश्नलाई केन्द्रमा ल्याएको छ। प्रहरीको काम कारबाहीमाथि प्रश्न उठाउनु जनप्रतिनिधिको अधिकार हो, तर प्रश्न उठाउने शैली, प्रयोग गरिने भाषा र आरोपीको आधारमाथि पनि प्रश्न उठेपछि विवाद झन् पेचिलो बनेको छ। आखिर प्रहरीको कमजोरी कहाँ छ, सुनारको प्रस्तुतिमा समस्या के छ, अनि यो विवादमा सरकार र पार्टीको मूल नेतृत्वले कसरी भूमिका खेलिरहेको छ, आजको यसैमा केन्द्रित रहनेछ। खगेन्द्रको निगरानी कि प्रहरीमाथि निशाना। निर्वाचनमा खटिने प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोप उठेपछि प्रहरी नेतृत्वमाथि प्रश्न उठेको हो। जनताको करबाट खर्च भएको पैसामा गडबडी भएको आशंका छ भने त्यसको हिसाब माग्नु गलत होइन, तर आरोप उठ्दैमा कसैलाई दोषी ठहर गर्न पनि मिल्दैन। अहिले यही विवादको केन्द्रमा छन् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार र प्रहरी महानिरीक्षक दान बहादुर कार्की। सुनारले उठाएका प्रश्नको आधार के हो, अनि प्रहरी नेतृत्वले ती प्रश्नको जवाफ कति पारदर्शी रूपमा दिइरहेको छ? गत फागुन 21 भएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले 1,33,980 र सशस्त्र प्रहरी बलले 15,110 जना निर्वाचन प्रहरी भर्ना गरेका थिए। दुवै सुरक्षा निकायमा गरी कुल 1,49,090 जना निर्वाचन प्रहरी परिचालन भए। उनीहरूको पोसाकका लागि हिमाली क्षेत्रमा प्रति व्यक्ति 11,500, पहाडी क्षेत्रमा 7,945 र तराईमा 6,170 रुपैयाँ छुट्याइएको थियो। प्रहरी अधिकारीका अनुसार पोसाकको बजेट अन्तर्गत करिब 1 अर्ब रुपैयाँ निकासा भएको थियो। छोटो अवधिका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई कमसल पोसाक दिइएको र खरिदमा अनियमितता भएको भन्दै उजुरी समेत परेका छन्। तर पोसाकको गुणस्तरबारे उठेको गुनासो र आर्थिक अनियमितता प्रमाणित हुनु एउटै कुरा होइन, खरिदको प्रक्रिया, ठेक्का आपूर्तिकर्ता, मूल्य र सामग्रीको गुणस्तर जाँचिएपछि मात्रै वास्तविकता खुल्छ। सांसद सुनारले त्यही विषयमा छानबिनको माग गर्दै प्रहरी महानिरीक्षक सहित जिम्मेवार अधिकारीलाई तत्काल पदबाट हटाउनुपर्ने बताउँदै आएका छन्। उनको तर्क छ, आरोप लागेका अधिकारी पदमै रहँदा अनुसन्धान प्रभावित हुन सक्छ, तर पदबाट हटाउने निर्णय पनि प्रमाण र कानुनी प्रक्रियाका आधार हुनुपर्छ। सार्वजनिक लेखा समितिले असौ 16 गते सांसद मनिष झाको संयोजकत्वमा 9 सदस्यीय अध्ययन उपसमिति गठन गरेको छ। उपसमितिलाई 2 महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। सुनार स्वयं पनि उक्त उपसमितिका सदस्य छन्। अब छानबिनले प्रश्न पार्नुपर्ने विषय छन्, खरिद प्रक्रिया नियम अनुसार भएको थियो कि थिएन, पोसाकको गुणस्तर तोकिएको मापदण्ड अनुसार थियो कि थिएन, खर्च भएको रकमको हिसाब मिल्छ कि मिल्दैन, अनियमितता प्रमाणित भए जिम्मेवार व्यक्तिमाथि कारबाही हुनुपर्छ, तर प्रमाण नआउँदै कसैलाई दोषी घोषणा गर्नु पनि उचित हुँदैन। सांसदको काम प्रश्न उठाउने मात्र होइन, उठाएका प्रश्नलाई प्रमाण र प्रक्रियाबाट निष्कर्षसम्म पुर्याउन सहयोग गर्नु पनि हो। त्यसैले यो प्रकरणमा सुनारको निगरानी कति तथ्यमा आधारित छ र प्रहरी नेतृत्वले कति पारदर्शिता देखाउँछ भन्ने कुरा छानबिनको नतिजाले निर्धारण गर्नुपर्छ। आरोपको भाषा, प्रमाणको आधार र प्रहरीमाथि प्रहार। सुनारको विवाद खरिद सम्बन्धी प्रश्नमा मात्र सीमित छैन, प्रहरी नेतृत्वलाई लक्षित गर्दै उनले प्रयोग गरेको शब्द र प्रस्तुत गरेको शैलीले पनि विवाद चर्काएको हो। सार्वजनिक लेखा समितिको बैठकमा उनले प्रहरी महानिरीक्षक दान बहादुर कार्की, गृह सचिव र जिम्मेवार अधिकारीलाई तत्काल निलम्बन गरेर छानबिन गर्नुपर्ने माग गरेका थिए। उनले भनेका थिए, नैतिकता छ भने तपाईँहरूले पद छोड्नुपर्छ, कानुनी राज्य हो भने बर्खास्त गरिनुपर्छ, यो आजै अहिले नै हुनुपर्छ। सामाजिक सञ्जालमा उनले आइजिपीलाई लक्षित गर्दै मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने होइन र जुत्ता लगाउने हो खाने होइन जस्ता अभिव्यक्ति दिएका थिए। प्रहरी मुख्यालयमा बिचौलियाले कब्जा गरेको आरोप लगाए र आफ्नो अभिव्यक्तिबाट कसैको मान मर्दन भएको भए अदालत गएर मुद्दा हाल्न चुनौती समेत दिएका थिए। यो विवाद संसदमै पुग्यो। 2083 भदौ 26 गतेको प्रतिनिधि सभा बैठकमा सुनारले आइजिपी कार्कीलाई लक्षित गरेर दिएको अभिव्यक्तिको अंश संसदीय अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अर्यालले निर्देशन नै दिनु पर्यो। यो घटनाले उनको अभिव्यक्ति माथिको विवाद संसदीय मर्यादाको प्रश्नसम्म पुगेको देखाउँछ। तर कुनै अभिव्यक्ति संसदीय मर्यादा विपरीत ठहरिनु र त्यसमा लगाइएको आर्थिक अनियमितताको आरोप सही वा गलत हुनु फरक विषय हुन्। भाषा र आरोपको आधारलाई छुट्टा छुट्टै हेर्नुपर्छ। सुनारको दाबी अनुसार सार्वजनिक लेखा समितिले प्रहरीको खरिद सम्बन्धी कागजात मागे पनि समयमै उपलब्ध गराइएन र त्यही बीच अर्को ठेक्का आह्वान गरियो। उनले प्रहरी नेतृत्व र केन्द्रीय अनुसन्धान ब्युरोमाथि पनि प्रश्न उठाएका छन्। सिआइबीकी एआइजी उमा चतुर्वेदीलाई आफू निकटका व्यक्तिलाई बोलाएर सोधपुछ तथा दबाब दिएको र आफूलाई बदनाम गराउन प्रयास गरेको उनको आरोप छ। यी गम्भीर दावी हुन्। त्यसैले कसले कसलाई बोलायो, के सोधपुछ भयो, कस्तो दबाब दिइयो र त्यसको प्रमाण के छ भन्ने कुरा प्रष्ट हुनुपर्छ। सुनारको दाबीलाई जाँच बिनै सत्य मान्न मिल्दैन। त्यसैले उनको प्रश्न उठाइएकै कारण उनको आरोपलाई व्यवस्था गर्न पनि मिल्दैन। विवादको अर्को पक्ष पनि यही नै भेटिन्छ। प्रहरी महानिरीक्षक कार्कीले सुनारका आरोपको जवाफ दिन खोज्दा सुनार बैठक नसकिँदै बाहिर गएका थिए। उनले अरू सांसदले प्रहरी नेतृत्वप्रति नरम व्यवहार गरेको भन्दै असन्तुष्टि जनाएका थिए। यसले सार्वजनिक सुनवाई र संसदीय छलफलमा आरोप लगाउने मात्र होइन, जवाफ सुन्ने र प्रमाणका आधारमा बहस गर्ने अभ्यास पनि आवश्यक छ भन्ने अवस्था देखाउँछ। तर आरोपको गम्भीरता जति ठुलो हुन्छ त्यसको आधार पनि त्यत्तिकै बलियो हुनुपर्छ। यो विवादमा अन्ततः कसको स्वर चर्को थियो भन्ने भन्दा पनि कसले आफ्नो दाबी प्रमाणित गर्न सक्छ भन्ने कुरा निर्णायक हुनुपर्छ। सडकदेखि सदनसम्म खगेन्द्र सुनारको विवादित यात्रा। खगेन्द्र सुनारको राजनीतिक उदय दलित अधिकारको आन्दोलनबाट भएको हो। दैलेखमा जन्मिएका उनी पत्रकारिता र सामाजिक अभियान हुँदै दलित अधिकारका अभियन्ताको रूपमा चिनिए। 2082 मङ्सिरमा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने सहमति गरे पनि त्यो टिकेन। त्यसपछि 2082 पुस 29 हाम्रो पार्टी नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भयो र सुनार बालेनको कोटाबाट रासुपाको केन्द्रीय सदस्य बने। तर यो निर्णयमा उनको पुरानो पार्टीका सबै नेता कार्यकर्ता सहमत भएनन्। तत्कालीन महामन्त्री ददिराम परियार सहितको समूह पछि उज्यालो नेपाल पार्टीसँग जोडियो। यसले सुनारको राजनीतिक एकीकरणले पुरानो समूहका सबैलाई एउटै ठाउँमा राख्न सकेन। दलित समुदायको छुट्टै राजनीतिक आवाज निर्माण गर्ने अभियानबाट उदाएका सुनारले अर्को दलमा समाहित हुने निर्णय गरेपछि उनको राजनीतिक उद्देश्य र संगठनात्मक नेतृत्वबारे प्रश्न उठ्नु स्वाभाविक थियो। तर पार्टी एकीकरणपछि केही नेता अलग भएका तथ्यका आधारमा उनको पुरानो अभियानको सम्पूर्ण योगदानलाई खारेज गर्न मिल्दैन। उनको सार्वजनिक जीवनमा विवाद थप्ने अर्को पक्ष अदालतसँग जोडिएको प्रकरणहरू हुन्। नवराज विक प्रकरणमा उच्च अदालत सुर्खेतको फैसलाप्रति असन्तुष्टि जनाउने क्रममा उनले सर्वोच्च अदालतमा आगो लाग्ने चेतावनी दिएको अभिव्यक्ति सार्वजनिक भयो। त्यसपछि उनी विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा अघि बढ्यो। सुर्खेतमा अस्पतालका प्रमुख डाक्टर सोजन सापकोटामाथि हातपात र अस्पतालमा तोडफोड गरेको आरोपमा पनि उनी विरुद्ध पक्राउपूर्जी जारी भएको भेटिन्छ। काभ्रेमा महिला अधिवक्ता मनिषा गौतमसँग जोडिएको सामाजिक सञ्जाल टिप्पणी प्रकरणमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चल्यो। 2082 कार्तिक 13 जिल्ला अदालत काभ्रे प्लानचोकले उनलाई 50,000 रुपियाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। यी प्रकरणमा आरोप लाग्नु र अदालतबाट दोषी ठहर हुनु फरक कुरा हुन्। प्रत्येक मुद्दाको कानुनी अवस्था छुट्टा छुट्टै हुनुपर्छ। 2082 कार्तिकमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा श्रम मन्त्रीका लागि पनि सुनारको नाम प्रस्तावित भएको थियो। तर उनको विगतका विवाद र विचाराधीन मुद्दाबारे प्रश्न उठेपछि नियुक्ति अघि बढेन। यी घटनाले उनको राजनीतिक यात्रामा एउटा स्थायी प्रश्न छोडेका छन्। आन्दोलनको मैदानमा लोकप्रियता हासिल गर्नु र सार्वजनिक पदमा पुगेर जिम्मेवारी निर्वाह गर्नु एउटै कुरा होइन। आन्दोलनकारीले राज्यसँग जवाफ माग्छन्, जनप्रतिनिधिले भने आफ्नो आरोप निर्णय र व्यवहार बारे पनि जवाफ दिनुपर्ने हुन्छ। सुनारको विगत बुझ्न यी दुवै पक्षलाई सँगै हेर्नुपर्छ। दलित अधिकारका लागि उनले उठाएको आवाज र उनको सार्वजनिक व्यवहारमाथि उठेका प्रश्न, सरकार र पार्टी नेतृत्वको जिम्मेवारी कहाँ छ? खगेन्द्र सुनारको विवाद अब एकजना सांसद र प्रहरी महानिरीक्षक बीचको टक्रावमा मात्र सीमित रहेन। यो सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले कस्तो राजनीतिक संस्कार स्वीकार गर्छन् भन्ने प्रश्न पनि हो। आफ्नो दलका सांसदले राज्यका सुरक्षा निकायका प्रमुखसँग सार्वजनिक रूपमा यसरी टकराव बढाउँदा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरुङ र पार्टी सभापति रवि लामिछानेको जिम्मेवारी के हो? विवादमा कसैले प्रतिक्रिया दिनु एउटा कुरा हो, आफ्नो दलका जनप्रतिनिधिका लागि प्रष्ट आचरणको मापदण्ड बनाउनु अर्को कुरा। नेतृत्वले सुनारको शैलीलाई स्वीकार गरेको हो कि त्यसमा सुधार आवश्यक ठानेको छ? सार्वजनिक रूपमा प्रष्ट पाउनुपर्ने प्रश्न यही हो। अर्को प्रश्न बालेन्द्र शाह र सुनार बीचको राजनीतिक सम्बन्धसँग जोडिन्छ। प्रहरी महानिरीक्षक परिवर्तन गर्ने कुनै प्रयासमा सुनारको आक्रामक प्रस्तुतिलाई राजनीतिक दबावको रूपमा प्रयोग गरिएको हो कि होइन? उनी कसैको स्वार्थ अनुरूप परिचालित छन् कि आफ्नै राजनीतिक शैलीमा अघि बढिरहेका छन्? अहिले उपलब्ध प्रमाणका आधारमा यी मध्ये कुनै निष्कर्ष निकाल्न सकिन्न र त्यो हामीले गर्न जरुरी पनि छैन। तर प्रहरी नेतृत्व परिवर्तन गर्ने माग राजनीतिक दबावको औजार बनाइएको हो भने त्यसको आधार र निर्णय प्रक्रिया पारदर्शी हुनुपर्छ। आइजिपी परिवर्तन गर्नुपर्ने हो भने त्यसको कारण, कानुनी आधार र जिम्मेवारी प्रष्ट गरिनुपर्छ। व्यक्तिको आक्रोश वा राजनीतिक टकरावकै भरमा सुरक्षा निकायको नेतृत्व बदल्ने अभ्यास स्थापित भयो भने त्यसले संस्थागत स्थिरतामाथि प्रश्न उठाउँछ। यहाँ सरकारको जिम्मेवारी दोहोरो छ। पहिलो, निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको हो कि होइन भन्ने निष्पक्ष छानबिन सुनिश्चित गर्नु। दोस्रो, राज्यका संस्थाहरूलाई राजनीतिक दबावबाट जोगाउँदै तिनलाई कानुन अनुसार जवाफदेही बनाउनु। रासुपाको जिम्मेवारी पनि आफ्ना सांसदको बचाउ वा आलोचनामा मात्र सीमित हुनु हुँदैन। आफ्नो सांसदले प्रयोग गर्ने भाषा, सार्वजनिक आरोप र व्यवहार बारे पनि पार्टीले प्रष्ट मापदण्ड देखाउनु पर्छ। लोकतान्त्रिक दलको चरित्र उसले विपक्षीलाई कसरी प्रश्न गर्छ भन्नेबाट मात्र होइन, आफ्नो नेता कार्यकर्ताको व्यवहारलाई कसरी नियमन गर्छ भन्नेबाट पनि मापन हुने गरेको छ। अन्ततः यो विवादको मूल प्रश्न खगेन्द्र सुनार अराजक हुन् कि होइनन् भन्ने व्यक्तिगत ठप्पा होइन। प्रश्न यो हो, परिवर्तनको नाममा नेपालमा कस्तो राजनीतिक संस्कृति निर्माण हुँदैछ? लोकतन्त्रमा प्रश्न उठाउनु आवश्यक अवश्य छ, तर कराउनु, उफ्रिनु र चर्को आरोप लगाउनुलाई नै राजनीतिक साहस ठान्न थालियो भने तथ्य, प्रक्रिया र संस्थागत जवाफदेहिताको ठाउँ कमजोर हुन सक्छ। अर्कोतर्फ संस्थाको प्रतिष्ठाका नाममा प्रश्न दबाउने प्रवृत्ति पनि लोकतन्त्रका लागि उत्तिकै हानिकारक हुन्छ। त्यसैले प्रधानमन्त्री, गृहमन्त्री र पार्टी सभापतिले यस विवादमा प्रष्ट राजनीतिक मापदण्ड देखाउनै पर्छ। प्रहरी खरिदको आरोपको छानबिन निष्पक्ष हुनै पर्छ। सुनारले उठाएका प्रश्नको जवाफ प्रमाणका आधारमा आउनै पर्छ र सार्वजनिक पदमा बसेका सबै व्यक्तिले आफ्नो व्यवहारको जिम्मेवारी लिनै पर्छ।
0: नेपालीपनको आभास, नेपाली मनको आवाज,
2: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: इस टाइम चेक
4: इस समय सूचक का साथ में
5: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 98 550 7073
6: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4395 580 98 550 2640
3: It's 9 o'clock. अहिले 9 बजेको छ.
7: 9 बजेको समाचारमा स्वागत छ म निर्मला भट्ट. सुरुमा प्रमुख समाचार. धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएर अवरूद्ध पृथ्वी राजमार्गमा यातायात सुचारू गर्ने प्रयास जारी. नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाको भनाई. इन्टरनेटको शुल्क वृद्धि नभएको स्पष्ट गर्दै स्वीकृत दरभन्दा बढी शुल्क लिए कार्यवाही गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको चेतावनी. युक्रेनमा रूसी आक्रमणमा परि कम्तीमा 15 जनाको मृत्यु र नेपाल प्रिमियर लीगको तेस्रो संस्करणमा अस्ट्रेलियाका अलराउन्डर बोसिस्टोले काठमाडौँ गोर्खाजबाट खेल्ने. अब समाचार विस्तारमा. नेपाली कंग्रेसको 15 महाधिवेशनको हिजो सम्पन्न मतदान अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना शुरू भएको छ. निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काका अनुसार खुल्ला उपसभापति र महामन्त्रीका उम्मेद्वारको मतगणना केही बेर अघि शुरू भएको हो. उपसभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ. सीसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिको नाम संकलन गरी मतगणना थालिएको हो. यसअघि हिजो राति मतदान सकिएसँगै सभापति पदको मतगणना मतदान भएको स्थान राष्ट्रिय सभागृहमै भएको थियो. सभापतिमा गगन कुमार थापाले झण्डै 94% मत प्राप्त गरी श्याम कृष्ण खड्कीलाई पराजित गर्नुभएको थियो. कंग्रेसको 15 महाधिवेशनमा यसअघि नै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ. नेपाली कंग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ. सभापतिमा निर्वाचित भएपछि आज पार्टी केन्द्रीय कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्नुहुँदै सभापति थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताउनुभयो. सभापति थापाले अब पार्टीको काम गर्ने शैली बदल्नु पर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनु पर्ने पनि बताउनुभयो.
8: यो मेरो व्यक्तिगत विजय होइन, यो परिवर्तनप्रतिको विश्वास हो. नेपाली काङ्ग्रेसलाई नयाँ बनाउँछौँ भन्ने हाम्रो सङ्कल्पप्रतिको विश्वास हो. यो विश्वासलाई म खेर जान दिने छैन. म चमत्कार गर्छु भनेर तपाईँहरूसँग बाचा गर्दिनँ, तर म इमान्दार प्रयत्न गर्छु. म कठिन प्रश्नहरूबाट पनि भाग्दिनँ, म कठोर निर्णय गर्ने कुराहरूबाट पनि चुक्दिनँ. तपाईँहरूले दिनुभएको विश्वासलाई अधिकार सम्झन्न म जिम्मेवारी सम्झेर नै यसलाई निर्वाह गर्नेछु. हामीले विशेष अधिवेशनबाट नेपाली काङ्ग्रेस बदल्ने भनेर एउटा सङ्कल्प गर्यौं. 15 महाधिवेशनले यो सङ्कल्पलाई संस्थागत ढंगले पूरा गर्नका निम्ति एउटा जिम्मेवारी प्रदान गरेको छ. नेपाली काङ्ग्रेसमा सभापति नयाँ आयो आउन साथ आफै सबै कुरा बदलियो, यो भ्रम हामीलाई होइन. नेपाली काङ्ग्रेस बदल्नका निम्ति हामीले हाम्रो संस्कार बदल्नु पर्नेछ, हाम्रो सोच्ने तरिका बदल्नु पर्नेछ, संगठन गर्ने तरिका बदल्नु पर्नेछ, हाम्रो निर्णय गर्ने तरिका बदल्नु पर्नेछ, जिम्मेवारी लिने तरिका बदल्नु पर्नेछ र जवाफदेहिता लिने तरिकालाई पनि हामीले बदल्नु पर्नेछ.
7: सभापति थापाले अहिले नागरिक र कंग्रेस बीचको विश्वास टुटेकोले त्यसलाई पुनस्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनु पर्ने बताउनुभयो.
8: केही साथीहरू पार्टीको अधिवेशनको प्रक्रियामै सहभागी हुनुभएको छैन, ती साथीहरूलाई पनि जोड्ने प्रयास हाम्रो अनिवार्य रूपमा रहनेछ. तर यो सबै कुरो अन्तर्गत के का निम्ति हो भने हामीले नागरिकहरूसँग टुटेको विश्वासलाई हामीले फेरि जोड्नु पर्नेछ. हामी जो साथीहरूले हामीहरूसँग हुनुहुन्छ उहाँहरूको भरोसालाई त हामी अझै माथि उठाउने नै छौँ. तर जो साथीहरू नेपाली कंग्रेस पार्टीमा हुनुहुन्थ्यो, पार्टीका मैले भनेको पार्टीको नेताहरू मात्र भइन्, अझ त्योभन्दा पनि बढी पार्टीका शुभचिन्तकहरू, पार्टीका समर्थकहरू, ती लाखौं मानिसहरू जसले वर्षौंसम्म काङ्ग्रेसलाई माया गर्नुभयो तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छोडेर जानुभएको छ, ती साथीहरूलाई हामी फर्काउँछौँ. ती साथीहरूलाई नेपाली काङ्ग्रेसको कार्यालय, नेपाली काङ्ग्रेसको घर, नेपाली काङ्ग्रेसको परिवार आउँ आउँ लाग्ने बनाएर छाड्छौँ भन्ने सङ्कल्पबाट हामी यो यात्रा प्रारम्भ गर्छौँ.
7: कंग्रेसलाई सामाजिक लोकतन्त्रको मान्यता अनुसार अघि बढाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भाँसिएर अवरूद्ध सड़क खुलाउन प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको सड़क खुलाउन डोजर सहित आवश्यक जनशक्ति परिचालन गरिएको धादिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। स्थानीय तहसँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर यातायात सञ्चालनमा ल्याउने लक्ष्य सहित काम भइरहेको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो। वैकल्पिक मार्ग प्रयोग ससाना सवारी साधन सञ्चालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिनुभयो। उहाँले आज रातभरि काम गरेर भए पनि सड़क खुलाउनका लागि प्रयास गरिने बताउनुभयो। हिजो साँझ सो सड़क खण्डमा झण्डै 25 मिटर सड़क भाँसिएपछि सम्भावित दुर्घटना रोक्न सवारी साधनको आवत जावतमा रोक लगाइएको छ। बीपी राजमार्गको लेदु र गेग्रान पन्छाएपछि पुनः सञ्चालनमा आएको छ। काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका 9 तीनथली बेसी नजिकै लेदो माटो र गेग्रान खस्दा अवरूद्ध भएको राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभयो। बाढ़ी पहिरोले क्षति पुर्याएको बेसी शहर चामे खण्डको संरचना पक्की सड़क तथा पुल निर्माणका लागि 1 अर्ब रूपियाँ आवश्यक पर्ने भएको छ। बेसी शहरबाट चामेसम्मको सड़कको समग्र स्तर उन्नतिका लागि भने 3 अर्ब लागत अनुमान गरिएको छ। डुम्रे बेसी शहर चामे सड़क आयोजनाले दुवै कामका लागि छुट्टा छुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताउनुभयो। उहाँका अनुसार असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले 65 किलोमिटर लामो बेसी शहर चामे सड़कका 35 भन्दा बढ़ी स्थानमा क्षति पुर्याएको थियो। मौसममा सुधार आएपछि धौलागिरी हिमालको चालु शरद यामको आरोहण पुनः शुरू भएको छ। प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनः आधार शिविर पुगेका हुन्। आधार शिविरमा खटिएको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेपछि पुनः आरोहण शुरू गरेको टोली प्रमुख लाक्पा शेर्पाले जानकारी दिनुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वैकेशिन विज्ञापन।
9: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
10: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
9: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
10: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
9: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
10: र अझ रमाइलो कुरा,
9: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
10: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
9: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 #डायल गर्नुहोस्। 4G बोल्टे
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: विज्ञापनपछि अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले बदलिदो विश्व परिवेश अनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनु पर्ने बताउनु भएको छ। पशुपति मित्र माध्यमिक विद्यालयको 80 वर्ष प्रवेशका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उहाँले विज्ञान प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताउनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ। मन्त्रालयले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा प्रयोग भइरहेका नेलिस LRM IS तथा मेरो किता व्यवस्थापनका लागि खरिद गरिएका हार्डवेयर र सफ्टवेयरको वास्तविक अवस्था अध्ययन गर्न समिति गठन गरेको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको हो। मन्त्रालयको 2083/23 गतेको निर्णय अनुसार गठित समितिलाई 7 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। समितिले खरिद गरिएका

0: भएको घोषणा गरेको केही समयपछि नै आज युक्रेनको जाबोरिजिया क्षेत्रमा रूसी आक्रमणमा परि कम्तीमा 15 जनाको मृत्यु भएको छ। मृतक मध्ये केही बालबालिका रहेका छन्। युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो। रूसले पूर्ण स्तरको आक्रमण शुरू गरेको 4.5 वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै पक्षका सेना युद्ध मोर्चामा उल्लेखनीय प्रगति गर्न नसकी गतिरोधमा छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत शेयर धनीले आफ्नो स्वामित्वमा रहेको 15% वा सोभन्दा बढी शेयर बिक्री गर्दा 5 कारोबार दिन अघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। बोर्डको नियमन विभागले असोज 23 गते जारी गरेको पत्र मार्फत यसअघि जारी निर्देशिकामा संशोधन तथा थप व्यवस्था गरेको हो। धितोपत्र कारोबारलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले बोर्डले निर्देशिका संशोधन गरेको जनाएको छ। संशोधित व्यवस्था अनुसार नेपाल स्टक एक्सचेन्ज सूचीकृत कम्पनीका आधारभूत शेयर धनीहरूले आफूले धारण गरेको शेयरको 15% वा सो भन्दा बढी शेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा 5 कारोबार दिन अघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनु पर्नेछ। कम्पनीले उक्त जानकारी प्राप्त गरेपछि यथाशीघ्र नेप्से मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। बिक्री नहुँदै बजार मूल्य तल आयो भने किन्नेले पनि त्यसको जानकारी गराउनु पर्ने व्यवस्था गरिएको बोर्डका सहायक प्रवक्ता तोला कान्त न्यौपानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले दशैं तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट, बोनस सहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका मोबाइल डाटा र भोइस प्याकेज सहितको दशैं तिहार अफर 2083 सार्वजनिक गरेको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ फाइबर टु द होम प्याकेज लिने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन् भने मोबाइल सेवाका ग्राहकले विभिन्न दरका डाटा, भोइस तथा सन्देश प्याकेज खरिद गर्न सक्नेछन्। टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेका अनुसार यही असोज 25 गते देखि आगामी कार्तिक 30 गते सम्म नयाँ FTTH प्याकेज जडान गर्ने ग्राहकलाई 500 जडान शुल्क मिना गरिने भएको छ। त्यस्तै 100, 150 र 200 MBPS क्षमताका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले 1 महिना थप सेवा प्राप्त गर्न सक्नेछन्, जस अनुसार ग्राहकले 12 महिनाको शुल्कमा 13 महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन्।
0: अब खेल समाचार राजेन्द्र विक्रम शाहीबाट।
2: अस्ट्रेलियाका अलराउन्डर विल बसिस्टो नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजबाट खेल्ने भएका छन्। काठमाडौँले सामाजिक सञ्जाल मार्फत बसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो। बसिस्टोले एनपीएलको अघिल्ला 2 संस्करणमा कर्णाली एक्सबाट खेलेका थिए। कर्णाली प्रदेशमा आयोजना हुन लागेको 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले 656 जना खेलाडी पठाउने गरी प्रक्रिया सुरु गरेको छ। प्रतियोगितामा कोशी प्रदेशको उपस्थिति बलियो बनाउन प्रदेशले दर्ता भएका 9,310 खेलाडीबाट उत्कृष्ट 656 जना खेलाडी छनौट गर्ने प्रक्रिया अगाडि बढाएको हो। कोशी प्रदेशबाट 344 पुरुष र 312 महिला खेलाडी सहभागी हुनेछन्। खेलाडीहरूको मनोबल उच्च राख्न प्रदेश खेलकुद विकास बोर्डले आकर्षक नगद पुरस्कारको घोषणा समेत गरेको छ, जस अनुसार व्यक्तिगत वा सामूहिक स्पर्धामा स्वर्ण पदक जित्ने खेलाडीलाई 2,00,000, रजत पदक विजेतालाई 1,00,000 र कांस्य पदक विजेतालाई 50,000 रुपियाँका दरले पुरस्कार दिइनेछ। यसका साथै खेलाडीहरूलाई खेलमै टिकाइ राख्न मासिक प्रोत्साहन भत्ता दिने विषयमा पनि गृह कार्य भइरहेको सदस्य सचिव विप्लव घोषले जानकारी दिनुभयो। छनौटमा सहभागी हुन 3,765 महिला र 5,545 पुरुष खेलाडीले आवेदन दिएका थिए। पोखराको पर्यटन प्रवर्धन तथा पर्वतीय खेल पर्यटनको विकास गर्ने उद्देश्यले आयोजित तेस्रो पोखरा पुन्दी भुन्दी पर्वतीय दौड़को उपाधि सुदूरपश्चिमका धावक नरेन्द्र सिंह रावतले जितेका छन्। पोखरा महानगरपालिका 22 पुम्दी भुम्दीमा शनिबार सम्पन्न प्रतियोगितामा रावतले निर्धारित 8 किलोमिटर दूरी 34 मिनट 35.88 सेकेन्डमा पूरा गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएका हुन्। उपाधिसँगै रावतले नगद 50,000 रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा गौतम श्रेष्ठ दोस्रो र नीरज भट्ट छेत्री तेस्रो भए। प्रतियोगिताको खुल्ला महिलातर्फ दीर्पा बस्नेत प्रथम, दोर्पता कठायत दोस्रो र मिनु बुढा तेस्रो भएका हाम्रा पोखराबाट संवाददाता दिननाथ बरालले जनाएका छन्। 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा उदयपुर जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनौट गर्न प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ शनिबार त्रियुगा नगरपालिका 11 स्थित साकेला टोल खेल मैदानमा खेलाडी छनौट प्रतियोगिताको उद्घाटन गरिएको हाम्रा संवाददाता अञ्जनी कुमार अधिकारीले जनाएका छन्।
0: अब मौसम। आज राति देशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक।

भाँसिएर अवरुद्ध पृथ्वी राजमार्गमा यातायात सुचारू गर्ने प्रयास जारी। नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाको भनाई। इन्टरनेटको शुल्क वृद्धि नभएको स्पष्ट गर्दै स्वीकृत दरभन्दा बढ़ी शुल्क लिए कार्यवाही गर्ने नेपाल दूरसंचार प्राधिकरणको चेतावनी। रूस युक्रेनमा रूसी आक्रमणमा परि कम्तीमा 15 जनाको मृत्यु र नेपाल प्रिमियर लीगको तेस्रो संस्करणमा अस्ट्रेलियाका अलराउण्डर बोसिस्टोले काठमाडौँ गोर्खाजबाट खेल्ने। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: बाढी बासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184929230।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र लाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित
4: जग्गा धनी सिधा सम्पर्क 98172888254 र 98456090042।
5: नेपालीपनको आभास, नेपाली मनको आवाज।
6: सुन हिउँ चुली पहाड पहरा, सुन भेरु पागल एक बेसी सारा सुन।
5: स्वदेश FM 93.2 मेगाहर्ज।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73099 98074646182।

0: घिउ कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98654 5498।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: No popcio, no bipopcio, sotto in dispoccio.
1: Sudish FM, 3.2 MHz.

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चिट टाढा तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: हेन

साइली माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमाने लता छु साइली खोली झरे माछी जालमा।

Strādāji nispokšā. Sodies FM, Tirana Petitlo, Duimi Ahari.

0: Strādājiet spokšā.
1: Sodies FM, Tirana Betoklu, 2 MHz.

हे राम राम राम राम कृष्ण पक्ष औसीको मध्य रातमा हात खुट्टामा फलामका साङ्लाले बाँधेर राखिए कि देवकीको गर्भबाट आठौं सन्तानको जन्म भयो। आकाश गर्ज्यो पानी पर्यो मुसलधारे पानीले यमुना नदी नै उर्लेर सारा तट नै जलमग्न भयो। ए बाबु हो त्यसपछि यो बालकलाई गोकुल पुर्याउ भन्ने आकाशवाणी भयो। आकाशवाणी त भयो बाहिर निष्पट अँध्यारो छ मान्छे बगाउला झै झरी बर्सेको छ। त्यो भन्दा पनि ठुलो वासुदेवलाई साङ्लाले बाँधिएको छ। बिचरा वासुदेवलाई अब चिन्ता पर्यो। सुन्यौ कस्तो चिन्ता?

वासुदेवले कृष्णजीलाई समाति हिँड्न खोजे, जेलका फलामे ढोका खुले, अघिसम्म खडा द्वारे पाले, निद्राले घुर्न थाले, मुसलधारे झरी रोकियो। वासुदेवले कृष्णलाई टोकरीमा राखेर रा, जलमग्न यमुना पस्ता, यमुना नै घटेर सानी भइन्। सुन्यौ?

हे राम राम राम राम बहिनी देवकीको गर्भबाट जन्मिने आठौं सन्तान कंसको काल जन्मेका सातैवटा अबोध शिशुहरू मारेको कंसले अब आठौं सन्तान जन्मेको थाहा पाई बहिनी देवकीको अघि आयो नवजात शिशु हातमा लियो आठौं सन्तान त बालक जन्मनु पर्ने अचम्म बालिका कसरी भयो कंस अट्टहास हाँस्यो मेरो काल बनेर आए कि त भनी भुइँमा पछार्न खोज्दा के भयो भन्नुस्

राम राम राम राम। जब भुइँमा पछारे कि बालिका आकाशतर्फ गई, बिजुली चम्क्यो, अनौठो आकाशवाणी भयो। एक अंश तलाई मार्ने बालक त गोकुलमा जन्मिसकेको छ, तेरो अन्याय अत्याचार र घमण्डको अन्त्य आइसकेको छ। हाँस कति हाँस सास, अब पालो देवहरूकै हो, सज्जन र न्यायीहरूकै हो। नारायण हरि हरि।

0: आज विक्रम सम्वत 2083 साल असोज 25 गते आइतबार आश्विन कृष्ण प्रतिपदा घटस्थापना नवरात्र आरम्भ 11 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
3: आजदेखि बडा दशैं सुरु। अगन जवाब दिने ठाउँमा सानिपामा उपसभापति र महामन्त्रीको मतगणना जारी। सरकारी विधेयकमा चुनावी कार्ड, ओलीको सूचीमा एमाले नेताहरूको असन्तुष्टि र बढ्दो असन्तुष्टिले दिल्ली अशान्त लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गोठमा एउटा भैँसी अनिवार्य शीर्षकको शुभ समाचार।
0: सर्लाहीको उत्तरी भेगका किसानले पछिल्लो समय कम्तीमा एउटा दुहुनो भैँसी अनिवार्य नै पाल्न थालेका छन्। भैँसीको दूध बेचेर घर खर्च टार्न सहज भए पनि किसानले गोठमा कम्तीमा एउटा भैँसी भए पनि पाल्न थालेका हुन्। उत्तरी भेगको घारी बथान, देउराली, परवानीपुर, जियोचोर, रानीगंज लगायत क्षेत्रमा घर घरबाटै डेरी सञ्चालक तथा सहकारी संस्थाले दूध खरिद गरिदिन थालेपछि किसानको भैँसी पालनतर्फ आकर्षण बढेको हो। गाउँबाट भैँसीको दूध प्रति लिटर 75 देखि 90 रुपियाँसम्म बिक्री हुने गरेको किसानले बताएका छन्। लालबन्दी नगरपालिका 15 देउरालीका कविता रायमाझीले दूध बेच्न सहज रहेकाले घर व्यवहार धान्न गाउँमा कम्तीमा एउटा भए पनि भैँसी पाल्न थालेको बताउनुभयो। खेतीपाती सम्हालेर पनि एउटा भैँसीको दूध बेचेर महिनामा 8-10 हजार सजिलो आर्जन भइरहेको र त्यसबाट घर खर्च धान्न निकै सहज भएको रायमाझीले बताउनुभयो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: हेल्दी हो।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट
2: ए भतिज यो चाड पर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् कायदा माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
3: हामीले राजा च्याउ त्यसै भनेको हो र
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली शेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपालीहरूको महान पर्व बडा दशैं आजदेखि शुरू भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै यस वर्षको दशैंको औपचारिक शुरूआत भएको हो। घटस्थापनाका अवसरमा देशभरका हिन्दू धर्मावलम्बीहरूले घर घरमा देवी दुर्गा भवानीको आह्वान गर्दै वैदिक विधिपूर्वक पूजा आराधना गरी जमरा राखिरहेका छन्। आजदेखि शुरू भएको नवरात्रिमा 9 दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा घरको पूजा कोठा वा दशैं घरमा दियो कलश र गणेश स्थापना गरी देवी दुर्गाको आह्वान गरिन्छ। शुभसायतमा माटो वा बालुवा राखिएको पत्रमा जौ छरेर जमरा उमार्ने परम्परा छ। 9 दिनसम्म विधिपूर्वक पूजा गरी हुर्काइएको जमरा विजया दशमीका दिन देवीको प्रसादका रूपमा मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्दा लगाउने गरिन्छ।
3: नेपाली खबरमा अब काँग्रेस महाधिवेशनको पछिल्लो अपडेट। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत पदाधिकारी तर्फको मतगणना जारी रहँदा पछिल्लो परिणाम अनुसार उपसभापति र महामन्त्री पदमा रोचक प्रतिस्पर्धा देखिएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 1025 मतगणना हुँदा खुला उपसभापतिमा डाक्टर चन्द्रकान्त भण्डारी र खुल्ला महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन्। दुई पदका लागि भइरहेको खुला उपसभापतिको प्रतिस्पर्धामा डाक्टर चन्द्रकान्त भण्डारी 543 मत सहित पहिलो स्थानमा अग्रता कायम गर्न सफल भएका छन्। दोस्रो स्थानमा इन्जिनियर मधु आचार्य 295 मत सहित पछ्याइरहेका छन् भने गोविन्द भट्टराई 245 मत र सुरेन्द्र राज पाण्डे 244 मत सहित कड़ा प्रतिस्पर्धामा छन्। त्यस्तै दीपक गिरीले 212, धनराज गुरुङले 176 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 118 मत प्राप्त गरेका छन्। एक पदका लागि भएको समावेशी उपसभापति तर्फ विनोद कुमार चौधरी 301 मतका साथ शीर्ष स्थानमा रहेका छन्। उनलाई जीवन परियारले 246 मत सहित कड़ा टक्कर दिइरहेका छन्। त्यसै गरी फर्मुला मनसुरले 143, सीता गुरुङले 131 र रञ्जित कण्डले 87 मत पाएका छन्। दुई खुला महामन्त्री पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेल 595 मत सहित शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा अमर सिंह पुन मगर 399 मत सहित अघि देखिएका छन् भने उदय शमशेर राणा 323 मतका साथ तेस्रो स्थानमा रहेका छन् भने डाक्टर सुनिल कुमार शर्माले 259 मत प्राप्त गरेका छन्। त्यसै गरी गुरुराज घिमिरेले 149, नयन सिंह मोहरले 111, शंकर तिवारीले 17 र डाक्टर सन्तोष उपाध्यायले 16 मत प्राप्त गरेका छन्। एक पदका लागि भएको महिला महामन्त्रीको प्रतिस्पर्धा अत्यन्तै रोचक बनेको छ। डाक्टर डिला रौला पन्तले 481 मतका साथ अग्रता लिएकी छन् भने महालक्ष्मी उपाध्याय डिनाले 436 मत सहित उनलाई पछ्याइरहेकी छन्। अर्की उम्मेद्वार रिता खनालले भने 126 मत प्राप्त गरेकी छन्। मतगणना कार्य तीव्र गतिमा अघि बढ़िरहेको र अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ। मतगणना गैरातीदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको काँग्रेसको मीडिया सेन्टर प्रमुख जीवन भण्डारीले जानकारी दिनुभयो।
2: यसैबीच हामी यति बेला मीडिया सेन्टरमा जोडिन्छौ। नेपाली कंग्रेस मीडिया सेन्टरबाट केदार दाहाल यति बेला हाम्रो प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ र मतगणनाको पछिल्लो जानकारी र त्यहाँको अवस्थाबारे जानकारी लिन्छौ। केदारजी, स्वागत छ नेपाली खबरमा। यति बेला हामी केदार दाहालसँग सम्पर्क गर्ने प्रयत्न गरिरहेका छौँ। नेपाली कङ्ग्रेसको 15 महाधिवेशन पछि अहिले उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायतका अन्य विविध पदहरूको मतगणना भइरहेको छ र अहिलेसम्मको मत परिणाम हेर्ने हो भने निकै रोचक देखिएको छ, निकै प्रतिस्पर्धात्मक देखिएको छ। एकले अर्कोलाई पछ्याइरहेको, एकले अर्कोलाई उछिनिरहेको अवस्था देखिएको छ र यसै विषयमा अहिले यो मतगणना कसरी अगाडि बढिरहेको छ र यो कसरी अगाडि बढ्छ अनि यो कति समयसम्म सम्पन्न होला भन्ने सन्दर्भमा यति बेला हामी सम्पर्क गर्ने प्रयत्न गरिरहेका छौँ। उहाँसँग सम्पर्क भएपछि यस विषयमा हामी जानकारी गराउनेछौँ।
3: नेपाली काङ्ग्रेसको पन्ध्रौं महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। शुक्रबार भएको मतदानको शनिबार बिहान सम्पन्न सभापतिको मतगणनामा थापा प्रतिस्पर्धी उम्मेद्वारसँग भारी मतान्तरमा विजय हुनुभएको हो। थापाले 6,584 मत पाउँदा उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभयो। कुल 7,013 मत खसेकोमा 54 मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले 93.88% मत प्राप्त गर्नुभएको छ। खड्गीले 5.35% मत पाउँदा 0.77% मत बदर भएको छ भने थापाले खड्गी भन्दा 6,209 मत बढी प्राप्त गर्नुभएको हो। नेपाली काङ्ग्रेसको राजनीतिमा नवनिर्वाचित थापाले लामो समय प्रश्न उठाउनुभयो। कहिले विद्यार्थी आन्दोलनबाट, कहिले संसदबाट त कहिले पार्टीका आन्तरिक मञ्चहरूबाट उहाँले परम्परागत नेतृत्वलाई चुनौती दिनुभयो। थापाले पुस्तान्तरणमा जोड दिँदै पार्टीको कार्य शैली बदल्न निरन्तर चेतावनी समेत दिनु भएको थियो। अब भने थापा आफै प्रश्नको सामना गर्नुपर्ने ठाउँमा पुग्नु भएको छ। पन्ध्रौं महाधिवेशनबाट सभापति बन्नुभएका थापाका लागि पहिलो चुनौती पार्टीलाई एकताबद्ध बनाउनु हो। फरक मत राख्ने समूहलाई एउटै संगठनभित्र समेट्ने जिम्मेवारी उहाँको काँधमा आएको छ। गगन थापाले आगामी 4 वर्ष नेपाली काङ्ग्रेसको नेतृत्व सम्हाल्ने मौका पाउनु भएको छ।
2: सरकारी विधेयकमा चुनावी कार्ड शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। स्थानीय चुनाव नजिकै गर्दा सरकारले नागरिकका दैनिक जीवनसँग जोडिएका विषय समेटेर धमाधम विधेयक ल्याइरहेको छ। पहिलो घर बनाउने विपन्न परिवारलाई अनुदान, शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत, भूमिहीन दलितलाई जग्गा, आमालाई 6 महिना सुत्केरी दिँदा फोहोर व्यवस्थापनमा नयाँ प्रणाली, आमालाई 6 महिना सुत्केरी विदा र फोहोर व्यवस्थापनमा नयाँ प्रणाली व्यवस्थापन गर्ने विषय फरक फरक विधेयकमा आएका छन्। झट्टसुन्दा चुनावी नारा जस्ता लाग्ने यी विधेयक प्रतिनिधि सभामा दर्ता भएका छन्। केही नियमावली संशोधन वा कानूनी मस्यौदाका चरणमा छन्। 2079 साल वैशाख 30 गते स्थानीय तहको चुनाव भएको थियो। उक्त चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ। यही बेला सरकार पनि धमाधम जनताले सोध्न सक्ने सम्भावित प्रश्नको जवाब दिने र नागरिकमा विश्वास आर्जन गर्ने गरी विधेयक ल्याइरहेको हो। सरकारले भवन ऐन संशोधन विधेयक मार्फत आर्थिक रूपमा विपन्न परिवारलाई पहिलो घर बनाउन सहयोग गर्ने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार अति विपन्न परिवारले घर निर्माणका लागि संघीय र प्रदेश सरकारबाट गरी कम्तीमा 75,000 रूपियाँ अनुदान पाउन सक्नेछन्। संघीय सरकारले 50,000 र प्रदेश सरकारले कम्तीमा 25,000 रूपियाँ उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। यस विषयमा रासुपा प्रवक्ता जगदीश खरेलको भनाइ छ, चुनावको प्रक्रिया आफ्नो हिसाबले जान्छ, कानून निर्माणको आफ्नै प्रक्रिया छ, यी दुवै काम आफ्नै ढंगले हुन्छन्। सरकारी विधेयकमा चुनावी कार्ड शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: ओलीको सूचीमा एमाले नेताहरूको असन्तुष्टि शीर्षकमा खबर छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटी र पोलिट ब्युरो सदस्य चयनका लागि एकतर्फी रूपमा नाम प्रस्ताव गर्न खोजेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। वरिष्ठ नेता विद्यादेवी भण्डारी सहित उपाध्यक्ष, उपमहासचिव, सचिव तथा स्थायी कमिटिका नेताहरूले निश्चित मापदण्ड, सहमति र संगठनात्मक सन्तुलनका आधारमा जिम्मेवारी बाँडफाँड गर्नुपर्ने अडान राखेपछि कमिटी गठन प्रक्रिया अन्यलमा परेको हो। बिहिबारदेखि 3 दिनसम्म चलेको पार्टी स्थायी कमिटीको पहिलो बैठकले राष्ट्र भेला आयोजना गर्ने, ओडा तथा पालिका तहका अधिवेशन गर्ने र केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्ने लगायतका निर्णय गरेको छ। तर स्थायी कमिटी र पोलिट ब्युरो गठन गर्दा नयाँ तथा पुराना नेताबीच सन्तुलन मिलाउने, युवालाई प्राथमिकता दिने र छुटेका भूगोल तथा समुदायलाई समेट्ने विषयमा नेताहरूबीच मतभेद देखिएको छ। ओलीले नाम प्रस्ताव गर्न खोजेपछि नेताहरूको आपत्ति, विचार र मापदण्डले चाल्नुपर्नेमा विद्या भण्डारीको जोड, 40 वर्ष मुनिका युवालाई प्राथमिकता दिन योगेश भट्टराईको सुझाव, केन्द्रीय कमिटीमा 13 जना मनोनित, रिक्त जिल्लामा अध्यक्ष जिल्ला तहबाटै अध्यक्ष तोक्ने निर्णय, मंगसिर पहिलो साता राष्ट्रिय भेला लगायतका निर्णय हिजो भएका छन्। ओलीको सूचीमा एमाले नेताहरूको तीव्र असन्तुष्टि चुलिएको छ।
2: शनिबार बिहानैदेखि भारतको नयाँ दिल्लीमा 35,000 सुरक्षाकर्मी परिचालन गरियो। कक्रोच जनता पार्टी सीजेपीले गरेको आन्दोलनलाई दबाउन भारत सरकारले सुरक्षाकर्मी तैनात गरेको थियो। भारतमा केही समयदेखि कक्रोच जनता पार्टीको अगुवाईमा चलिरहेको विद्रोहले दिल्ली अशान्त बनेको छ। एकातिर नयाँ युवाहरूको विद्रोह फैलिरहेको छ भने अर्कोतिर विपक्षी दलहरूले सरकार विरूद्ध अभियान चलाएका छन्। बढ्दो असन्तुष्टिले दिल्ली अशान्त शीर्षकमा मध्याह दैनिकमा यो खबर छापियो।